शुभ प्रभात अनि सप्रेम नमस्ते तमाम श्रोतावृन्दमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौं एफएम 103.5 मेगाहर्जको तरंगमा साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामीलाई सुनिरहनु भएको छ र आज हो सोमबार विक्रम संवत 2083 को 29 गते असार तदनुसार 2026 को 13 तारीख जुलाई समय अहिले ठीक बिहानी को 6:26 भइरहेछ त यसको साथै मौत घोषिका अनुपमा उपस्थित भइसकेकी छ

आजको बिहानी अधिवेशनको साथमा त तमाम आकाशवाणी खरसाङ सुनिरहनु भएका श्रोताहरूमा बिहानी प्रसारणको हार्दिक स्वागत।

र श्रोता, आज हामी मनाइरहेछौं राजकीय शोक। कतार राज्यका पिता अमीर महामहिम शेख हमद खलिफा अल थानीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै आज हामी एक दिनको राजकीय शोक पालन गरिरहेछौं।

संसारमा हामीले जे जति पाउँछौँ नि श्रोता, त्यो हामीहरूकै प्रतिक्रिया, प्रतिबिम्ब र प्रतिध्वनिको आधारमा प्राप्त गर्ने गर्दछौँ। बिहानीको आध्यात्मिक कार्यक्रमको प्रतीक्षामा बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोताहरूमा नमस्कार।

आदरणीय श्रोता, आज मलाई हजुरहरू समक्ष एउटा यस्तो विचारलाई साझा गर्न मन लाग्यो जुन कुराले सायद तपाईँ हामी सबैलाई यो भिडभाडको दुनियाँमा थोरै भए पनि राहत महसुस गराउँछ भन्ने लागेको छ। विशेष गरी हाम्रा समाजका ज्येष्ठ नागरिक आमा बुबाहरू जो कहिलेकाहीँ जीवनको यस उत्तरार्धमा आएर आफैलाई एक्लो अनुभव गरिरहनु भएको हुन्छ, उहाँहरूलाई पनि यस विषयले शान्ति प्रदान गरेको होस्। हामी एकछिन सोचौँ त, जब एउटा भ्रूण आमाको गर्भमा 9 महिनासम्म बसिरहेको हुन्छ एउटा अन्धकारमय संसारभित्र, उसले न त आफ्नो आमालाई देख्न नै सक्छ, न त रुवाईको आवाज दिएर ध्यान आकर्षण नै गराउन सक्छ, किनकि त्यस समयमा न ऊ रुन नै जान्दछ न त बोल्न नै। तर के उक्त बच्चादेखि आमा टाढा रहेकी हुन्छन् त? अह, आमा त हरपल त्यही बच्चाको साथमा वरिपरि नै रहिरहनु भएको हुन्छ, उसको पूरा अस्तित्व नै आमाभित्र समेटिएको हुन्छ।

आमा अनि बच्चा दुवै एक अर्काको सबैभन्दा नजिक हुन्छन्, तर पनि एक अर्कालाई देख्न भने सक्दैनन्। श्रोता, ठिक यसै गरी हामी बच्चादेखि वृद्धसम्म सबै अनन्त ब्रह्माण्डको गर्भमा पालिरहेका छौँ। हामी सम्झन्छौँ कि एक्लै छु, मेरो कोही छैन। हामी भगवान वा परम सत्यलाई देख्न सक्दैनौँ, तर सत्य यो हो कि हामी उही ब्रह्माण्डको गर्भभित्र नै सास फेरिरहेका छौँ। जब बच्चा गर्भमा बढिरहेको हुन्छ, त्यस समय उसलाई जीवित रहनको लागि जुन चिजहरूको आवश्यकता पर्छ, जस्तै अक्सिजन, पोषण, सुरक्षा, त्यो सबै कुरा उसले आमाबाट नमागी नै पाइरहेको हुन्छ। त्यो बच्चालाई कुनै चिन्ता हुँदैन कि म अक्सिजन कहाँबाट पाउँछु, भरे या भोलिको खाना कसरी जुटाउँ आदि। ठिक यसै प्रकार ब्रह्माण्डमा हामी बाँच्नको लागि प्रकृति प्रदत्त हावापानी, सूर्यको प्रकाश, गुरुत्वाकर्षण, यी सब कुरा हामीलाई ब्रह्माण्डले सदैवदेखि प्रदान गरिरहेको छ।

बनेर हाम्रो साथ चलिरहेको छ। हामी प्रत्येक क्षण नै यो अनन्त चेतनाको घेराभित्र नै छौँ, जहाँबाट हामी कहिल्यै अलग हुन नै सक्दैनौँ र एक्लो पनि हुँदैनौँ।

एकछिन आँखा बन्द गरेर सोचौँ त, हाम्रो सास चलाउने शक्ति कहाँबाट आयो? हाम्रो मुटुको धड्कन किन रोकिँदैन? त्यो धड्कन नै ब्रह्माण्डको पहिलो स्पन्दनको प्रतिध्वनि हो। हामी रित्ता र एक्ला कहिल्यै छैनौँ। आफूभित्र अनन्त सम्भावनाको गर्व बोकेर हिँडिरहेका छौँ। सबैभन्दा गहिरो कुरा यो हो कि त्यो गर्व बाहिर मात्र होइन, त्यो गर्व हामीभित्र पनि छ। उपनिषद्ले भन्छ, यत् पिण्डे तत् ब्रह्माण्डे, अर्थात् जे यो शरीरमा छ त्यही ब्रह्माण्डमा छ।

रातको आकाश हेर्दा मनमा हामीलाई एउटै प्रश्न उब्जिन्छ, यो विशाल ब्रह्माण्ड आयो कहाँबाट? विज्ञानले भन्छ बिग ब्याङ, वेदले भन्छ हिरण्यगर्भ। दुवैले सङ्केत गर्छन् एक यस्तो बिन्दुतर्फ जहाँ केही थिएन तर सबै थोकको सम्भावना थियो। त्यसैलाई हामी ब्रह्माण्डको गर्भ भन्छौँ। यो गर्भ खालि थिएन, यो मौनताले भरिएको एक महान सम्भावना थियो। जसरी आमाको गर्भमा बच्चा देखिँदैन तर त्यहाँ पुरा जीवनको नक्सा लुकेको हुन्छ, त्यसै गरी ब्रह्माण्डको गर्भमा पनि तारा, ग्रह, नदी र हामी सबैको बीज विद्यमान हुन्छ।

अन्त्यमा त आखिर हामी सबै एकै ब्रह्माण्डका सन्तान रहेछौँ। त्यसो भनेदेखि अब श्रोता सम्झौँ त, हामी किन झगडा गर्छौँ? किन धर्म, जात, देश भनेर लड्छौँ? किनभने हामीले आफ्नो मूल कुरा बिर्स्यौँ। नदीले मुहान बिर्से जस्तै हामीले ब्रह्माण्डको गर्व बिर्स्यौँ। जब हामी बुझ्छौँ कि म र तिमी अलग छैनौ, हामी एउटै गर्वबाट आएका हौ, तब घृणा आफै हराउँछ। अर्कोलाई ढुङ्गा हान्नु भनेको आफैलाई घोच्नु जस्तै हो। ब्रह्माण्डको गर्वले हामीलाई सिकाउँछ कि न तिमी मर्छौ, न तिमी जन्मिन्छौ, तिमी त केवल रूप फेर्छौ, किनकि तिमी शून्यबाट आएको अनन्त चेतना हौ। रित्तो देखिने त्यही गर्व नै सबैभन्दा भरिएको हुन्छ। त्यसलाई बुझ्न मौन बस्दा नै हामी आफ्नो सबैभन्दा ठुलो आवाज सुन्न सक्छौँ र भित्री यात्राको राम्रो भ्रमण गर्न सक्छौँ।

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो ब्रह्माण्डको गर्व विषयमा एक आध्यात्मिक चिन्तन, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता, हजुरहरू सबैमाथि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामना सहित कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना निरौलालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

श्रोता, हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौँ 103.5 मेगाहर्जमा। र अब कार्यक्रम शुभप्रभात लिएर यहाँहरू समक्ष उपस्थित भएका छौँ, जसमा आज भानुभक्त जयन्ती अर्थात् आदिकवि भानुभक्त जयन्तीको अवसरमा रामायण पाठको साथै यहाँहरूलाई जानकारी गराउनेछौँ खेतीपातीबारे सल्लाह। आज हामी यहाँहरूलाई मुलाको खेती सम्बन्धी केही जानकारी दिइरहेछौँ। पहाड़ी इलाकामा मुलाको खेती बाह्रै महिना गर्न सकिन्छ। जमिनको तयारी: मुलाको खेती गर्न अघि जमिन राम्ररी तयार गर्नपर्छ, जस्तो कि जमिन कमसेकम 3-4 पल्ट खनखान गर्नपर्छ, जमिनमा भएको डल्लाहरू फुटाएर फुरफुराउँदो बनाउन पर्छ, अन्तिम जोताइ गर्ने बेलामा गाईको पाकेको मल 100 डोको, त्यसमा रासायनिक सारमा 30 किलो युरिया, 40 किलो सिङ्गल सुपर फस्फेट, 30 किलोग्राम पोटास प्रयोग गर्नपर्छ। विशेष

मल प्रयोग गर्नभन्दा पहिले जमिनको माटोको परीक्षण गरेको राम्रो हुन्छ। माटोमा लाग्ने कमिला, धमिरा र खुम्ले किराको रोकथामको निम्ति एल्ड्रिन 5% धुलो 12 किलो प्रति एकरको हिसाबले प्रयोग गर्नपर्छ। जापानिज हाइट, पुसा हिमानी, व्हाइट आइसिडल, पुसा चेटकी, पुसा देसी, पुसा रेस्मी आदि थरीहरू हुन् मुलाको। बिउको परिमाण 4 किलो प्रति एकर बिउ लाग्छ। फरक 30-40 सेन्टिमिटर लाइनदेखि लाइन, बिरुवादेखि बिरुवा 10 सेन्टिमिटर हुनपर्छ। मुला रोप्ने ठाउँ 3-4 इन्च अग्लो भएको बियार जस्तो बनाएको हुनपर्छ। पानीको राम्रो बन्दोबस्त मिलाउन पर्छ। बारीमा पानी जम्न दिनु हुँदैन। पानी जम्नले मुलामा कुहुने रोग लाग्न सक्छ। रोप्ने समय मजुरले पहाडतिर मुलाको खेती वर्षभरि नै गर्न सकिन्छ, तर मधेसतिर भने अक्टोबर, नोभेम्बर औ डिसेम्बर अनि जनवरी महिना पनि गरिन्छ। यदि सिँचाइको राम्रो बन्दोबस्त भए फरवरीदेखि मार्च महिनामा पनि मुलाको खेती गर्न सकिन्छ। मुलालाई किराले बेसी मात्रामा आक्रमण गर्दछ। यसको रोकथामको निम्ति मेलाथिन 2 मिलिलिटर 1 लिटर पानीमा घोलेर स्प्रे गरिदिन पर्छ। त श्रोताहरूले अहिले भर्खरै सुन्नुभयो मुलाको खेतीबारे केही जानकारी। अब सुनौ श्रोता रामायण पाठ।

श्रोताहरूले भर्खरै रामायण पाठ सुन्नुभयो। बालकाण्ड अनि युद्ध काण्ड, दुर्गा खरेल, बद्री खरेल, शोभा प्रधान अनि राधिका प्रधानको स्वरहरूमा।

श्रोता, समय अहिले ठिक बिहानीको 7:15 भइरहेछ। अहिले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। रमा उद्घोषिका अनुपमा यहाँहरू समक्ष उपस्थित छु विविध प्रस्तुतिहरूको साथमा, र यस प्रसारण अन्तर्गत प्रथममा अहिले यहाँहरूलाई सुनाइरहेछौ केही भजनहरू।

यहाँहरूले भर्खरै सुन्नुभयो भजनहरू, अजिज विश्व राई अनि भावना थापाको स्वरमा हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अब सुनाइरहेछौँ आकाशवाणीको समाचार।

समय अहिले ठिक 7:23 भइरहेछ श्रोता, र आकाशवाणीको समाचार केही बेरमा यहाँहरूलाई सुनाउनेछौँ। त्यसअघि सुनौ यो भजन।

आनी हो समाचार सबी नगरी बाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 26 जुलाई आकाशवाणीको मन की बात कार्यक्रममा देश अनि विदेशका मानिसहरूसित विचार साझा गर्नुहुनेछ। सहकारिता मन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा नयाँ सब्जी उपयार्डको उद्घाटन गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आजदेखि 17 जुलाईसम्म स्पेन, बेल्जियम र फिनल्याण्डको भ्रमण गर्नुहुनेछ। कतारका पूर्व अमीर शेख हमद बिन खलीफा अल थानीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न भारतले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। अनि विश्व फिफा विश्वकपको सेमी फाइनलका लागि टोलीहरू तय भएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले 26 जुलाईको दिन आकाशवाणीको मन की बात कार्यक्रममा देश अनि विदेशका मानिसहरूसित विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 136 श्रृङ्खला हुनेछ। टोल फ्री नम्बर 1800-1178-00 कार्यक्रमको लागि आफ्नो विचार तथा सुझाव पठाउन सकिनेछ। नरेन्द्र मोदी एप या माई गभर्मेन्ट

MIGOV ओपन फोरम को माध्यमबाट पनि अनलाइनमा आफ्नो सुझाव दिन सकिनेछ। 1922 मिस कल गरेर र एसएमएस मा प्राप्त लिंकलाई क्लिक गरेर पनि सीधा प्रधानमन्त्रीलाई आफ्नो सुझाव पठाउन सकिनेछ। आगामी श्रृंखलाको लागि सुझाव 24 जुलाईसम्म स्वीकार गरिनेछ। सहकारिता मन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा कृषि उत्पादन बजार समिति एपीएमसी को अमृत महोत्सवको अवसरमा नयाँ सब्जी उपयातको उद्घाटन गर्नुहुनेछ। कार्यक्रमको क्रममा श्री शाहले एक पेड़ माँ के नाम अभियान अन्तर्गत बिरुवा रोप्नुहुनेछ र समितिको अमृत महोत्सवको सम्झनामा तयार पारिएको विशेष प्रकाशन विमोचन गर्नुहुनेछ। श्री शाहले यस अवसरमा दहेगाम एपीएमसी बोर्ड का सदस्यहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आजदेखि 17 जुलाईसम्म स्पेन, बेल्जियम र फिनल्याण्डको भ्रमण गर्नुहुनेछ। यस भ्रमणको क्रममा उहाँले उच्चस्तरीय भारतीय व्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्रालयले यस भ्रमणको उद्देश्य व्यापार, लगानी, प्रविधि, नवप्रवर्तन र दिगोपनमा केन्द्रित हुँदै युरोपसँग भारतको आर्थिक साझेदारीलाई सुदृढ पार्नु रहेको बताएको छ। आफ्नो भ्रमणको पहिलो चरणमा श्री गोयल आज स्पेनको यात्रा गर्नुहुनेछ। उहाँ स्पेनी चेम्बर अफ कमर्स सीईओई र आईसीईएक्स स्पेन व्यापार तथा लगानीसँगको व्यापारिक गोलमेज सम्मेलनमा भाग लिनुहुनेछ। सम्मेलनमा भारत र स्पेनका उद्योग नेताहरूले अटोमोटिभ, नवीकरणीय ऊर्जा, रेलवे, कृत्रिम बुद्धिमत्ता, अर्धचालक, खाद्य प्रशोधन र पर्यटन क्षेत्रहरूमा अवसरहरूबारे छलफल गर्नेछन्। जुलाई 14 र 15 बेल्जियमको आफ्नो भ्रमणको क्रममा श्री गोयलले थेल्स र सिलोक्स समूहका अधिकारीहरूसँग भेट गर्नुहुनेछ। उहाँ भारत ईयू व्यापार गोलमेज र व्यापार तथा प्रविधि परिषदको बैठकमा पनि भाग लिनुहुनेछ, जहाँ विदेशी लगानी, व्यापार सहजीकरण, दिगो प्रविधि र सरलीकृत आपूर्ति श्रृङ्खलाहरूमा छलफल हुनेछ। अयोध्या राम मन्दिरको लागि चन्दाको कथित हिनामिनालाई लिएर भाजपाको आलोचनाको बीचमा आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले प्रदेश सरकारले कारवाही गरेको छ र यो मुद्दा समाधान गर्न उत्सुक छ भनी बताउनु भएको छ। उहाँले राम मन्दिरको दान चोरीमा सर्वोच्च अदालतको निगरानीमा अनुसन्धानको लागि कांग्रेस पार्टीको मागलाई राजनीतिक बयानको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो कारवाही भइरहेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण छ। मुख्यमन्त्री नायडूले भन्नुभयो उत्तर प्रदेश सरकारले कारवाही गरिरहेको छ र अनुसन्धान भइरहेको छ। मध्यप्रदेशको राजधानी भोपालमा आज एमपीटेक ग्रोथ कन्क्लेभको तेस्रो संस्करण आयोजना हुँदैछ। मुख्यमन्त्री डाक्टर मोहन यादवले यसको उद्घाटन गर्नुहुनेछ। कन्क्लेभको मुख्य उद्देश्य विश्वव्यापी क्षमता केन्द्रहरू, डाटा सेन्टरहरू र अर्धचालक क्षेत्रमा लगानी प्रबन्धन गर्नु हो। मुख्यमन्त्रीले प्रविधि सञ्चालित औद्योगिक विकासको लागि राज्य सरकारको दृष्टिकोण पनि साझा गर्नुहुनेछ। उहाँले लगानी र नयाँ परियोजनाहरूबारे छलफल गर्न उद्योगका नेताहरूसँग एक एक बैठकहरू गर्नुहुनेछ। कन्क्लेभमा भारत र विदेशका अग्रणी प्रविधि कम्पनीहरू, लगानीकर्ताहरू, स्टार्टअपहरू, उद्योग निकायहरू र शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू उपस्थित हुनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। थाइल्याण्डको ब्याङ्ककमा रहेको एक पबमा भएको ठूलो आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ। उद्धारकर्ताहरूले मध्यरातमा आगलागी भएको जानकारी दिएका छन्। उद्धारकर्ताहरूले अनलाइनमा साझा गरेको फुटेजमा उत्तरी ब्याङ्ककमा रहेको पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो निस्किरहेको, मानिसहरू भाग्न खोजिरहेको र आकाशमा बाक्लो कालो धुवा उडिरहेको देखिएको छ। थाई प्रधानमन्त्री अनुतिन चान विराकुलले घटनास्थलमा पत्रकारहरूलाई 27 जनाको मृत्यु भएको र धेरैलाई अस्पताल लगेको बताएको छ। उहाँले आगलागीको कारण अझै अनुसन्धान भइरहेको पनि बताउनु भएको छ। कतारका पूर्व अमीर शेख हमद बिन खलीफा अल थानीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न भारतले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। कतारका पूर्व अमीर शेख हमद बिन खलीफा अल थानीको हिज निधन भयो। शोकको दिनमा देशभरिका सबै भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। आज कुनै पनि आधिकारिक मनोरञ्जन कार्यक्रम हुने छैनन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व अमीर शेख हमद बिन खलीफा अल थानीको निधनमा शोक व्यक्त गर्दै भन्नुभयो उनी कतारलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउने दूरदर्शी नेता थिए। विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ संसदीय

कार्य तथा अल्पसंख्यक मामिला मंत्री किरण रिजिजू भारत सरकार को तर्फबाट संवेदना व्यक्त गर्न कतार जानुहुनेछ। फीफा विश्वकपको सेमिफाइनलका लागि टोलीहरू तय भएका छन्। पहिलो सेमिफाइनल 15 जुलाईमा फ्रान्स र स्पेन बीच खेलिनेछ। म्याच भारतीय समय अनुसार बिहानी 12:30 सुरु हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ भने स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल 16 जुलाईमा भारतीय समय अनुसार बिहानी 12:30 इङ्ल्यान्ड र अर्जेन्टिना बीच खेलिनेछ। इङ्ल्यान्डले नर्वेलाई 2-1 पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने अर्जेन्टिनाले स्विजरल्याण्डलाई 3-1 पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। हार्ने सेमिफाइनलमा पुग्ने टोलीले 19 जुलाईमा मियामीमा तेस्रो स्थानको प्लेअफ खेल्नेछ। सेमिफाइनलमा पुग्ने टोलीले 20 जुलाईमा न्यू जर्सी स्टेडियममा फाइनल खेल्नेछ। युवा मामिला तथा खेल मन्त्रालयले मेरो युवा भारत मार्फत राष्ट्रव्यापी नशामुक्त युवा विकसित भारत अभियानको अर्को चरण सुरु गरेको छ। प्रतियोगिताहरू 3 चरणमा आयोजना गरिनेछ, जिल्ला, राज्य र राष्ट्रिय। मन्त्रालयका अनुसार मेरो भारत पोर्टलमा दर्ता आजदेखि सुरु हुँदैछ। जिल्ला स्तरका विजेताहरूले राज्य स्तरीय छनौट प्रक्रियामा प्रतिस्पर्धा गर्नेछन्। राज्य स्तरका विजेताहरूलाई 12 अगस्त र 13 मा राष्ट्रिय युवा शिखर सम्मेलनको लागि नयाँ दिल्लीमा आमन्त्रित गरिनेछ। माई भारतले 5 रचनात्मक कोटीहरूमा प्रतियोगिताहरू आयोजना गर्नेछ। नृत्य, संगीत, रील र छोटो फिल्म, सड़क नाटक र स्ल्याम कविता प्रतियोगिताहरू 15-29 वर्ष उमेरका युवाहरूको लागि खुल्ला छन्। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले गगनयान चालक क्रू मोड्युल प्रणालीको 3 प्रमुख परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। पहिलो परीक्षण अवतरणपछि चालक दल मोड्युलको सीधा स्थिति सुनिश्चित गर्न सम्बन्धित थियो, जुन चालक दलको सुरक्षाको लागि सबैभन्दा महत्वपूर्ण आवश्यकताहरूमध्ये एक मानिन्छ। दोस्रो परीक्षणले चालक क्रू मोड्युल, अन्तरिक्ष यात्री क्याबिन र शक्ति प्रदान गर्ने युवा मोड्युल बीचको लिङ्कको रूपमा काम गर्ने नाभि संयन्त्रको पृथ्वीकरणको परीक्षण गर्यो। अन्तरिक्षबाट फर्कने क्रममा सेवा मोड्युल चालक दल मोड्युलबाट अलग हुनुपर्छ, किनकि अन्तरिक्ष यात्रीहरूलाई बोक्ने चालक दल मोड्युल मात्र पृथ्वीमा फर्कन्छ। मौसम विभागले आगामी 2-3 दिनमा उत्तर पूर्वी भारत, पश्चिम बंगाल र बिहारका केही ठाउँमा भारी वर्षा हुने र आगामी 4-5 दिनमा पूर्वी उत्तर प्रदेशका केही ठाउँहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। 18 जुलाईसम्म अरुणाचल प्रदेश, आसाम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा सामान्य वर्षा हुने अनुमान गरिएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले 26 जुलाईको दिन आकाशवाणीको मन की बात कार्यक्रममा देश अनि विदेशका मानिसहरूसित विचार साझा गर्नुहुनेछ। सहकारिता मन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा नयाँ सब्जी उपयार्डको उद्घाटन गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आजदेखि 17 जुलाईसम्म स्पेन, बेल्जियम र फिनल्याण्डको भ्रमण गर्नुहुनेछ। कतारका पूर्व अमीर शेख हमद बिन खलीफा अल थानीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न भारतले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। अनि फिफा विश्वकपको सेमी फाइनलका लागि टोलीहरू तय भएका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ 9 बजे। सुन्दै गर्नुहोला आकाशवाणी।

सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई अबको केही क्षणमै समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको पहिले हिन्दी अनि त्यसपछि अङ्ग्रेजीमा समाचार।

नमस्कार आदरणीय श्रोता, म कार्यक्रम सहयात्री अनुपमा प्रस्तुत लेखनाथ राईको साथमा आजको विशेष संस्करणमा उपस्थित छु कथा सफलताको कार्यक्रम लिएर। जीवनमा केही मानिसहरू यस्ता हुन्छन् जो कुनै पनि कार्य सफल बनाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गर्छन्। उनीहरू पृष्ठभूमिमा बस्छन्, कुनै नामको निम्ति होइन, तर सफलता अगाडि बढ्ने आधार चट्टान उनीहरूकै हातले बनेको हुन्छ। जसरी सगरमाथा वा माउन्ट एभरेस्ट आरोहणमा एक शेर्पाको योगदान विशाल हुन्छ, आज हामी कार्यक्रम कथा सफलताको यस अङ्कमा कुरा गर्नेछौ यस्तै एक साहसी व्यक्तित्व कान्छा शेर्पाको विषयमा। सगरमाथाको पहिलो सफल आरोहण सन् 1953 भएको थियो, जसमा कान्छा शेर्पा अथवा आङ फुर्वा पनि सहभागी भई अझै पनि जीवित रहेका अन्तिम अभियन्ता हुन्। संसारले सगरमाथालाई चिन्न थालेको साल 1953। यस अभियानमा तीन प्रमुख नाम थिए, सर एडमन्ड हिलरी, तेन्जिङ नोर्गे शेर्पा र उनीहरूलाई मार्गदर्शन गर्ने कान्छा शेर्पा। यी तीन प्रमुख नामहरूमध्ये कान्छा शेर्पा, जो विश्वको सबैभन्दा अग्लो चोटी सगरमाथा अथवा माउन्ट एभरेस्टमा प्रथमपल्ट पुग्ने पर्वतारोहीमा अन्तिम जीवित व्यक्ति हुन्, जो 92 वर्षको उमेरमा आफ्नो वासस्थान नेपालमा 16 अक्टोबर 2025 यस संसारबाट विदा भए। यस अपूर्णनीय क्षतिले पर्वतारोहण इतिहासको एउटा अध्याय अन्त्य भएको छ। त श्रोता, आजको यस कार्यक्रम मार्फत हामी कान्छा शेर्पालाई हृदयदेखि श्रद्धाञ्जली अर्पण गर्दछौ। कान्छा शेर्पाको जन्म सुलुखम्बु नाचमे नेपालमा 1933 भएको थियो। 19 सालको उमेरमा आफ्नो पर्वतारोहण यात्रा सुरु गरेका थिए, जब उनी कामको खोजीमा दार्जिलिङ आए। यहाँ उनको भेट तेन्जिङ नोर्गेसी

भयो जसले उनलाई तिब्बतबाट 1952 को एभरेस्ट अभियानको एक साथी पर्वतारोहीको रूपमा चिने। उनको समर्पणदेखि प्रभावित भएर तेन्जिङले उनलाई सर एडमन्ड हिलेरीसित 1953 को अभियानमा 103 शेर्पाहरूमा एकको रूपमा सामेल गर्नमा मदद गरे। कान्छा शेर्पा 1973 पर्वतारोहण अभियानहरूमा काम गरिरहे अनि आफ्नो परिवारको अनुरोधमा सेवानिवृत्त भए। पछि उनले तेन्जिङ अथवा ट्रेकिङ समूहहरूसित काम गरे अनि अत्यधिक उचाइमा नगइ नै हिमालयमा ट्रेकर्सहरूलाई मार्गदर्शन गरे। सगरमाथा वा माउन्ट एभरेस्टको रोमाञ्चक यात्रा कान्छा शेर्पाको। माउन्ट एभरेस्टको पहिलो चढाईको अवधिमा आफ्नो सर्वश्रेष्ठ दिएका थिए कान्छा शेर्पाले। उनको समर्पणको कारणले तेन्जिङ नोर्गे अनि सर एडमन्ड हिलेरीलाई शिखरसम्म पुग्नमा ठूलो मदत प्राप्त भएको थियो। कान्छा शेर्पाले आफ्नो एक साक्षात्कारमा भनेका थिए कि उनीहरूको टोली भक्तपुरबाट 35 पर्वतारोही र लगभग 400 भरियाहरू लिएर प्रस्थान गरेको थियो। 100 समूहमा भारी बोकेर पैदल हिँडेका थिए। त्यहाँ कुनै सडक थिएन, कुनै होटल थिएन, केवल बाटो र खानको लागि भुटेको मकै मात्र थियो। समूहलाई नाम्चीसम्म पुग्न 16 दिन लाग्यो। त्यहाँबाट आरोही र स्थानीय शेर्पाहरू मात्र याकहरूको सहयोगमा अगाडि बढे। अर्को दिनमा सगरमाथा आधार शिविर पुगे। कान्छाले भने कि उनीहरूको सामानमा अभियान खर्चको लागि नगदले भरिएको 25 झोलाहरू थिए। उनीहरू पैदल नाम्चे पुगे। सबैभन्दा ठूलो चुनौती भनेको क्याम्प एकसम्म जाने बाटो निर्माण गर्नु थियो। खम्बु आइसफलमा टोलीले एउटा विशाल खाडलको सामना गर्न पर्यो जहाँबाट पार गर्ने कुनै बाटो थिएन। हामीसँग कुनै भर्याङ थिएन, त्यसैले हामीले नाम्चीतिर हिँडेरै गयौं। 10 सल्लाहका रुखहरू काटेर माथि बोकेर गयौं र काठको पुल बनायौं, कान्छा शेर्पाले भनेका थिए। उनीहरू एकअर्कालाई अंगालो हाल्दै हातेमालो गर्दै नाच्थे। त्यति बेला नेपालमा सगरमाथालाई आधिकारिक रूपमा सगरमाथा भनिएको थिएन। स्थानीयहरूले यसलाई चोमोलुङमा भनेर चिन्थे। क्याम्प 4 स्थापित गरेपछि हिलेरी अनि तेन्जिङ अघि बढे। 29 मई 1953 को दिउँसो 1 बजे एक रेडियो सन्देशले उनीहरूको सफलताको पुष्टि गरे। यस क्षणलाई याद गर्दै कान्छा शेर्पा भन्छन्, हामी नाच्यौं, अंगालो हाल्यौं र चुम्बन गर्यौं, यो आनन्दको क्षण थियो। यस्ता रोमाञ्चक कठोर यात्रा सगरमाथा जीवित पर्वतारोहणको पहिलो गाथाका एकमात्र साक्षी कान्छा शेर्पा आज हामी समक्ष छैनन्। तरै पनि उनका यस्ता गाथाहरू इतिहासले सधैँ भनिरहनेछ, उनीहरूको संघर्ष, आनन्द र सफलताको गाथा। कान्छा शेर्पाले धेरै पटक भन्नुभयो, हिमाल अब रिसाएको छ। व्यस्त पर्यटन, प्रदूषण, प्लास्टिक, ग्लोबल वार्मिङका कारण सगरमाथा पूर्व जस्तो नरहेकाले चिन्ता व्यक्त गर्नुभएका छन्। उनले जीवनभर यही सन्देश दिनुभयो, हिमाल भगवान होइन, हिमाल हाम्रो परिवार हो, संरक्षण गर, सम्मान गर। त श्रोता, आजको कथा सफलताको यस अङ्कलाई यही समाप्त गर्दछु। हामी फेरि अर्को प्रेरणादायी कथासँग आउनेछौ। म अनुपमालाई अहिलेलाई आज्ञा दिनुहोस्। सगरमाथाको हावा जस्तै तपाईँको जीवन शान्ति, शक्ति र साहसले भरिरहोस्।

हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। रबको क्रममा सुनाइरहेछौँ रामायण पाठ।

श्रोता, समय अहिले बिहानको 8:45 भइरहेछ र हामीलाई श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरङ्गमा। साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा पनि हामीलाई सुनिरहनु भएको छ। कार्यक्रम सन्दर्भमा आज यहाँहरूलाई भानुभक्तीय रामायणले बोकेको सन्देशबारे केही कुरा गर्नेछौँ। आज 13 जुलाई र आजकै दिन नेपाली भाषा र साहित्यका एक धरोहर आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम सम्वत 1871 असार 29 गते तदनुसार सन् 1814 13 जुलाई यानि कि आजकै दिन नेपालको तनहुँ जिल्लाको रम्घा गाउँमा भएको थियो। उनी नेपाली वाङ्मयका यस्ता कवि हुन् जसले छरिएर रहेको नेपाली भाषालाई एकीकृत गरी भाषिक सूत्रमा बाँध्ने काम गरे। त आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा एक विशेष आलेख प्रस्तुत गरिरहेछौ। उनको जन्म एक सम्भ्रान्त ब्राह्मण परिवारमा पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको कोखबाट भएको थियो। बाजे श्रीकृष्ण आचार्यका देखरेखमा हुर्किएका भानुभक्तले संस्कृतका श्लोकहरू, व्याकरणका सूत्रहरू अध्ययन गर्ने मौका पाएका थिए। आफ्ना बाजे ठूलो पण्डित हुनका कारण र एक सम्भ्रान्त परिवारमा जन्मेका कारण भानुभक्तलाई कुनै कमी थिएन। एक दिन टन्टलापुर घाम लागेको बेला तिर्खाएका भानुभक्त एउटा चौतारीमा थकाई मेटाइरहेका हुन्छन्। त्यहाँ उनको भेट हुन्छ हातमा हँसिया र कम्मरमा नाम्लो बोकेका एकजना साधारण घाँसीसित। दिनभरि घाँस काटेर पसिना बगाएर कमाएको थोरै पैसाबाट समाजको लागि कुवा खन्ने इच्छा राख्ने ती घाँसीको कुराले भानुभक्तको मनलाई छोयो र कवितामा उनी यसो भन्छन्। भर जन्म घाँसतिर मनदी धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो। एउटा साधारण घाँसीको असाधारण सोचले प्रेरित भएर नेपाली साहित्यलाई एउटा

नयाँ मोड़ दिए। दरबार र पण्डितहरूको बीच संस्कृत भाषामा सीमित रहेको साहित्यलाई भानुभक्तले भान्सा खेतबारी र झोपडीमा बोलिने सरल नेपाली भाषामा रूपान्तरण गरिदिए। उनले संस्कृतको अध्यात्म रामायणलाई नेपाली लोकभाका र छन्दमा यसरी ढाले कि रामायणका श्लोकहरू नेपाली घर आँगनमा गुन्जिन थालियो। यस समयको कल्पना गरौं जब ज्ञान र धर्मको भाषा संस्कृत मात्र थियो। समाजको एउटा ठूलो तबका जसलाई निम्न वर्ग भनिन्छ, उनीहरू विद्यालय वा गुरुकुल जान पाउँदैनथे। उनीहरूका लागि संस्कृतका श्लोकहरू केवल कानमा पर्ने तर नबुझ्ने गुञ्जन मात्र थिए। विभिन्न क्षेत्रीय भाषाहरूको विविधताका बीच जब भानुभक्तले साधारण मानिसले बुझ्ने सरल नेपाली भाषामा रामायण ल्याउनुभयो, तब समाजमा एउटा ठूलो भाषिक र सांस्कृतिक क्रान्ति भयो। विशेष गरी अक्षर चिन्न नजान्ने तर आत्मीय मन भएका मानिसहरूको निम्ति अमृत समान बन्यो। त्यसबेला सबैले पढ्न जान्दैनथे, तर गाउँको चौतारीमा आँगनमा जान्ने एकजनाले लय हालेर रामायण पढ्थे र त्यस समय अन्य सबैले मन्त्रमुग्ध भएर सुन्थे। पढ्न नजान्नेहरूको निम्ति त्यो श्रवण नै ज्ञानको सबैभन्दा ठूलो ढोका बन्यो। भानुभक्तले प्रयोग गर्नुभएको श्लोकको लय यति सरल र संगीतमय थियो कि निरक्षर मानिसले पनि दुई चार पटक सुनेकै भरमा ती श्लोकहरू कण्ठस्थ पार्थे। घाँस काट्दा, मेलापात जाँदा जस्ता दैनिक कार्यहरू गर्दा त्यही श्लोकहरू गुनगुनाउँथे, जसले उनीहरूको मानसपटलमा भगवान रामको चरित्रलाई गहिरोसँग उतारिदियो। संस्कृतमा सुन्दा भगवान धेरै टाढाका कुनै अर्कै लोकका लाग्थे भने जब भानुभक्तले नेपाली ठेट शब्द उखान तुक्का र पहाडी समाजको परिवेश सुहाउँदो भाषामा लेखिदिए, तब सर्वसाधारणलाई लाग्थ्यो राम त हाम्रै सुख दुःख बुझ्ने राजा हुन्, सीता आफ्नै दिदी बहिनी सरह एक नारी हुन्। अक्षर नचिने पनि उनीहरूले रामको न्याय र सीताको सहनशीलतालाई आफ्नो जीवनको दर्शन बनाए। पहिलेको संस्कृत रामायण केवल शिक्षित वर्गको निम्ति मात्र ज्ञान र आनन्दको स्रोत थियो भने भानुभक्तीय रामायणले यो वर्ग भेदको ढोका बन्द गरिदियो। राजा रैती, धनी गरिब, शिक्षित निरक्षर सबै एउटै श्लोक सुनेर भावुक हुन्थे, एउटै प्रसङ्गमा रमाउँथे। यसले समाजमा एउटा समानताको भावना र बौद्धिक जागरण ल्याइदियो। त्यसैले भानुभक्तीय रामायण पढ्नेहरूका लागि पुस्तक रहेनन्, यो त नपढ्नेहरूका लागि जीवन जिउने कला, मनोरञ्जनको साधन र आध्यात्मिक चेतनाको मुख्य स्रोत बन्यो, जसले नेपाली समाजलाई सुसंस्कृत र एकाकार बनाउन मद्दत गर्यो।

आज आदिकवि भानुभक्तको जन्म जयन्तीको अवसरमा यहाँहरूले सुन्नुभयो भानुभक्त रामायणले बोकेको भानुभक्तीय रामायणले बोकेको सन्देशबारे केही जानकारी।

0: अब सुनोस आकाशवाणी को समाचार।
1: सबिना गिरी। गृहमन्त्री अमित शाह आज गान्धीनगर स्थित राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालय परिसरमा 11 इन्टरपोल डिभिजन फोरेन्सिक विशेषज्ञ समूहको बैठकमा सामेल हुनुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आजदेखि 17 जुलाईसम्म स्पेन, बेल्जियम र फिनल्याण्डको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले 26 जुलाई आकाशवाणीको मन की बात कार्यक्रममा देश अनि विदेशका मानिसहरूसित विचार साझा गर्नुहुनेछ। कतारका पूर्व अमीर शेख हमद बिन खलिफा अल थानीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न भारतले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह, सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी अनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज 6 लेन लखनऊ कानपुर एक्सप्रेस वेको उद्घाटन गर्नुहुनेछ। पूर्व उपराष्ट्रपति एम वेंका नायडूले मूल्यहरूमा आधारित राजनीति र सार्वजनिक जीवनमा युवाहरूलाई अधिक भागीदारीका लागि आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, नेताहरू विचारधाराप्रति प्रतिबद्ध रहनुपर्छ र राजनीतिक दल बदल्नुभन्दा अघि आफ्नो पदबाट राजीनामा दिनुपर्छ। बिहारमा आजदेखि हेलिकप्टर अनि हवाई पर्यटन सेवाहरू सुरु गरिने भएको छ। मुख्यमन्त्री सम्राट चौधरीले पटनाबाट यस योजनाको उद्घाटन गर्नुहुनेछ। यस योजनाको पहिलो चरणमा पश्चिम चम्पारण जिल्लाको वाल्मीकिनगर, कैमूर जिल्लाको मा मुण्डेश्वरी र नालन्दा जिल्लाको राजगीर सामेल छ। दक्षिण पूर्व एसियाई देशहरूको संगठन आसियान विदेश मन्त्रीहरूले हिज थाइल्याण्डको ब्याङ्ककमा म्यामाका विदेश मन्त्रीसित एक औपचारिक बैठक गर्नुभएको छ। इजरायलमा यस वर्ष 27 अक्टोबरमा राष्ट्रिय चुनाव हुनेछ। यस चुनाव व्यापक रूपले गाजा संघर्षको शुरूआतपछि प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको नेतृत्वमा जमानत संग्रहको रूपमा हेरिरहेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मा समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा।

यो प्रसारण हो आकाशवाणी खरसाङको सुन्दै हुनुहुन्थ्यो रामायण पाठ र अबको केही क्षणमै समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार त्यसको लगत्तैपछि सुन्नुहुनेछ यस केन्द्रबाट आकाशवाणीको मुख्य समाचार।

0: उडान सञ्चालन अनि भविष्यमा रनवे विस्तारलाई ध्यानमा राख्दै उठाइँदैछ। गौरीपुर जामा मस्जिद अर्थात बाङ्करा मस्जिद लगभग 136 वर्ष पुरानो हो। मस्जिदको निर्माण भएको समय यो क्षेत्र खुला क्षेत्र थियो। पछिबाट हवाई अड्डाको विस्तार हुन साथै यो मस्जिद हवाई अड्डाको उच्च सुरक्षा परिचालन क्षेत्रभित्र परेको थियो। विगत लगभग 30 वर्षदेखि मस्जिदको स्थानान्तरणलाई लिएर समय समयमा चर्चा भइरहेको थियो भने अब पहिलोपटक यस दिशामा प्रशासनिक स्तरमा प्रक्रिया तीव्र बनेको छ। कोलकाता हवाई अड्डाका निर्देशकले मस्जिदको स्थानान्तरणपछि दोस्रो रनवेको विस्तार अनि हवाई अड्डाको भविष्यको विकास कार्यहरूलाई गति प्रदान हुने बताएका छन्। अलिपुरद्वार जिल्ला अन्तर्गत फालाकाटा क्षेत्रमा लगातार हात्तीहरूको आतंक अनि वन विभागको लापरवाहीको आरोप लगाउँदै हिज धेरै तनाव देखियो। हात्तीहरूको कारण घरहरूमा तोडफोड अनि अन्न बालीको नोक्सानको विरोधमा तथा सुरक्षाको मागलाई लिएर छोटा सालकुमार तालु केटारी अनि हरिमन्दिर गाउँका निवासीहरूले फालाकाटा मादरीहाट राज्य सडकलाई हिज एक घण्टाभन्दा अधिक समयसम्म जाम गरी विरोध प्रदर्शन गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार हिज फालाकाटाका यी क्षेत्रहरूमा हात्तीका झुन्डले ताण्डव मचाएको छ। हात्तीहरूको हमलामा 6 घरहरूलाई नोक्सान पुगेको बताइएको छ। हात्तीहरूको बढ्दो आतंकको कारण आज फालाकाटा मादरीहाट राज्य सडकलाई 5 माइल क्षेत्र नजिक हरिमन्दिरमा स्थानीयहरूले जाम गरिदिएको बताएको छ। ग्रामीणहरूको आरोप छ मादरीहाट रेन्जको दक्षिण खैरीबाडी बीटका जंगलहरूबाट हात्तीहरूका झुण्ड घरिघरि गाउँहरूमा पसेर धेरै नोक्सान पुर्याउँदछ। आपत स्थितिमा फोन गरेको खण्डमा धेरै पटक वनकर्मीले फोन नउठाएको तथा समयमा घटनास्थलमा नआइपुगेको पनि ग्रामीणहरूले आरोप लगाएका छन्। उनीहरूले वन विभागले क्षेत्रमा निगरानी बढाउन साथै हात्तीहरूको आतंकको सम्बन्धमा स्थायी समाधान गर्ने माग गरेका छन्। सडक अवरोधको सूचना पाएर फालाकाटा थाना पुलिस साथै वन विभागका कर्मीहरूले घटनास्थलमा पुगेर ग्रामीणहरूलाई स्थितिमाथि लगातार निगरानी राखिने तथा क्षतिग्रस्त घरहरूलाई उचित क्षतिपूर्ति दिने आश्वासन दिएपछि स्थितिलाई नियन्त्रण लिएको बताएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामीलाई सुनिरहनु भएको छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम मार्गदर्शन।
2: आकाशवाणी खरसाङ सुन्दै बसिरहनु हुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई आजको मार्गदर्शनको अङ्कमा म कार्यक्रम सञ्चालक निगम हार्दिक स्वागत जनाउँदछु।

भारतीय नौसेनाले जुन 2027 AT-27 कोर्स अन्तर्गत विभिन्न प्रविष्टिहरूको निम्ति 275 जना सर्ट सर्भिस कमिसन SSC अफिसर भर्ती गर्न SSC अफिसर सूचना जारी गरेको छ। इच्छुक उम्मेद्वारहरूले रिक्त पद, संख्या, योग्यता, महत्वपूर्ण मितिहरू, छनौट प्रक्रिया तथा अन्य आवश्यक विवरणहरू आजको कार्यक्रम मार्फत तपाईँहरू जान्न सक्नुहुनेछ। त हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई जानकारीको निम्ति भारतीय नौसेनाले विभिन्न शाखा क्याडरहरूमा सर्ट सर्भिस कमिसन SSC प्रदान गर्न योग्य अविवाहित पुरुष तथा अविवाहित महिला उम्मेद्वारहरूबाट अनलाइन आवेदनको आह्वान गरेको छ। यो कोर्स जुन 2027 केरलाको एजिमाला स्थित भारतीय नौसेना एकाडेमी इन्डियन नेभल एकाडेमीमा सञ्चालन हुने जानकारी रहेको छ। बिई, बिटेक, स्नातकोत्तर, पोस्ट ग्रेजुएट डिग्री, MBA, MCA तथा सूचनामा उल्लेखित अन्य शैक्षिक योग्यता हासिल गरेका उम्मेद्वारहरू SSC अफिसर पदको निम्ति आवेदन दिन योग्य ठानिने छन्। SSC अफिसर पदको निम्ति उम्मेद्वारहरूको आवेदनहरूको प्रारम्भिक छनौट सर्ट टेस्टिङ, SSB अन्तर्वार्ता तथा चिकित्सकीय परीक्षण मेडिकल एक्जामिनेसनको आधारमा गरिनेछ। भारतीय नौसेना को SSC अफिसर भर्तीको निम्ति विस्तृत सूचना सँगै अनलाइन आवेदन तालिका पनि सार्वजनिक गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले 25 जुन 2026देखि 27 जुलाई 2026सम्म अनलाइन आवेदन गर्न सक्नेछन्। भारतीय नौसेनाले 275 SSC अफिसर रिक्त पदहरूमा योग्य उम्मेद्वारहरूको भर्तीको निम्ति एम्प्लोयमेन्ट न्युज 27 जुनदेखि 3 जुलाई 2026 विस्तृत इन्डियन नेभी SSC अफिसर नोटिफिकेसन 2026 प्रकाशित गरेको छ। उक्त सूचनामा शाखा अनुसारको पद संख्या, योग्यता मापदण्ड, शैक्षिक योग्यता, छनौट प्रक्रिया, चिकित्सकीय मापदण्ड लगायत सम्पूर्ण आवश्यक जानकारीहरू समावेश गरिएको छ। साथै इच्छुक उम्मेद्वारहरूको निम्ति अनलाइन आवेदन गरिने प्रत्यक्ष डाइरेक्ट लिङ्क पनि उपलब्ध गराइएको छ। भारतीय नौसेनाले विभिन्न शाखा तथा क्याडरहरूमा सर्ट सर्भिस कमिसन SSC अफिसर पदको निम्ति कुल 275 रिक्त पदहरूमा भर्तीको घोषणा गरेको छ। भारतीय नौसेनाले तोकिएको योग्यता मापदण्ड पूरा गरेका उम्मेद्वारहरूको आवेदन मात्र स्वीकार गर्ने पनि जानकारी भएको छ। SSC अफिसर पदको निम्ति उम्मेद्वारको योग्यता मूल्याङ्कन गर्दा संस्थाले शैक्षिक योग्यता, उमेर सीमा, लिङ्ग तथा राष्ट्रियता जस्ता मापदण्डहरूलाई आधार बनाउने छन्। आजको कार्यक्रम मार्फत जानौ भारतीय नौसेना SSC अफिसर आवेदन फर्म 2026 भर्ने के कस्तो प्रक्रिया रहेको छ। सर्वप्रथम जानौ वेबसाइटको विषयमा। आधिकारिक वेबसाइटमा उम्मेद्वारहरू भारतीय नौसेनाको आधिकारिक वेबसाइट www.joinindiannavy.gov.in मा जान सक्नुहुनेछ। यस पोर्टलमा तपाईँहरू स्वयंलाई रेजिस्टर अथवा दर्ता गर्न सक्नुहुनेछ। रेजिस्टर बटनमा क्लिक गरी नाम, इमेल एड्रेस, मोबाइल नम्बर जस्ता आधारभूत विवरणहरू भरेर नयाँ खाता अथवा रेजिस्टर गर्न सक्नुहुनेछ। म्याट्रिकुलेसन प्रमाणपत्र अनुसार व्यक्तिगत जानकारी जस्तै नाम, जन्म, मिति, बुबाको नाम आदि तपाईँहरूले भर्नुपर्ने हुनेछ। शैक्षिक विवरणमा सबै शैक्षिक योग्यता जस्तै प्राप्त अङ्क, सेमिस्टर अनुसार विवरण, CGPA रूपान्तरण सूत्र आदि प्रविष्ट गर्नुहोस्। शाखा क्याडर पनि छनौट गर्नुहोस्। तपाईँले आवेदन दिन चाहेको शाखा क्याडर प्राथमिकता छनौट गर्नुहोस्।

अन्य शाखा क्याडरको निम्ति पनि विचार गर्न चाहनुहुन्छ भने त्यसको प्राथमिकता पनि उल्लेख गर्नुहोस्। आफ्नो कागजातहरू सम्पूर्ण रूपमा जाँच गरी त्यसलाई अपलोड गर्नुहोस्। अन्तिममा सबमिसन गर्नु अघि सबै विवरणहरू ध्यानपूर्वक जाँच गर्नुहोस् अनि आवेदन सबमिट गर्नुहोस्। फर्म सबमिट गरेपछि कुनै पनि परिवर्तन वा संशोधनको अनुरोध स्वीकार नगरिने भएको हुनाले आफ्नो विवरणहरूलाई सम्पूर्ण रूपमा जाँच गरी मात्र अन्तिममा सबमिसन गर्नुहोस् होला। आवेदनको प्रिन्ट आउट निकालेर अन्तर्वार्ताको समयमा तपाईँहरूले आफ्नो साथमा लैजान नभुल्नुहोस् होला। अनलाइन फर्मको निम्ति आवश्यक कागजातहरू जस्तै वैध व्यक्तिगत इमेल आइडी, मोबाइल नम्बर, पासपोर्ट साइजको रङ्गीन फोटो, माध्यमिक शिक्षा, म्याट्रिकुलेसन प्रमाण पत्र, जन्म मितिको प्रमाण पत्रहरू, कक्षा 10 अनि 12 का अङ्क पत्र मार्कसिट्सहरू, सबै सेमेस्टरका अङ्क पत्रहरू, बिई बिटेकका लागि 5 औ तथा 7 औ सेमेस्टरसम्म अन्य डिग्रीका सबै सेमेस्टरका डिग्री प्रमाण पत्रहरू, यसलाई पनि तपाईँले आफ्नो साथमा लिएर जान नभुल्नुहोस् होला। भारतीय नौसेना SSC सर्ट सर्भिस कमिसन अफिसर भर्ती 2026 छनौट प्रक्रिया 3 चरणमा सम्पन्न हुनेछ। उम्मेद्वारहरूले योग्यता सम्बन्धी डिग्रीमा प्राप्त गरेको सामान्यकृत अङ्कका आधारमा आवेदनहरूको प्रारम्भिक छनौट गरिनेछ। बिई बिटेक उम्मेद्वारहरूको निम्ति 5 औ सेमेस्टरसम्म प्राप्त अङ्कहरूलाई आधार मानिनेछ। पोस्ट ग्रेजुएसन उम्मेद्वारहरूको निम्ति सबै सेमेस्टर प्राप्त अङ्कहरूलाई आधार मानिनेछ। प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरूलाई इमेल वा SMS मार्फत जानकारी प्रदान गरिनेछ। त्यसपश्चात छनौट प्रक्रियाको अर्को चरणमा सहभागी हुन आह्वान गरिनेछ। SSB अन्तर्वार्ता प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरूलाई SSB सर्भिसेस सेलेक्सन बोर्ड अन्तर्वार्ताको निम्ति बोलाइनेछ। SSB छनौट प्रक्रियामा मनोवैज्ञानिक परीक्षण, साइकोलोजिकल टेस्ट, समूह परीक्षण ग्रुप टेस्ट, व्यक्तिगत अन्तर्वार्ता पर्सनल इन्टरभ्यू, जसमा उम्मेद्वारको नेतृत्व क्षमता, निर्णय गर्ने योग्यता, व्यक्तित्व, मानसिक दृढता तथा आधिकारिक रूपमा आवश्यक गुणहरूको मूल्याङ्कन गरिनेछ। साथै कुनै विशेष प्रकारको कमिसनको निम्ति पहिलो पटक SSB अन्तर्वार्तामा सहभागी हुने उम्मेद्वारहरूलाई AC 3-टायर रेल भाडा पनि नियमअनुसार प्रदान गरिनेछ। चिकित्सकीय परीक्षण मेडिकल एक्जामिनेसन SSB सिफारिस भएका उम्मेद्वारहरूले आफ्नो सम्बन्धित प्रवेश अनुसार चिकित्सकीय परीक्षणद्वारा जाँच भएर जानुपर्ने हुनेछ। अन्तत योग्य ठहरिएका उम्मेद्वारहरूको नियुक्ति मेरिट सूची र उपलब्ध रिक्त पदको आधारमा गरिनेछ। SSC अफिसर पदको निम्ति अन्तिम रूपमा चयन हुने उम्मेद्वारहरूले छनौट प्रक्रियाका सबै चरणहरू सफलतापूर्वक उत्तीर्ण गर्नुपर्ने हुनेछ। प्रत्येक चरणमा योग्य ठहरिएका उम्मेद्वारहरूलाई मात्र अर्को चरणमा सहभागी हुने अवसर प्रदान गरिनेछ। अन्तिम मेरिट सूची उम्मेद्वारहरूको समग्र प्रदर्शन तथा निर्धारित योग्यता मापदण्डका आधारमा तयार गरिनेछ। र श्रोता अनि विद्यार्थी भाइ बहिनीहरू, यो त थियो तपाईँहरूलाई SSC भर्तीको नोटिफिकेसनको विषयमा केही छोटोमा जानकारीहरू। अब आउनुहोस् कार्यक्रमको मोडमा एउटा साङ्गीतिक विश्राम लिऊ, त्यसपश्चात केही सामान्य ज्ञान करेन्ट अफेयर्सहरूमाथि चर्चा गरौँ।

कतारको पूर्व अमीर हमाद बिन खलीफा अल थानीको 74 वर्षको उमेर दोहा कतारमा हिज दुखद निधन भयो। 1 जनवरी 1952 जन्मेका हमाद बिन खलीफा अल थानीलाई कतारको पिता भनिन्थ्यो। उनले आफ्नो शिक्षा कतारबाट शुरू गरेर युनाइटेड किङडमको रयल मिलिटरी ह्याम्स्टर्समा भर्ना भए। 1971 स्नातक भएपछि उनले कतार सशस्त्र बलमा धेरै वरिष्ठ पदमा रहेर कार्य गरे, जसमा चीफ अफ स्टाफ र रक्षा मन्त्री जस्तो गरिमामय पद सम्हाले। 1995 उनी कतारको अमीर भए। उनको 18 वर्षको शासनको अवधि कतारको प्राकृतिक ग्यास उत्पादन प्रतिवर्ष 77 मिलियन टनसम्म पुग्यो, जसले गर्दा कतार प्रति व्यक्ति आयको विषयमा संसारको सबैभन्दा धनी देश बन्यो। उनले धेरै खेलहरू र राजनीतिक कार्यक्रमहरू आयोजना गरेका थिए। उनलाई आधुनिक कतार राज्यको आधार निर्माणको श्रेय मानिन्छ, जसमा स्थायी समाधानको अवलम्बन तथा त्यसपछि नगरपालिका निर्वाचनको आयोजना एलएनजी निर्यातबाट प्रेरित भई राज्यको राजस्व र राष्ट्रिय सम्पत्तिमा भएको व्यापक वृद्धिको नेतृत्व तथा कतारको अन्तर्राष्ट्रिय मञ्चमा उदयको योगदान पुर्याउने विस्तृत आर्थिक, सांस्कृतिक र सामाजिक सुधारहरूको कार्यान्वयन समावेश थियो। उनले फाउन्डेशन फर एजुकेशन साइन्स एन्ड कम्युनिटी डेभलपमेन्टको स्थापना गरे। उनले 2005 कलाको क्षेत्रमा हमादमा कतार संग्रहालय प्राधिकरणको स्थापना पनि गरे। उनले 25 जुन 2013 आफ्नो छोरा तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गरे। उनी धेरै वर्षदेखि अस्वस्थ थिए, अन्तत हिज उनको निधन 12 जुलाई

2026 दोहामा 74 वर्षको उमेरमा भयो। उहाँको निधनमा शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

0: अब सुन्नु श्रोता आकाशवाणीको मुख्य समाचार।
1: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। कतारका पूर्व अमीर शेख हम्मद बिन खलिफा अल थानीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न भारतले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। गृहमन्त्री अमित शाह आज गान्धीनगरस्थित राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालय परिसरमा 11 इन्टरपोल डिजिटल फोरेन्सिक विशेषज्ञ समूहको बैठकमा सामेल हुनुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले आजदेखि 17 जुलाईसम्म स्पेन, बेल्जियम र फिनल्यान्डको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले 26 जुलाई आकाशवाणीको मन की बात कार्यक्रममा देश अनि विदेशका मानिसहरूसित विचार साझा गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह, सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी अनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज 6 लेन लखनऊ कानपुर एक्सप्रेसवेको उद्घाटन गर्नुहुनेछ। पूर्व उपराष्ट्रपति एम वेंकैया नायडूले मूल्यहरूमा आधारित राजनीति र सार्वजनिक जीवनमा युवाहरूलाई अधिक भागीदारीका लागि आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, नेताहरू विचारधाराप्रति प्रतिबद्ध रहनुपर्छ र राजनीतिक दल बदलिनुभन्दा अघि आफ्नो पदबाट राजीनामा दिनुपर्छ। बिहारमा आजदेखि हेलिकप्टर अनि हवाई पर्यटन सेवाहरू सुरु गरिने भएको छ। मुख्यमन्त्री सम्राट चौधरीले पटनाबाट यस योजनाको उद्घाटन गर्नुहुनेछ। यस योजनाको पहिलो चरणमा पश्चिम चम्पारण जिल्लाको वाल्मीकि नगर, कैमूर जिल्लाको मा मुण्डेश्वरी र नालन्दा जिल्लाको राजगीर सामेल छ। दक्षिण पूर्व एसियाई देशहरूको संगठन आसियन विदेश मन्त्रीले हिजो थाइल्याण्डको ब्याङ्कमा म्यामाका विदेश मन्त्रीसित एक अनौपचारिक बैठक गरेका छन्। अमेरिकी संसद काङ्ग्रेसमा उच्च सदन सेनेटका सदस्य लिन्डसे ग्राहमको निधन भएको छ। उहाँ 71 वर्षका थिए। श्री ग्राहम राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा निकटका सहयोगीहरूमध्ये एक थिए। आज आदिकवि भानुभक्त आचार्यको 212 जयन्ती हो। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथ दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय अहिले ठीक बिहानीको 10:03 भइरहेछ श्रोता। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा।

अब यहाँहरूलाई सुनाइरहेछु। श्री अयोध्या काण्ड। यसमा स्वर दिने कलाकारहरू यस प्रकार छन्। प्रभा

कतारको पूर्व अमिर हमाद बिन खालिफा अल थानीको 74 वर्षको उमेरमा दोहा कतारमा हिजो दुखद निधन भयो। 1 जनवरी 1952 जन्मेका हमाद बिन खालिफा अल थानीलाई कतारको पिता भनिन्थ्यो। उनले आफ्नो शिक्षा कतारबाट सुरु गरेर युनाइटेड किङडमको रयल मिलिटरी सेन्ट हर्ट्समा भर्ना भए। 1971 स्नातक भएपछि उनले कतार सशस्त्र बलमा धेरै वरिष्ठ पदमा रहेर कार्य गरे, जसमा चिफ अफ स्टाफ र रक्षा मन्त्री जस्तो गरिमामय पद सम्हाले। 1995 उनी कतारको अमिर भए। उनको 18 वर्षको शासनको अवधि कतारको प्राकृतिक ग्यास उत्पादन प्रति वर्ष 77 मिलियन टनसम्म पुग्यो, जसले गर्दा कतार प्रति व्यक्ति आएको विषयमा संसारको सबैभन्दा धनी देश बन्यो। उनले धेरै खेलहरू र राजनयिक कार्यक्रमहरू आयोजना गरेका थिए। उनलाई आधुनिक कतार राज्यको आधार निर्माणको श्रेय मानिन्छ, जसमा स्थायी समाधानको अवलम्बन तथा त्यसपछि नगरपालिका निर्वाचनको आयोजना, एलएनजी निर्यातबाट प्रेरित भई राज्यको राजस्व र राष्ट्रिय सम्पत्तिमा भएको व्यापक वृद्धिको नेतृत्व तथा कतारको अन्तर्राष्ट्रिय मञ्चमा उदयको योगदान पुर्याउने विस्तृत आर्थिक, सांस्कृतिक र सामाजिक सुधारहरूको कार्यान्वयन समावेश थियो। उनले फाउन्डेसन फर एजुकेसन, साइन्स एन्ड कम्युनिटी डेभलपमेन्टको स्थापना गरे। उनले 2005 कलाको क्षेत्रमा हमादमा कतार सङ्ग्रहालय प्राधिकरणको स्थापना गरे। उनले 25 जुन 2013 आफ्नो छोरा तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गरे। उनी धेरै वर्षदेखि अस्वस्थ थिए। अन्ततः उनको निधन हिजो 12 जुलाई 2026 दोहामा 74 वर्षको उमेरमा भयो। उहाँको निधनमा शोक प्रकट गर्दै आकाशवाणी खरसाङ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

0: नमस्कार आदरणीय श्रोतागण, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बिहानीको 10:30 अनि 16 सेकेन्ड भइरहेछ र श्रोता अब प्रस्तुत छ एक विशेष कार्यक्रम।
1: नमस्कार श्रोतावृन्द, यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राय अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आज हामी भानु जयन्तीको विशेष अवसरमा तपाईँहरू समक्ष एउटा विशेष कार्यक्रम लिएर आएका छौँ र आजको कार्यक्रमको विषय रहेको छ भानु जयन्तीमाथि विशेष कार्यक्रम। र यस कार्यक्रमलाई प्रस्तुत गर्नुहुनेछ बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू। श्रोतावृन्द, अन्तिमसम्म यी नानीहरूका कार्यक्रमको रसास्वादन गरिदिनुहोला।
2: आदरणीय श्रोतागण, म ऋचा कुमारी शर्मा बाग्राकोट उच्चतर माध्यमिक विद्यालयकी 11 श्रेणीकी छात्र हजुरहरूलाई सादर प्रणाम जनाउँदछु। हामी बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू आज एउटा नौलो कार्यक्रम लिएर उपस्थित भएका छौँ। कार्यक्रमको शीर्षक छ विद्यार्थीका भाकामा भानु। भानु जयन्ती हाम्रो एउटा सांस्कृतिक पर्व हो। यो जातीय एकीकरणको प्रतीक जस्तै बनेको छ। हामी विद्यार्थीहरूले आफ्ना पाठ्यक्रममा भानुभक्ताचार्यलाई पढ्दै आएका हौ। आज 212 भानु जयन्तीको उपलक्ष्यमा आदिकवि भानुभक्ताचार्य सम्बन्धी रोचक कार्यक्रमहरू प्रस्तुत गर्नेछौ। हाम्रो पहिलो प्रयासलाई हजुरहरूले स्वीकार गरिदिनु हुनेछ भन्ने आशा राख्दछौ। मसँग मेरो अन्य 5 साथीहरू पनि छन्। यहाँहरू समक्ष उनीहरूका परिचय गराउँदछु। मेरा दाहिनेतिर हुनुहुन्छ 12 श्रेणीकी छात्रा श्रेया देवान। उहाँले भानुभक्ताचार्य सम्बन्धी स्वागत गीतलाई नेतृत्व दिनुहुनेछ। यो गीतका रचयिता श्री कृष्ण प्रसाद शर्मा र सङ्गीत संयोजक हुनुहुन्छ अजय थापा। अनि यसलाई गाएका छन् जानुका शर्मा, पारुल सिंह, प्रियङ्का थापा, कत्यायनी थापा र प्रेसा भुजेलले। दिदी श्रेयाले भानुभक्त आचार्यको परिचय पनि पढ्नुहुनेछ आफ्नै भाकामा। रामायण प्रस्तुतिमा छिन् 11 श्रेणीकी छात्रा साथी पूनम छेत्री। रामायणका लय र भाकाले आज हामीलाई गाउँ बेसी याद दिलाउनेछ। यस मौकामा हाम्रा आदिकविका 1-2 कविता नसुनी कार्यक्रमको धित मर्ला र कान्तिपुर अर्थात् काठमाडौँमा भानुभक्तले के देखे सुन्नुहुनेछ 12 श्रेणीकी छात्र सुहाना रोकाको लयमा। भानुभक्तले गाँसीबाट प्रेरणा पाएर महान काव्यहरू सृजना गरेका हामी सबैलाई थाहा छ। त्यसो भए भानुभक्त र गाँसी बिचको संवादलाई किन जीवन्त नबनाउने त? यो त झन रमाइलो हुँदैन र? हजुर, गाँसी दाई र भानुबाजेको बिच रोचक संवाद सुन्नुहुनेछ 12 श्रेणीका विशेष छेत्री र सावन छेत्रीबाट। कथावाचक हुनुहुन्छ श्रेया देवान। हामी यस्तै यस्तै रोचक र रमाइला कार्यक्रमहरूका साथ तपाईँहरू समक्ष प्रस्तुत हुनेछौ। यहाँहरू समक्ष राख्दैछौ पहिलो कोसेली सामूहिक गीत। स्वागत गर्नुहोस् पहिलो

0: धन्यवाद।
1: भानुलाई प्रणाम गरेपछि अब हामी उनका बारेमा दुई चार कुरा सुन्नेछौँ श्रेया देवानबाट। उहाँले राख्दै हुनुहुन्छ भानुभक्ताचार्यको परिचय।
2: भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन्। उनको जन्म विक्रम सम्बत 1871 असार 29 गते सन् 1814 नेपालको तनहु जिल्लाको चुम्धिरम्गा भन्ने गाउँमा भएको थियो। पिता धनञ्जय आचार्य र माता धर्मवती देवीको कोखमा जन्मिएका भानुभक्तको परिवारमा शास्त्र अध्ययनको माहौल थियो। भानुभक्तका बाजे श्रीकृष्ण आचार्य चुम्धिरम्गाका नाम चलेका पण्डित र जमिन्दार थिए। भानुभक्तले सानै उमेरदेखि संस्कृत भाषा, वेद पुराण र शास्त्रको गहिरो अध्ययन गर्ने अवसर पाए। आफ्ना बाजेकै दौराको फेर समाएर भानुभक्त आचार्यको शिक्षा दीक्षा प्रारम्भ भयो। उनका बाजे श्रीकृष्ण आचार्यले बुढेसकालमा काशीमै गएर अन्तिम सास लिन्छु भन्ने मनसाय राखेपछि भानुभक्तलाई पनि काशी लिएर गए अनि उनलाई संस्कृत विद्यामा थप अध्ययन गराए। संस्कृतको अध्ययनले भानुभक्तको साहित्यिक रुचि अझ बढायो। भानुभक्त आचार्यको जीवनमा घाँसीको गहिरो प्रेरणा रहेको कुरा मोतीराम भट्टले विक्रम सम्बत 1948 कवि भानुभक्तको जीवनचरित्र लेख्दा बताएका थिए। यस कथाले पछि सबैतिर चर्चा पायो र यो एक स्थापित मान्यता बन्यो। भानुभक्तलाई आदिकवि भनेर चिनाउने पनि मोतीराम भट्ट नै हुन्। नेपाली साहित्यमा भानुभक्त आचार्य अघि पनि धेरै कविहरूले कविता लेखेका थिए, तर उनीहरूका कवितामा संस्कृत भाषाको गहिरो प्रभाव थियो। भानुभक्तले भने तत्कालीन समयको जनबोलीलाई टपक्क टिपेर साहित्य सिर्जना गरे। संस्कृत र दरबारीय भाषाको सट्टा भानुभक्तले जनबोली र जनभाषालाई प्राथमिकता दिए। रामायण जस्तो प्रसिद्ध कृतिको अनुवाद गरे। रामायणको अनुवादले भानुभक्तलाई सबैतिर लोकप्रिय बनायो। अनुवादमा पनि भानुभक्तको मौलिकता प्रष्ट देखियो। यसरी संस्कृत भाषामा सीमित रहेको रामायणलाई उनले सरल, मिठासपूर्ण र जनसाधारणले बुझ्ने नेपाली भाषामा अनुवाद गरे। यस कार्यले नेपाली भाषालाई साहित्यिक प्रतिष्ठा त दिलायो नै सँगसँगै नेपाली भाषा, साहित्य र धार्मिक नैतिकतालाई जनमानससम्म पुर्यायो। यसरी भानुभक्तले नेपाली साहित्यलाई पण्डित र शास्त्रवादीहरूका सिंहासनबाट झारेर जनमानसको भाषामा बनाए। यसो हुँदा भानुभक्तको ख्याति गाउँ गाउँ, टोल टोल र दुर्गम बस्तीहरूसम्म पुग्यो। रामायण बाहेक पनि भानुभक्तका अन्य थुप्रै चर्चित कृतिहरू छन्। वधु शिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तरमाला आदि उनका प्रसिद्ध रचनाहरू हुन्। भानुभक्तले थुप्रै फुटकर कविताहरू लेखेका छन्। उनका कवितामा सरल भाषा, लोकजीवन, नैतिक शिक्षा, धार्मिक भावना तथा सामाजिक चेतनाको सुन्दर समन्वय पाइन्छ। घाँसीबाट प्रेरित भई समाजका लागि केही राम्रो काम गर्नुपर्छ भन्ने भानुको भावना र प्रेरणाको प्रसङ्ग नेपाली साहित्यमा धेरै चर्चित छ। यस सन्दर्भमा उनको घाँसी कविता आज पर्यन्त लोकप्रिय काव्य बनेको छ। भानुभक्तको साहित्यले नेपाली भाषाको विकास, विस्तार र मानकीकरणमा महत्त्वपूर्ण योगदान दिएको पाइन्छ। उनको सम्मानमा प्रत्येक वर्ष असार 29 गते अर्थात् 13 जुलाईको दिन सबैतिर भानु जयन्ती भव्य रूपमा पालन गरिन्छ। नेपालमा भन्दा बढी भारतमा भानु जयन्ती मनाउने परम्परा धेरै बलियो छ। दार्जिलिङ, डुवर्स, सिक्किम, आसाम, भुटान सहित विश्वभरि बसेका नेपालीवासी समुदायले भानु जयन्ती खुब उत्साहका साथ पालन गर्छन्। भानु जयन्ती हाम्रा लागि एउटा सांस्कृतिक पर्व जस्तै बनेको छ। विक्रम सम्बत 1925 असोज 6 गते नेपाली साहित्यका महान विभूति भानुभक्त आचार्यको मृत्यु भयो। उनका कृतिहरू आज 200 वर्षपछि पनि उस्तै लोकप्रिय छन्। वधु शिक्षा, प्रश्नोत्तरमाला जस्ता काव्यहरूबाट भानुभक्तले प्रसिद्धिसँगै विवाद पनि कमाए। उनका कतिपय अर्थी उपदेशहरू आजको समाजमा असान्दर्भिक रहेको कुरा पनि चर्चा हुने गर्दछ। यस्ता विवादहरूले भानुभक्तको लोकप्रियतालाई अझै बढाएर लगेको बुझ्न सकिन्छ। भानुभक्तका कृतिहरू कालजयी छन्। उनी नेपाली साहित्यका सर्वाधिक लोकप्रिय र अमर कवि हुन्। धन्यवाद।
1: धन्यवाद दिदी। कति मिठासपूर्ण स्वरमा तपाईँले हामीलाई भानुभक्ताचार्यका

0: धन्यवाद। ओहो, कति सुन्दर लय, कति सुरिलो भाका। सुनौ सुनौ लाग्ने, रामायण पाठ नभएको भए कस्तो खल्लो हुने रहेछ कार्यक्रम, है श्रेया दिदी?
1: हो नि।
0: साथी पुनमलाई धेरै धेरै धन्यवाद। अब पालो छ कविजीले चिनाएको कान्तिपुरी नगरीको। भानुभक्तले काठमाडौँमा जे देखे त्यही लेखे कान्तिपुरी नगरीमा। सुन्नुहोस् सुहाना रोकाको पठनमा भानुभक्ताचार्य रचित कविता कान्तिपुरी नगरी।
2: कान्तिपुरी नगरी चपला अबलहरू एक सुरमा, गुणकेश्वरीको फुलली सिरमा, हिरण्या सखी लिकन वरिपरि, अमरावती कान्तिपुरी नगरी। यति छन् भनी गन्नु कहाँ धनिया, खुसी छन् बहुते मनमा दुनिया, जनकी यसरी सुखकी सगरी, अलकापुरी कान्तिपुरी नगरी। कहीँ भोट र लन्डन चिन सरी, कहीँ कालभरी गल्ली छ दिल्ली सरी, लखनऊ पटना मद्रास सरी, अलकापुरी कान्तिपुरी नगरी। तरबार कटर खुरा खुकुरी, पिस्तोल र बन्दुक सम्म भिरी, अति सुर वीर भरी नगरी, छतकुन सरी कान्तिपुरी नगरी। रिस र कपट छल छैन जहाँ।

0: तब धर्म कति छ यहाँ पशुकपति छन् राखवरी गरी शिवकी पुरी कान्तिपुरी नगरी शिवकी पुरी कान्तिपुरी नगरी। धन्यवाद
1: धन्यवाद सुहाना दिदी, तपाईँले त काठमाडौँ गएको चित्र झलझली आँखामा चिनाइदिनु भयो, कति सुन्दर रहेछ है। कान्तिपुर अर्थात् काठमाडौँ। अब पालो छ यस कार्यक्रमकै प्रमुख आकर्षण भानु घाँसी संवाद। यो ऐतिहासिक संवादलाई जीवन्त बनाउनु हुनेछ विशेष छेत्री र सावन छेत्रीले। प्रस्तुत छ भानु घाँसी संवाद।
2: तनहुको रमणीय गाउँ 22 वर्षीय भानुभक्त आचार्य हावा खाना डुल्दै नदीको तिरमा पुगेका छन्। पहाडको साँगुरो नदी किनारमा पिपलको बोट अनि छेउमा चप्लेटी ढुङ्गा। भानु थकाइ मार्न बस्छन्। हावाका शीतल झोका र चराचुरुङ्गीको मिठो मिठो बोलीले भानु प्राकृतिक सुन्दरतामा हराउँछन्। उनलाई केही क्षण आँखा लाग्छ। अन्दाजी 2-3 घडी सुतेपछि भानुको निन्द्रा खुल्छ। खोलाको पानीले उनले मुख कुल्ला गर्छन् अनि घरतिर लाग्न खोज्छन्। यतिकैमा 10-12 हात पर एक चित्त लाएर एकजना घाँसीलाई घाँस काटिरहेको भानुले देख्छन्। घाँसीलाई केही कुरा सोध्ने भानुलाई इच्छा हुन्छ। यसरी सुरु हुन्छ नेपाली साहित्यको ऐतिहासिक घटना भानु घाँसी संवाद।
3: घाँसी दाई, तिमीलाई यहाँ घाँस काटेको देख्दैछु। कसैको चाकरी गरेको हो कि तिमी आफ्नै घरको लागि घाँस काट्न आएको? तिम्रो घर कति टाढा छ?
4: ओहो नानी, मैले त तपाईँलाई देख्दिनँ देखेको। तपाईँका कुराहरू राम्ररी बुझिन्न नि, एकपल्ट दोहोऱ्याएर भन्नुहोस् त।
3: मैले अर्थोक सोधेको होइन दाई, तिमी कहाँको हो, तिम्रो पेसा के हो? तिमी साह्रै वृद्ध रहेछौ, यो उमेरमा तिमीले कुन दुःख कुन फाइदा पाएर यो काम गर्दैछौ? हरिभजनमा लाग्ने उमेरमा तिमीले यति दुःखसँग किन यस्तो काम गर्दैछौ? मलाई तिम्रो कथा व्यथा जान्नु बहुतै इच्छा भयो।
4: नानी, तपाईँका कुरा सुनि मलाई साह्रै आनन्द लाग्यो। अझ कति दुःख भोग्नु छ थाहै छैन। हरे, गरिबको जुनी भोग्नु भनेको त मर्नु जस्तै हो। गरिब भएपछि जिन्दगी पनि भारी हुँदो रहेछ। आयो, दिनभरि घाँस काट्यो, 4 पैसा कमायो, त्यही पैसा घर लगि लुको सुको खायो। धनी छ भने सबले मान गर्छन्, गरिबलाई सबैतिर हेला हुन्छ।
3: अनि घर चाहिँ कता नि?
4: मेरो घर यहाँबाट एक कोस टाढा छ। मेरो जीवन यसरी घाँस काट्दा काट्दै बित्यो। अब बाँकी जीवन पनि यस्तै हिसाबले बिताउँछ। नानी, तपाईँहरू धनी हुनुहुन्छ, लक्ष्मीको कृपा भएको मान्छेलाई दुःख हुँदैन। तर म घाँस काट्छु, डोकोमा हाल्छु, बिक्री गर्छु, 3-4 आना जति कमाउँछु। घरमा स्वास्नी र 2 छोराहरू छन्, छोराहरू पनि घाँसै काट्छन्। यसरी चल्दैछ हाम्रो पुस्तैनी जीवन।
3: अनि बाजे बराजुले कमाएको सम्पत्ति छैन, त्यो बिक्री गरेर पनि त सुखको जिन्दगी जिउन सकिन्छ। बुढेसकालमा किन शरीरलाई यति तकलिफ दिएको?
4: नानी, मैले तपाईँलाई अर्थ दिएको होइन, तर धन नै हुँदा पनि मान्छेले खालि पैसालाई मात्र माया गर्दो रहेछ। ठुला ठुला महलमा बस्ने धनी मनी पनि बुढा हुन्छन्, तिनलाई पनि छोराछोरीले हेला गर्दारन्। दौलत हुनेलाई अझ दौलतको चाहले कहिले पुग्दैन। हामी गरिबलाई के छ? रुखो सुखो खायो, जे जस्तो जीवन चलायो, चिन्ता फिकर के का लागि?
3: अनि जीवन चलाउनु पैसा चाहियो नि दाई।
4: हो, पैसा चाहिन्छ, आफूलाई चाहिने खर्च भए पुग्यो। आफ्नो खर्च टार्ने धन त म जसो तसो गरी कमाइहाल्छु। बरु त्यही कमाएको धनको त्रिखण्डीलाई 2-4 पैसा जम्मा गरीको धन पनि एउटा सानो तिनो कुवा खनाउँदा सिद्धियो। आफै विचार गर्नुहोस् नानी, घरमा पोका पोका बनाई, भित्ता बलियो गराई, चारैतिर पर्खाल बनाई, ढुँडी पारेर कोची कोची राखेको धनको के काम? न बाँच्दा काम लाग्छ, न मर्दा नै। धनको काम त खर्च गर्नु हो नि। त्यसैले म भन्छु नानी, द्रव्यलाई सडाएर नराख्नुहोस्, धन गनाएको राम्रो हुँदैन।
3: अनि दाई, तिमीले कुवा चाहिँ किन खनायौ?
4: केही नगरी बस्ने मान्छेलाई त मरेका 2-4 महिनामा आफ्नै सन्तानले पनि बिर्सन थाल्छन् नि नानी। मैले सोचे रुखो सुखो खाएर भए पनि गाउँमा एउटा कुवा खनाउन पाए भने 50-100 वर्षसम्म त फल्ना ठाउँमा बस्ने फल्नो मान्छेले यो कुवा बनाएको हो, त्यसले निकै गरेछ भनेर मान्छेले चर्चा गर्लन् नि। यसले पछिसम्म आफ्नो नाम रहला, गरिब भए पनि समाजमा नाम होला, नाति पनातिले पनि समाजमा मान पाउलन्। मनमा यही इच्छा भएर कुवा खनाएको हो नानी मैले। धन भनेको त खाक हो तर इमान भनेको त

0: काग हो। बाजा जसो तसो भए पनि मर्दा चाहिँ कुकुर मर्यो कि बिरालो मर्यो भन्ने नहोस् भनेर मैले यो पुण्यको काम गरेको हो।
1: घाँसी दाई, तिमीले बडो विवेकी कुरा गर्यौ। यस्तो कुरा म पढे लेखेको मान्छेले पनि सोच्न सकेको थिएन। तिम्रो कुरो बडो घटमा भयो।
0: यस्तै हो नानी, मलाई पनि तपाईँसँग आफ्नो दुःख बिसाउन पाउँदा मन धेरै हल्का भयो। अब आनन्दसँग घर जान्छु। हुन्छ, बिदा पाऊँ।
2: भानु निमग्न भएर सोचमा पर्छन्। घाँसी डोकोमा घाँस हालेर पिठ्यौमा खकन लगाई घाँस बोकेर घरतिर लाग्छन्। भानुभक्तका दिल दिमागमा एक किसिमको बिजुलीको झट्का परे जस्तै हुन्छ। उनलाई चक्कर आउला जस्तो हुन्छ। उनको दिमागले काम गर्दैन। उनी त्यही चपेटी ढुङ्गामा थचक्क बस्छन् अनि गम्भीर मुद्रामा केही कोर्न थाल्छन्। यतिकैमा भानुभक्तले सुन्दर काव्यको निर्माण गर्छन्।

0: धन्यवाद।
1: अब भानु भक्ताचार्यको एउटा कविता पठन गर्नुहुनेछ सुहाना रोकाले।
2: प्रश्नोत्तर। भानु भक्त आचार्य, कसलाई हो शत्रु भनेर जान्नु, आफ्नो दशै इन्द्र शत्रु मान्नु, कसलाई खुब मित्र भनेर मान्नु, जित्य तिनी इन्द्र मित्र जान्नु, दरिद्र नौ नरमा छ कसको, विशाल तृष्ण घरमा छ जसको, कुन हो धनी सब नरले कहाँको, सन्तोषले जो छ खुसी रहाको, जिउदै मर्याको भनी नौ कसको, उद्यम बिना बिद्ध छ काल जसको, कुन हो सबैले गुरु भन्नु पर्ने, जो छ हितेको उपदेश गण्य, कुन धन्य हो जुन छ परोपकारी, कुन पूज्य हो तत्त्वलिन्य विचारी, कुनै बखतमा पनि के नगर्नु, पापको अगाडि कहिले नसर्नु, कुन हो जगतको गहना बन्याको, विद्या छ सबको गहना बन्याको, कुन सत्य हो सत्य कसरी जान्नु, जुन प्राणीको हिर छ ऊ सत्य मान्नु, सभ्यमान भई बस्छ समाज बिर्सेको, सबको प्रसन्न मन गर्दछ शास्त्रले जो, माता शरी सुख दिने कुन चिज छ जान्नु, विद्या छ त्यस्तो अरू कुनै नखोज्नु, कुन हो जति जति दियो उति बढ्न जान्या, विद्या रहेछ बुझी निश्चय त्यही मान्या, कुन काम हो अति डराएर दूर सर्नु, लोकवाद छ घटिया कहिले नगर्नु। धन्यवाद।
1: आदरणीय श्रोतागण, अब हामी कार्यक्रमको अन्तमा आइपुगेको छौँ। तपाईँहरूले अहिलेसम्म भानुभक्तलाई विविध आयामा र विद्यार्थीहरूका भाकामा सुन्नुभयो। यसरी नै हामी विद्यार्थीहरूलाई मौका र प्रोत्साहन दिएर कार्यक्रममा सहभागी बनाउनु भएकोमा आकाशवाणी खरसाङप्रति आन्तरिक हृदयबाट आभार जनाउँदछौँ। हाम्रो कार्यक्रमलाई मार्गदर्शन गर्नुभएका आकाशवाणी खरसाङका सम्पूर्ण आदरणीय सरहरूप्रति पनि हामी कृतज्ञ छौँ। हवस् त, विदा दिनुहोस्। म कार्यक्रम सञ्चालिका ऋचा कुमारी शर्मा सहित सम्पूर्ण विद्यार्थी टोलीलाई नमस्कार।
3: आदरणीय श्रोतावृन्द, तपाईँहरूले भर्खरै सुन्नुभयो भानु जयन्ती विषयमाथि एउटा विशेष कार्यक्रम, जसलाई प्रस्तुत गर्नुभएको थियो बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले। श्रोतावृन्द, यस कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो, प्रतिक्रिया अवश्य दिनुहोला। आगामी दिनहरूमा फेरि अन्य कार्यक्रमहरूमा तपाईँहरूसित भेट हुने नै छ। आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई भने बिदा चाहन्छौ। कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र प्रस्तुत छ उषा किरण राई अनि सरिता थापाबाट रामायण पाठ।

उषाकिरण राई अनि सरिता थापाबाट अहिले प्रस्तुत थियो रामायण पाठ। यो प्रसारण हो आकाशवाणी खरसाङको र प्रस्तुत छ बेतपाठ।

आदिकवि भानुभक्त आचार्यको 292 जन्म जयन्तीको शुभ उपलक्ष्यमा उहाँप्रति हार्दिक नमन अनि श्रद्धाञ्जली अर्पण गर्दै आज हामी श्रोतागणलाई सुनाइरहेका छौं केही रामायण पाठ, गीता पाठ अनि वेद पाठहरू। र अहिले सुन्नुभयो रामायण पाठ दुर्गा खरेल, बद्री खरेल, शुभ प्रधान अनि राधिका पट प्रधानबाट, जहाँ सहयोगी कलाकारहरू हुनुहुन्थ्यो भायोलिनमा विकास विश्वकर्मा, बाँसुरीमा सूरज गजमेर, किबोर्डमा रूपेश रसाइली। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ

0: अहिले प्रस्तुत थियो गीता पाठ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब अलिशा खवासबाट मुख्य समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, सर्वाङ्गीण विकासले प्रत्येक नागरिकको जीवनमा सकारात्मक परिवर्तन सुनिश्चित गर्दछ र राष्ट्रको प्रगतिलाई नयाँ गति दिन्छ। संस्कृतको एउटा उदाहरण साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, देश यस प्रेरणादायी भावनाका साथ भारतको क्षमतालाई अझ बलियो बनाउन निरन्तर प्रयासरत छ। रक्षा मन्त्री राजनाथ सिंह, सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनऊ कानपुर द्रुत मार्गको उद्घाटन गर्ने भएका छन्। 63 किलोमिटर लम्बाईको यो देशको दोस्रो लामो एलिभेटेड करिडोर एक्सप्रेस वे हो भने यो

탄다 렌두블라네 또나 왜 응주 데라 좀좀 시베 부셔치 센트 바탕 세가나 랭게초라 야가 챵셴 아후두 유베 메가

0: अहिले प्रस्तुत थियो रामायण पाठ र बपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिसर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको दुई नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। भियतनामको फुकुक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। अनि मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बंगालको गांगेय क्षेत्रमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले असमको विदेशी न्यायाधिकरणले विदेशी घोषणा गरेका 27 दायर गरेको याचिकाहरूमाथि सुनवाई गर्दै नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। न्यायालयले उचित प्रक्रिया पालन गर्नुपर्ने कुरामा जोड दिएको छ। न्यायमूर्ति विक्रम नाथ र न्यायमूर्ति सन्दीप मेहताको पीठले 27 मुद्दामा गुवाहाटी उच्च अदालत र विदेशी न्यायाधिकरणको आदेशलाई खारेज गरेको हो। अदालतले निवेदकहरूको मुद्दाको पुनः सुनवाई नभएसम्म उनीहरूमाथि कुनै पनि जबरजस्ती कार्यवाही नगर्न निर्देशन दिएको छ। सर्वोच्च न्यायालयले नागरिकताको निर्णय गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने र न्यायिक सिद्धान्तमा सम्झौता गर्न नसकिने ठहर गरेको छ। याचिकाकर्ताहरूमा सावित्री डे, अजबहार अली,

0: मोहम्मद अकबर अली आबिदा खातुन र अनवारा खातुन थिए। अति प्राविधिक आदर र सानातिन असहमतिका आधारमा आफूहरूलाई विदेशी घोषणा गरिएको उनीहरूको तर्क थियो। याचिकाकर्ताहरूले न्यायाधिकरणको आदेशलाई गुवाहाटी उच्च न्यायालय र पछि सर्वोच्च अदालतमा चुनौती दिएका थिए। उनीहरूले आफ्नो भारतीय नागरिकता प्रमाणित गर्न सन् 1971 अघिको रेकर्ड, मतदाता नामावली र भूमि रेकर्ड जस्ता कागजातहरूको सहारा लिएका थिए। सर्वोच्च न्यायालयले राम मन्दिरमा दानको कथित हिनामिनाग भएको आरोपमा उत्तर प्रदेश सरकारद्वारा गठित विशेष जाँच दल एसआइटीलाई जाँच सम्बन्धी स्थिति रिपोर्ट पेश गर्न भनेको छ। यस मामिलामा सिबिआईको छानबिनको माग गर्दै दायर गरिएको याचिकामा सर्वोच्च न्यायालयले केन्द्र सरकार, उत्तर प्रदेश सरकार र श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई नोटिस जारी गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्ति जय माल्या बागसी र न्यायमूर्ति वी मोहनको बेन्चले उक्त रिटमा सिटमाथि सुनवाई गरेको थियो। यसअघि 13 जुनमा उत्तर प्रदेश सरकारले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अनुरोधमा 3 सदस्यीय एसआइटी गठन गरेको थियो। छानबिन टोलीमा लखनऊका डिभिजनल आयुक्त विजय विश्वास पन्त, पुलिस महानिरीक्षक किरण एस र वित्त विशेष सचिव नीलरतन सामेल छन्। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमनीय ग्यास रिसर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। झारखण्डको रामगढ जिल्लाका सरकारी वकिल सञ्जीव कुमार अम्बष्टले दायर गरेको याचिकापछि राष्ट्रपतिले यस्तो कदम चाल्नुभयो। राष्ट्रपति सचिवालयले श्रम तथा रोजगार सचिवलाई तत्काल आवश्यक कार्यवाही गरी सम्बन्धित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। याचिकामा आर्थिक सहायता, क्षतिपूर्ति र पुनर्स्थापनाका साथै झारखण्डबाट प्रभावित श्रमिकहरूको सुरक्षित फिर्ताको माग गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बियाको बुकारा मंगामा आयोजित 56 अन्तर्राष्ट्रिय भौतिकी ओलम्पियाड 2026 स्वर्ण पदक जित्ने भारतीय टोलीलाई बधाई दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, उनीहरूको उपलब्धि देशको युवा शक्तिको असीमित क्षमता र विज्ञान र अनुसन्धान प्रति उत्कटताको अर्को उदाहरण हो। प्रधानमन्त्रीले भन्नुभयो, यो पनि उत्तिकै प्रशंसनीय छ कि बितेको दशकमा भारतीय विद्यार्थीहरूले यस मञ्चका विभिन्न संस्करणहरूमा असाधारण प्रदर्शन गरेका छन्। रक्षा मन्त्री राजनाथ सिंह, सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनऊ कानपुर द्रुत मार्गको उद्घाटन गर्नुभएको छ। 63 किलोमिटर लम्बाइको यो देशको दोस्रो लामो एलिभेटेड कोरिडोर एक्सप्रेसवे हो भने यो स्वचालित र रोबोटिक मेसिनको सहायताले बनेको देशको पहिलो एक्सप्रेसवे पनि हो। एक्सप्रेसवे 120 किलोमिटर प्रति घण्टाको गतिको लागि डिजाइन गरिएको छ भने सवारी साधनहरूको गति निगरानी गर्न आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम समेत लगाएको छ। यस्तै प्रत्येक 2 किलोमिटरमा आकस्मिक कल बक्सको व्यवस्था गरिएको छ। सुरक्षाका लागि 24 घण्टा काम गर्ने 2 कन्ट्रोल रुम पनि राखिएको छ। एक्सप्रेसवेले लखनऊ र कानपुर बीचको यात्राको समय केवल 35 देखि 45 मिनटमा घटाउनेछ। उही दुई सहर बीच कारमा यात्रा गर्दा 275 रुपियाँ टोल ट्याक्स लाग्नेछ।
1: भारत के दूसरे सबसे लंबे एलिवेटेड कॉरिडोर वाला 63 किलोमीटर लंबा 6 लेन का लखनऊ कानपुर एक्सप्रेसवे स्वचालित और अत्याधुनिक मशीन निर्देशित निर्माण तकनीक से बना देश का पहला एक्सप्रेसवे भी है। एआई के जरिए गति नियंत्रण की प्रणाली, हर 2 किलोमीटर पर आपातकालीन कॉल बॉक्स और 2 एकीकृत 24/7 कंट्रोल रूम वाला ये एक्सप्रेसवे 120 किलोमीटर प्रति घंटे तक की गति के लिए डिजाइन किया गया है और इससे लखनऊ और कानपुर के बीच यात्रा का समय घटकर मात्र 35 से 40 मिनट होने की उम्मीद है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगाल विधानसभाले पारित गरेको 2 नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। यसै वर्षको जुन महिनामा पश्चिम बंगाल विधानसभाले अपराध विरोधी विधेयक, पश्चिम बंगाल सार्वजनिक सुरक्षा र असामाजिक गतिविधिहरूको नियन्त्रण विधेयक 2026 र पश्चिम बंगाल सार्वजनिक व्यवस्था मर्मत संशोधन विधेयक 2026 पारित गरेको थियो। राज्यपाल आरएन रविले असामाजिक गतिविधिहरू नियन्त्रण गर्ने विधेयकलाई आफ्नो स्वीकृति दिएसँगै यो कानून लागू भएको हो। भियतनामको फुक्वक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 जना भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। हो ची मिन सिटीबाट

मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुसन्धान नीतिको मस्यौदामा सुझाव आह्वान गरेको छ। यसको उद्देश्य भारतको स्वास्थ्य अनुसन्धान प्रणालीलाई बलियो बनाउने र मार्गदर्शन गर्न एक रणनीतिक ढाँचा प्रदान गर्नु हो। यस नीतिले एक विश्वसनीय, समावेशी, आत्मनिर्भर र प्रभाव उन्मुख स्वास्थ्य अनुसन्धान प्रणालीलाई प्रवर्धन गर्न खोज्छ, जुन जनताको स्वास्थ्य आवश्यकताहरूप्रति संवेदनशील र उत्तरदायी छ। यसको उद्देश्य उच्च गुणस्तरीय नैतिक र नवीन अनुसन्धानलाई बढावा दिनु र स्वास्थ्य परिणामहरू र समानता सुधार गर्न राष्ट्रिय र उदयमान स्वास्थ्य प्राथमिकताहरू सुनिश्चित गर्नु हो। कतारका पूर्व अमीर शेख हमद बिन खलिफा अल थानीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न भारतले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। अमीर शेख हमद बिन खलिफा अल थानीको हिज निधन भयो। शोकको दिनमा देशभरिका सबै भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जोर्डन, बाहरेन र कुवेतमा रहेको अमेरिकी सैन्य ठिकानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। इरानले आफ्नो सैन्य ठिकानाहरूमा हालै अमेरिकाले गरेको आक्रमणको जवाफको रूपमा वर्णन गरेको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार जोर्डनको प्रिन्स हसन विमानस्थल, बाहरेनको शेख इसा विमानस्थल र कुवेतको अली अल सलेम र अहमद जाबेर विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको हो। मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बङ्गालको गाङ्गेय क्षेत्रमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। यस्तै अरुणाचल प्रदेश, पूर्वी उत्तर प्रदेश, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, उपहिमालयी पश्चिम बङ्गाल, सिक्किम र उत्तराखण्डमा पनि आगामी 2-3 दिनसम्म भारी वर्षा रहने मौसम विभागले जनाएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। सर्वोच्च न्यायालयले कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिसावको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। पश्चिम बङ्गाल विधानसभाले पारित गरेको 2 नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। भियतनामको फुकोक टापुमा नौका पल्टिँदा ज्यान गुमाएका 15 जना भारतीय पर्यटकको शव आज भारत ल्याइँदैछ। अनि मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बङ्गालको गाङ्गेय क्षेत्रमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी 2030 सम्मको रोडम्याप। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 11 जुलाई 2026 अकल्याण्डमा न्यूजील्याण्डका समकक्षी क्रिस्टोफर लक्सनसँग भेट गर्नुभयो र भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी निर्माणको घोषणा गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले आगामी 4 वर्षमा संयुक्त कार्यको मार्गदर्शन गर्न र भारत न्यूजील्याण्ड सामरिक साझेदारीलाई अझ बलियो बनाउनका लागि साझा ढाँचाको रूपमा 2030 यस रोडम्यापलाई अनुमोदन गर्नुभयो। रणनीतिक साझेदारीमा यस रोडम्यापका विभिन्न स्तम्भहरूमा निर्धारित क्षेत्रहरू र पहलहरू समावेश छन्, तर यसमा सीमित छैन। राजनीतिक र कूटनीतिक संलग्नताको मोर्चामा दुवै देशहरूले क्षेत्रीय र बहुपक्षीय घटनाहरूको छेउछाउमा साथै आफ्ना प्रधानमन्त्री र क्याबिनेट मन्त्रीहरूबीच नियमित बैठक र पारस्परिक भ्रमणहरू निर्धारित गर्न काम गर्नेछन्। साझा चासोका सबै क्षेत्रमा सहयोगलाई गहन बनाउन सम्बन्धित मन्त्रालय र सरकारी विभागहरूबीच विदेश मन्त्रीहरूको संवाद र अन्तर्क्रियाको माध्यमबाट उनीहरूले प्रभावकारी उच्च स्तरीय सहयोग सुनिश्चित गर्नेछन्। यो सरकार सहकार्यले रणनीतिक साझेदारी 2030 रोडम्यापको कार्यान्वयनलाई अगाडि बढाउन र समन्वय गर्न एक संयन्त्र प्रदान गर्नेछ। दुई देशबीचको रक्षा र सुरक्षा सहयोगले अभ्यास, एकाइहरूको भ्रमण, अल्पकालीन कार्मिक आदान प्रदान, खेलकुद भ्रमण, रक्षा स्टाफ कलेज आदान प्रदान र उच्च स्तरीय रक्षा संवादको माध्यमबाट सैन्य अन्तर्क्रियालाई जारी राख्नेछन्। उनीहरूले रक्षा सहयोगमा 2024 भारत न्यूजील्याण्ड समझदारी पत्रलाई कार्यान्वयन गर्न जारी राख्नेछन् र रक्षा मन्त्रालय र सेवा स्तरमा नियमित संरक्षित रक्षा संलग्नता कायम राख्नेछन्। दुवै देशहरूले हिन्द प्रशान्त महासागर पहलको समुद्री सुरक्षा स्तम्भ अन्तर्गत समुद्री मामिलाहरूमा सहयोगलाई अघि बढाउनेछन्। उनीहरूले भारतको विदेश मन्त्रालय र न्यूजील्याण्डका विदेश मामिला तथा व्यापार मन्त्रालयको नेतृत्वमा प्रति आतंकवाद सम्बन्धी संयुक्त कार्य समूह

0: सिटीको स्थापना गर्ने व्यवस्थाको ज्ञापन पत्रलाई कार्यान्वयन गर्नेछन् र पारस्परिक रूपमा सहमत भएको समयमा सिटीमा संयुक्त कार्यदलको बैठक बोलाउनेछन्। उनीहरू भारत न्युजिल्यान्ड साइबर संवादको माध्यमबाट साझा साइबर सुरक्षा प्राथमिकताहरूमा संलग्न हुनेछन् र कानून प्रवर्तन सहयोगमा भारतको राष्ट्रिय जाँच एजेन्सी र न्युजिल्यान्ड पुलिस बीच सम्झौताको औपचारिकताको दिशामा काम गर्नेछन्। उनीहरूले पूर्वाधार प्रणालीको लचिलोपन सुधार गर्न आपदा प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन मार्फत सहकार्यलाई सुदृढ पार्न काम गर्नेछन्। व्यापार र आर्थिक सहयोगमा दुई देशहरूले सन् 2030 सम्ममा वस्तु र सेवाहरूको द्विपक्षीय दुईतर्फी व्यापारलाई रुपियाँ 35,000 करोडसम्म दोब्बर पार्ने महत्वाकांक्षी लक्ष्यको दिशामा काम गर्नेछन्। उनीहरूले भारत न्युजिल्यान्ड मुक्त व्यापार सम्झौताको लागि अर्को कदमहरूमा पनि सँगै काम गर्नेछन् ताकि यसलाई शीघ्र लागू गर्न र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सकियोस्। भारत र न्युजिल्यान्डले संयुक्त अनुसन्धान ज्ञान आदान प्रदान र प्राविधिक र नीतिगत सहयोगलाई अगाडि बढाउनका लागि बागवानी र पशुपालन तथा दुग्ध व्यवसायमा सहयोग ज्ञापन 2025 कार्यान्वयन गर्ने दिशामा काम गर्नेछन्। उनीहरूले पर्यटन क्षेत्रमा दुईतर्फी आगन्तुक प्रवाह र उद्योगको सहयोगलाई प्रवर्धन गर्न पर्यटन सम्बन्धी सम्झौता ज्ञापन पत्र पनि सञ्चालन गर्नेछन्। उनीहरूले प्रवासी समुदायहरूलाई द्विपक्ष जनता जनता बीचको सम्बन्धलाई सबल बनाउन साझेदारको रूपमा संलग्न गर्नेछन्। खेलकुदमा 2025 सहयोग ज्ञापन पत्रको कार्यान्वयनलाई निरन्तरता दिन ध्यान केन्द्रित गरिनेछ। परम्परागत औषधिमा विज्ञ स्तरको आदान प्रदानका लागि सहयोग मागिनेछ। दुवै देशले आफ्नो संस्कृतिलाई अझ राम्ररी बुझ्नका लागि सांस्कृतिक सहयोग सम्बन्धी सम्झौतालाई कार्यान्वयन गर्नेछन्। यसले स्थानीय सरकारहरूबीच सहकार्यलाई प्रोत्साहित गर्नेछ। उनीहरूले भारत र न्युजिल्यान्डको सम्बन्धित शिक्षा प्रणालीहरूको बारेमा सूचनाको निरन्तर आदान प्रदानलाई सहज बनाउन 2025 शैक्षिक सहयोग व्यवस्था लागू गर्न मदत गर्नेछन्। दुवै देश दिगो ऊर्जा संक्रमणलाई समर्थन गर्न ग्लोबल बायोफ्युल्स एलायन्ससँग संलग्न हुनेछन्। उनीहरूले संयुक्त राष्ट्र संघमा सहयोगलाई बलियो बनाउन काम गर्नेछन् र संयुक्त राष्ट्र सुधारलाई समर्थन गर्नेछन्, जसमा सुधारिएको शिक्षा परिषदको स्थायी सदस्यताका लागि भारतको उम्मेद्वार पनि समावेश छ। साथै बहुपक्षीय तथा अन्तर्राष्ट्रिय संस्थामा उम्मेद्वारीका लागि सम्भव भएसम्म आपसी सहयोगको आदान प्रदान पनि गर्नेछन्।
1: श्रोता, अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र यहाँलाई सुनाइरहेका छौं रामायण पाठ।

0: यो प्रसारण हो आकाशवाणीको र बपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। असमको विदेशी न्यायाधिकरणले विदेशी घोषणा गरेका 27 जनाले दायर गरेको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनाएको छ। अदालतले उचित प्रक्रिया अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएको छ। न्यायाधीशद्वय विक्रमनाथ र सन्दीप मेहताको पीठले 27 मुद्दामा गुवाहाटी उच्च अदालत र विदेशी न्यायाधिकरणको आदेशलाई खारेज गरेको हो। अदालतले निवेदकहरूको मुद्दाको पुनः सुनवाई नभएसम्म उनीहरूमाथि कुनै पनि जबरजस्ती कारवाही नगर्न निर्देशन दिएको छ। याचिकाकर्ताहरूले न्यायाधिकरणको आदेशलाई गुवाहाटी उच्च अदालत र पछि सर्वोच्च अदालतमा चुनौती दिएका थिए। युवा मामिला तथा खेलकुद मन्त्रालयले मेरा युवा भारत मार्फत राष्ट्रव्यापी नशामुक्त युवा विकसित भारत अभियानको अर्को चरण सुरु गरेको छ। यस अन्तर्गत प्रतियोगिताहरू 3 चरणमा आयोजना गरिनेछ। प्रतियोगिता जिल्ला स्तर, राज्य स्तर र राष्ट्रिय स्तरमा हुनेछ। मन्त्रालयका अनुसार माई भारत पोर्टलमा आजबाट पञ्जीकरण सुरु हुनेछ। 24 देखि 27 जुलाईसम्म जिल्ला स्तरीय प्रतियोगिता हुनेछ। जिल्ला स्तरीय विजेताले राज्य स्तरीय छनौट प्रक्रियामा प्रतिस्पर्धा गर्नेछन्। राज्य स्तरका विजेताहरूलाई 12 र 13 अगस्तमा हुने राष्ट्रिय युवा शिखर सम्मेलनका लागि नयाँ दिल्लीमा आमन्त्रित गरिनेछ। माई भारतले 5 रचनात्मक विधाहरू नृत्य, संगीत, रिल र लघु फिल्म, नुक्कड नाटक र स्ल्याम कवितामा प्रतियोगिताहरू आयोजना गर्नेछ। प्रतियोगिता 15 देखि 29 वर्ष उमेर समूहका युवाका लागि हुनेछ। युवाहरूले हिन्दी, अङ्ग्रेजी वा कुनै पनि क्षेत्रीय भाषामा आफ्ना रचनाहरू पेश गर्न सक्छन्। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो नलबारी जिल्लाको दौलासाल स्थित 14 आसम पुलिस बटालियनको परिसरमा राज्यव्यापी लागू औषद नष्ट गर्ने अभियान सुरु गरेका छन्। यस अभियान अन्तर्गत आगामी 10 दिनमा 472.51 करोड मूल्यको जफत गरिएको लागू औषध आगामी

0: वैज्ञानिक ढङ्गले नष्ट गरिनेछ। यस समयमा मुख्यमन्त्री आफैले रोड रोलरको प्रयोग गरेर असम पुलिस र आबकारी विभागले जफत गरेको अवैध शराब नष्ट गर्नुभयो। कार्यक्रममा राज्यका वित्त मन्त्री जयन्त मलबरुवा, बेर खेतरीका विधायक नारायण डेका सहित अन्य वरिष्ठ प्रशासनिक र पुलिस अधिकारीहरू उपस्थित थिए। राज्य सरकारले लागू औषध विरोधी अभियानको एक भागको रूपमा असमका सबै जिल्लाहरूमा पनि यस्तै लागू औषध नष्ट गर्ने कार्यक्रमहरू आयोजना गरिएको छ। यस अवसरमा मुख्यमन्त्रीले भन्नुभयो, राज्य सरकार नशामुक्त आसामको लक्ष्यप्रति पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको छ। उहाँले भन्नुभयो, असम पुलिसले प्रत्येक वर्ष 1,000 करोड रुपियाँ भन्दा अधिकको ड्रग्स जफत गरिरहेको छ र तस्करहरू विरूद्ध लगातार कडा कार्यवाही भइरहेको छ। असम सरकारले जंगली हात्तीको आक्रमणबाट धान बालीमा क्षति पुर्याएका किसानहरूलाई सरकारी सहयोग गर्ने घोषणा गरेको छ। कृषि मन्त्री जयन्त मलबरुवाले जंगली हात्तीले किसानको धानबारीमा क्षति पुर्याएमा प्रभावित किसानलाई प्रति बिघा 8,000 रुपियाँको दरले अनुदान दिने बताउनुभयो। हात्तीको आक्रमणबाट ज्यान गुमाएका अनन कालिताको निवास नलबारीको कठाकुचीमा पुगी मन्त्रीले सो जानकारी दिनुभयो। मणिपुरमा सुरक्षा बलले विगत 24 घण्टामा सञ्चालन गरिएको छुट्टा छुट्टाई कार्यवाहीमा 4 उग्रवादी गुटका सक्रिय सदस्यहरूलाई पक्राउ गरेको छ। एक अभियुक्तको साथबाट एक एसएलआर राइफल, जिन्दा कारतुस र एक बोलेरो गाडी पनि बरामद गरेको छ। मणिपुरमा असम राइफल्सले सीमा सुरक्षा बल र मणिपुर पुलिसको सहयोगमा इम्फाल पूर्वी जिल्लाको लितानपोकोप्पी गाउँमा हिजो एक संयुक्त सामुदायिक पहुँच सम्पर्क कार्यक्रम गर्यो। यो कार्यक्रम नागरिक सैन्य सहयोगको तत्वावधानमा आयोजित गरिएको थियो। यसको उद्देश्य शान्ति र साम्प्रदायिक सद्भाव प्रवर्धन गर्नु, जनताको विश्वास सुदृढ गर्नु र स्थानीय जनता र सुरक्षा बलहरूबीच रचनात्मक सहयोगलाई बलियो बनाउनु थियो। पूर्वोत्तर सीमान्त रेलवेको रेलवे सुरक्षा बल आरपीएफले 7 र 8 जुलाईमा आफ्नो अधिकार क्षेत्रमा आयोजित विशेष अभियानको दौरान लागू पदार्थ तस्करी, अवैध रक्सीको ओसारपासर, मोबाइल चोरी र अन्य आपराधिक गतिविधिहरू विरूद्ध कार्यवाही गर्न उल्लेखनीय सफलता प्राप्त गरेको छ। मौसम विभागले आज असम, मेघालय, बिहार र पश्चिम बङ्गालको गाङ्गेय क्षेत्रमा मुसलधारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजका अङ्कमा यहाँलाई स्वागत छ। अनि तपाईँको साथ म रहेछु कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी। श्रोतामानहरू, आज हो 13 जुलाई अर्थात् असार 29 गते।
2: भर जन्म घाँस तिर मन दी धन कमायो, नाम कै रहोस पछि भनेर कुवा खनायो। घासी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन किन यस्तो। मेरा इनार न त सत्तल पाटीकै छन्, जे धन र चीजहरू छन् घरभित्र नै छन्। त्यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु न राखी कीर्ति। धिक्कार हो मकन बस्नु न राखी कीर्ति।
1: नेपाली साहित्यलाई प्रसिद्ध बनाउने प्रारम्भिक कालका विशेष प्रतिभा भानुभक्त आचार्यको जन्म विक्रम सम्वत 1871 29 गते आइतबार तनहुँ जिल्लाको गण्डकी क्षेत्रमा भएको थियो। उनका बुबाका नाम धनञ्जय आचार्य र आमाको नाम धर्मवती आचार्य थियो। कवि भानुभक्तले प्रारम्भिक भक्ति साहित्य र राम भक्ति धर्ममा ठूलो योगदान पुर्याएका छन्। जुन बेला व्याकरण गर्भमा थियो त्यसैले उनीसँग नेपाली साहित्यलाई थालमा प्रस्तुत गर्ने साहस छ। सत्य कुरो भन्नुपर्दा खेतमा सिँचाइ गर्न बाली काट्न जति गाह्रो छ त्यति नै साहित्य सुरु गर्दा उनले अनुभव गरेको अनुभूति कल्पना गर्न पनि गाह्रो छ। संस्कृत आध्यात्म रामायण नेपालीमा रामायणको अनुवाद यस धरको एउटा महत्त्वपूर्ण कृति हो। संस्कृत भाषाका महान विद्वान बाजे श्री कृष्ण आचार्यलाई भानुभक्तलाई नेपाली वाल्मीकि पानी भनेर चिनिन्छ, जो सामान्य शिक्षा प्राप्त गर्ने कवि हुन्। यदि यसलाई अनुवाद गरिएका भए पनि यो रामायण काव्यम हुनुपर्छ किनभने यसमा शालीनता सरलता र विचारको मिठास जस्ता तीन गुणहरू छन् साथै उनको काव्य वेदान्त आध्यात्मिक चिन्ता नैतिक र

उपदेशात्मक स्वर र सामाजिक व्यङ्ग पनि पाइन्छ। त्यसैले हामी उनलाई नेपाली भाषाको पहिलो कविको रूपमा स्वीकार गर्छौँ। रामायण बाहेक उनको रामगीता, भक्तमाला, बधु शिक्षा र प्रश्नोत्तरी कृतिहरू पनि छन्। यसबाहेक उनका अन्य लघु सृजनाहरू पनि धेरै महत्त्वपूर्ण मानिन्छन्। यी छोटा कविताहरूले उनलाई आँसुका कवि र व्यङ्गात्मक कविको रूपमा स्थापित गरेका छन्।

भानुभक्त आचार्य एक नेपाली लेखक कवि र अनुवादक थिए जसलाई सामान्यतः नेपाली भाषाको पहिलो लेखक मानिन्छ। वाल्मीकि रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्ने पहिलो व्यक्ति भएकोमा उनलाई आदिकविको उपाधि दिएको छ। पछि कवि मोतीराम भट्टले उनका कविताहरू प्रकाशित गरे। उनको बारेमा अझ जान्न अनि बुझ्न अघि उनीद्वारा रचित एउटा कविता जो मलाई औधी मनपर्छ यहाँ हजुरहरू अघि राख्न चाहन्छु। केही भूल त्रुटि भए क्षमा पनि चाहन्छु। दरिद्र नाउँ नरमा छ कसको, विशाल तृष्णा घरमा छ जसको, कुन हो धनी सब नरले कहाको, सन्तोषले जो छ सुखी रहको, जिउँदै मनाएको भनी नाउँ कसको, उद्यम बिना विद्ध छ काल जसको, कुन हो सबैले गुरु भन्न पर्ने, जो हो हितैको उपदेश गर्ने, कुन हो जति जति दियो उति बढ्न जान्ने, विद्धे रहेछ बुझी निश्चय त्यही मान्य, कुन काम हो अति डराएर दूर सार्नु, लोक उपवाद छ घटिया कहिले नधार्नु। प्राचीन समयमा नेपाली सहित दक्षिण एसियाली भाषाहरू प्राय मौखिक माध्यममा सीमित थिए जसको कारण यी भाषाहरूमा लेखन थोरै मात्र थियो। दक्षिण एसियाका अधिकांश लिखित ग्रन्थहरू संस्कृतमा उपलब्ध थिए जसले गर्दा ती आम जनताको पहुँचमा थिएनन्। शिक्षक विद्यार्थी र पण्डितको पदमा ब्राह्मणहरूको प्रभुत्व रहेकोले सबै धार्मिक ग्रन्थहरू र अन्य साहित्यिक कृतिहरूमा पहुँच ब्राह्मणहरू र संस्कृतमा शिक्षित व्यक्तिहरूमा मात्र सीमित थियो। संस्कृत कविता नेपालमा लेखिएको थियो तर आचार्यले नेपाली भाषामा कविता लेख्न थाले जसले भाषाको प्रवर्धन गर्यो र राणा शासकहरूबाट उनलाई समर्थन पनि मिल्यो। रामगाथा सुनेपछि उनले रामायणलाई नेपालीमा अनुवाद गर्ने इच्छा जगाए। विद्वानहरू विश्वास गर्छन् कि अनुवादित भानुभक्तीय रामायणमा भौगोलिक प्रभाव र भित्री सार कायम राख्दै वाल्मीकि रामायणको भावना छ। त्यसैले यो कृति कविता भए पनि गीत जस्तो लाग्छ।

0: तो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गरायो तसै।
1: भानुभक्त आचार्यले कहिले पश्चिमी शिक्षा प्राप्त गरेनन्, न त उनी विदेशी साहित्यसँग परिचित थिए, जसका कारण उनका कृतिहरूमा एक अद्वितीय नेपाली स्पर्श पाइन्छ। धर्म, सरलता र देशभक्ति जस्ता गहरौँ विषयहरूमा आधारित भए पनि उनका कृतिहरू सामान्यतया सरल भाषामा प्रस्तुत गरिन्छ। धनी परिवारमा जन्मेका घाँसीलाई नभेटेसम्म उनले जीवनमा कहिले पनि कुनै कुरोको अभाव अनुभव गरेनन्। घाँसीसँग कुरा गरेपछि आचार्यलाई पनि आफ्नो समाजलाई असर गर्ने योगदान दिन प्रेरित गर्यो। यसघरी म एउटा छोटोमा भए पनि घाँसी अनि भानुभक्त आचार्य बीच भएको संवादको एउटा अंश यहाँ हजुरहरू समक्ष राख्न गइरहेको छु।
2: भानुभक्त बाजे, कताबाट पाल्नु भयो?
3: मलाई तिमीले चिनेका छौ? मैले त चिनिन नि तिमीलाई।
2: मलाई चिन्नु भा रहेन छ, मैले त चिनेको छु बाजेलाई। श्री कृष्ण पण्डित बाजेका नाति होइन? गाउँको घर रमघामा छ, बेसीको घर चुदी बेसीको पुरानो डिहीमा।
3: तिमीलाई मेरो बारेमा सबै कुरा थाहा रहेछ, तिम्रो घर चाहिँ कता नि?
2: ऊ त्यही पारी त हो नि।
3: क्या काम गर्छौ त नि?
2: देखिहाल्नु भयो नि, घाँस काट्ने काम गर्छु। घाँस दिन सक्या गाई पनि खुसी हुने। गाई भने कि लक्ष्मी हुन्।
3: लक्ष्मी खुसी पारेर धन पनि त निकै जम्मा गरेका होलौ नि।
2: क्या जम्मा गरे भन्ने खै, सुख दुःख गुजारा चल्याकै छ। बचाएर अलिकति धन जम्मा गरेको थिया, त्यो पनि धर्म कार्यमा लगाया। मरेर जाँदा कसैले श्री सम्पत्ति आफूसँग लाँदो रहेन छ। आफूसँग जाने त त्यही पाप र पुण्य। जति धन कमाए पनि क्या गर्ने, राम्रो काममा लाउन नसक्या।
3: क्या काममा लगायो त कमाएको धन?
2: गाउँको नजिकै बटुवाहरू हिँड्ने बाटो पारेर एउटा कुवा खनाया। बाटो हिँड्ने बटुवाहरूले थाक्या बेलामा प्यास लागेर त्यो कुवाको पानी झिकेर खाँदा मलाई कसो नसम्झेला नि त। धर्मको ठाउँमा धर्म, नामको ठाउँमा नाम। म मरेर गएपछि पनि त्यो कुवा छौन्जेल मेरो नाम कसो नलेला नि त। नाम बाँचिन्जेल मान्छेलाई मरे भन्न हुन्न। आफू मरेर गएपछि पनि आफ्नो नाम रहिरहोस् भन्ने चाहना हुँदो रहेछ मानिसलाई। मेरो कुरा कस्तो लाग्यो बाजेलाई?
3: मनासिब भन्यौ। तिमीले कति पढाएका छौ?
2: कति न कति, यही घाँस दाउरा यही नै हो हामीले पढाएको।
3: नपढाएको भया यतिका कुरा कसरी जान्यौ त?
2: तपाईँ जस्तै पढा लेखेको मानिसहरूको कुरा सुनेर।
3: तिमीले नपढाएर क्या गर्नु, मलाई पढायो। आफू मरेर गएपछि पनि पछिसम्म कीर्ति रहने काम गर्नुपर्छ भनेर सिकायो।

0: उनले आफ्नो जीवनमा कुल दुई महान कृतिहरू लेखे, जसमा भानुभक्तीय रामायण र जेलमा लेखिएको पत्र समावेश छ। आधिकारिक कागजातहरूमा हस्ताक्षर गर्दा भूल बुझाबुझको कारण उनलाई जेल सजाय सुनाएको थियो। जेलमा उनको स्वास्थ्य बिग्रियो र उनलाई धेरै पटक रिहाईको आशा दिएको थियो, तर उनको मुद्दाको सुनवाई पनि भएन। त्यसैले उनले रिहाईको लागि अनुरोध गर्दै पत्र लेखे, जुन हाल उनको महान कृतिहरू मध्ये एक मानिन्छ। त्यो पत्रमा लेखिएको कविताले उनलाई रिहाई मात्र गरेन तर क्षतिपूर्तिको रूपमा पैसा दिएको पनि थियो।
1: हामी जस्ता नपढेका मानिसहरूले पनि बुझ्ने गरेर राम्रा राम्रा श्लोक भएको, सजिलो कथा पनि भएको, अर्थी शिक्षा पनि भएको, धर्म पनि हुने भाषा श्लोकमा एउटा राम्रो पुस्तक लेख्नु तपाईँको पनि नाम हुने छ, दुनियाँको पनि भलो हुने छ।

1868 मा उनको मृत्युको समयमा उनलाई थाहा थिएन कि उनी एक समयमा नेपालका सबैभन्दा प्रसिद्ध कविहरूमध्ये एक हुनेछन्। उनको जीवनकालमा उनका कृतिहरू अप्रकाशित रहे, जसले गर्दा उनले त्यति बेला आफ्ना कृतिहरूको श्रेय पाएनन्। आचार्यका कृतिहरू 1887 कवि मोतीराम भट्टले पत्तो लगाएपछि र मुद्रणको लागि वाराणसी लगेपछि मात्र प्रकाशित भए। भानुभक्त आचार्यका कृतिहरूमध्ये एक काठमाडौँको उपत्यका र यसका बासिन्दाहरूको वर्णनको लागि प्रसिद्ध छ। भानुभक्त आचार्य नेपालका सबैभन्दा प्रसिद्ध कविहरूमध्ये एक भए पनि उनका कृतिहरू नेपाली साहित्यिक इतिहासमा अन्य कविहरूको कृतिहरू जत्तिकै प्रसिद्ध छैनन्। भानुभक्त आचार्यलाई नेपाली भाषाको पहिलो कविको रूपमा सम्मान गरिन्छ। आचार्यको जीवनी लेख्ने क्रममा कवि मोतीराम भट्टले सन् 1981 आचार्यलाई यो उपाधि दिएका थिए। त्यसैले जीवनीमा मोतीरामले दिएको स्पष्टीकरण अनुसार भानुभक्त आचार्यलाई नेपाली भाषाको पहिलो कवि भन्नुको अर्थ उहाँ नेपाली भाषामा लेख्ने पहिलो कवि हुनु होइन, तर उहाँ नेपाली भाषामा हृदय स्पर्शी कविता लेख्ने पहिलो कवि हुनु हो।

0: भानु जयन्ती प्रत्येक वर्ष नेपाल सरकार र विश्वभरिका नेपाली जनताले नेपाली पात्रो अनुसार असार महिनाको 29 दिनमा आचार्यको जन्मदिनको अवसरमा मनाउँछ। यस अवसरमा नेपालका प्रसिद्ध लेखक उपन्यासकार र कविहरूको उपस्थितिमा विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ।
1: एउटा कृतज्ञता जनाउन चाहन्छौँ र सम्पूर्णमा फेरि एकपल्ट हार्दिक स्वागत अभिवादन गर्दै म यो मेरो स्वागत सम्बोधनलाई यही ढुङ्गामा चाहन्छु। धन्यवाद।
0: भानुभक्त आचार्यद्वारा सृजना गरेका केही कृतिहरू विक्रम सम्वत् सन् 1910 प्रश्न उत्तर, भक्तमाला विक्रम सम्वत् 1910 नै अनि विक्रम सम्वत् 1919 बधु शिक्षा।
2: भानुभक्त रामायण जो छ भानुभक्तको रामायण, भानुभक्तले बहुतै समय लगाएर निकै वर्ष लगाएर त्यो समयमा त्यो बेला कि नेपाली समाजलाई एउटा जागृतिको लागि कि नेपाली समाजलाई भक्ति मार्गमा डोर्याउनुको लागि समाजमा सद्भावना फैलाउनुको लागि भाषाको विकासको लागि संस्कृतिको जगेराको लागि जुन चाहिँ एउटा रामायण अनुवाद गरे अनि मौलिकता थपे त्यसमा त्यति दुःख गरेर जुन कृति तयार भएको थियो अनि भानुभक्तको रामायणलाई हेरेर पनि अरू भाषामा पनि त्यो अनुवाद भएको छ।
0: लौ त श्रोता मानवहरू, आज 13 जुलाई अर्थात् असार 29 गतेको दिन आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती रहेको कारणले गर्दाखेरि आज विशेष हामीले विश्वभामी कार्यक्रममा भानुभक्त आचार्यमाथि केही प्रकाश हाल्ने प्रयास गर्यौँ। समयको घडीले बिदा माग्ने सङ्केत गरिरहेको कारणले गर्दाखेरि आजलाई पनि विश्वभामी कार्यक्रमबाट बिदा चाहन्छौँ। हवस् त, नमस्कार।

0: ब्रह्मा को करुणा बुझे रिसीले बिन्ती गर्यायो तसै।
1: श्रोतामानवहरु, आज हो भानु जयन्ती अर्थात् आदिकवि भानुभक्त आचार्यको जन्मदिन। आजको दिन 13 तारिक जुलाई 1814 अर्थात् विक्रम सम्वत 1871 तनहुँको चुन्दी रम्गा भन्ने गाउँमा उनको जन्म भएको थियो। एउटा साधारण घाँसीबाट जन्मेपछि केही राम्रो काम गरेर नाम कमाउनु पर्छ भन्ने अर्थी उपदेशलाई आत्मसात गरेर नै भानुभक्त आचार्यले वाल्मीकि रामायणलाई नेपालीमा अनुवाद गरेका थिए। बधु शिक्षा उनको प्रसिद्ध कृतिहरूमध्ये एक हो। आज विविध चर्चाको कार्यक्रममा हामी तिनै प्रति असीम श्रद्धाञ्जली अर्पण गर्दै केही रामायण पाठहरू सुन्नेछौँ।

आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा तिनको जन्मस्थान लगाए जहाँ जहाँ नेपाली भाषी मानिसहरू बसोबास गर्छन् त्यहाँ त्यहाँ तिनको जन्म जयन्ती खुबै हर्षोल्लास अनि धुमधामसित मनाइन्छ। यस अवसरमा यता खरसाङमा पनि

हाम्रो आकाशवाणी कार्यालय नगिज रहेको भानु उद्यानमा सर्वभारतको नै सबैभन्दा पुरानो संस्था गोर्खा जनपुस्तकालयले एउटा कार्यक्रमको आयोजना गरी तिनीप्रति श्रद्धा सुमन चढाउने गर्छ। दिनको पूर्वार्धमा पुस्तकालय भवन परिसरमा रामायण पाठ, कविता पाठ आदिहरू प्रस्तुत गर्दै कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ।

लौ त श्रोता महानुभावहरू विविध चर्चाका कार्यक्रममा आज आदिकवि भानुभक्तको जन्म जयन्ती रहेको कारणले गर्दाखेरि उनीमाथि छोटो जानकारी राख्दै कतिपय रामायण पाठहरू हजुरहरूलाई सुनाए। यसरी रामायण पाठहरू सुनाउँदा सुनाउँदै विविध चर्चाको कार्यक्रमबाट पनि बिदा चाहन्छौँ। हवस् त, फेरि भेटौँला हाम्रो अघिल्लो अङ्कमा। नमस्कार।

0: यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले राम मन्दिरमा दानको कथित हिनामिनामा गठित विशेष जाँच दल एसआईटीलाई जाँच सम्बन्धी रिपोर्ट पेश गर्ने आदेश दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिजर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। इरानले जर्डन, बहरेन र कुवेतमा रहेको अमेरिकी सैन्य ठिकानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। मौसम विभागले आज आसाम, मेघालय, बिहार र पश्चिम बंगालको गंगे क्षेत्रमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। र महिला क्रिकेटमा लन्डनको लर्ड्समा भइरहेको एकमात्र टेस्टमा इंग्ल्याण्डले दोस्रो पारी भारत विरूद्ध 6 विकेटका क्षतिमा 130 रन भन्दा अघि खेल्न शुरू गरेको छ। सर्वोच्च न्यायालयले राम मन्दिरमा दानको कथित हिनामिनाको मामिलामा उत्तर प्रदेश सरकारद्वारा गठित विशेष जाँच दल एसआईटीलाई जाँच सम्बन्धी स्थिति रिपोर्ट पेश गर्न भनेको छ। यस मामिलामा सीबीआईको छानबिनको माग गर्दै दायर गरिएको याचिकामा सर्वोच्च न्यायालयले केन्द्र सरकार, उत्तर प्रदेश सरकार र श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई नोटिस जारी गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायमूर्ति जयमाल्या बाग्ची र न्यायमूर्ति वी मोहनको बेन्चले उक्त रिटमाथि सुनवाई गरेको हो। यसअघि 13 जूनमा उत्तर प्रदेश सरकारले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अनुरोधमा 3 सदस्यीय एसआईटी गठन गरेको थियो। छानबिन टोलीमा लखनऊका डिभिजनल आयुक्त विजय विश्वास पन्त, पुलिस महानिरीक्षक किरण एस र वित्त विशेष सचिव नील रतन सामेल छन्। सर्वोच्च न्यायालयले असमको विदेशी न्यायाधिकरणले विदेशी घोषणाका 27 जनाले दायर गरेको याचिकाहरूमाथि सुनवाई गर्दै नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनपर्ने फैसला सुनाएको छ। न्यायालयले उचित प्रक्रिया पालन गर्नुपर्ने कुरामा जोड़ दिएको छ।

0: यो आदेश जारी गरेको हो। तमिलनाडु सरकारले उच्च न्यायालयले 27 मईमा दिएको आदेशलाई चुनौती दिएको छ, जस अनुसार प्रशासनबाट 28 मईको दिन बकरी ईदको पूर्व सन्ध्यामा या कुनै अरू दिन राज्यमा गाई या बाछाको हत्या नगर्न सुनिश्चित गरिएको थियो। राज्य सरकारले यस आदेशलाई तमिलनाडु पशु संरक्षण अधिनियम 1958 को विपरीत बताएको छ। यस अधिनियम अनुसार अधिकारीद्वारा जारी प्रमाणपत्रको आधारमा काम अनि प्रजननका लागि अनुपयुक्त 10 वर्षको उमेर भएको गाईहरूको हत्याको अनुमति दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिजर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। झारखण्डको रामगढ़ जिल्लाका सरकारी वकिल संजीव कुमार अम्बस्टले दायर गरेको याचिकापछि राष्ट्रपतिले यस्तो कदम चाल्नुभयो। राष्ट्रपति सचिवालयले श्रम तथा रोजगार सचिवलाई तत्काल आवश्यक कार्यवाही गरी सम्बन्धित प्रतिवेदन पेश गर्न निर्देश दिएको छ। याचिकामा आर्थिक सहायता, क्षतिपूर्ति र स्थापनाका साथै झारखण्डबाट प्रभावित श्रमिकहरूको सुरक्षित फिर्तीको माग गरिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सर्वाङ्गीण विकासले प्रत्येक नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन सुनिश्चित गर्न र राष्ट्रको प्रगतिमा नयाँ गति दिने बताउनुभयो। संस्कृतको एक उदाहरण साझा गर्दै मोदीले भन्नुभयो, देश यस प्रेरणादायक भावनाका साथ भारतको क्षमतालाई अझ बलियो बनाउन निरन्तर प्रयासरत छ। यसमा महिलाको कल्याण, युवा पुस्ताको संरक्षण र संवर्धन गर्दै राष्ट्रको एकता, सुरक्षा, समृद्धि र सुशासनका लागि आवश्यक प्रबन्धन गर्नु प्रत्येक जनप्रतिनिधिको नित्य कर्तव्य भएको उल्लेख गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले आज पटनामा आयोजित एक समारोहमा बिहार हेलिकप्टर पर्यटन र हवाई पर्यटन सेवा योजनाको शुभारम्भ गर्नुभयो। सो सेवाका लागि अनलाइन बुकिङ पोर्टलको पनि उद्घाटन गरिएको थियो। मुख्यमन्त्रीले भन्नुभयो, यो योजना राज्यमा पर्यटन प्रवर्धन गर्न र मानिसहरूलाई अझ सुविधाजनक रूपमा बिहार हेर्न र अनुभव गर्न सक्षम बनाउन शुरू गरिएको हो। उहाँले साप्ताहिक हवाई पर्यटन सेवालाई विस्तार गर्दै दैनिक सेवा विस्तार गरिने बताउनुभयो। पटना, वाल्मीकि नगर, मा मुण्डेश्वरी र राजगीरलाई यस योजनाको पहिलो चरणमा समावेश गरिएको छ। राज्य सरकारले प्रति टिकट 15,422 रुपियाँसम्म अनुदान दिने भएको छ।
1: लोगों को बिहार दर्शन कराना है, ये सिर्फ शोकेस में नहीं रखना है, ये पूरी तरह ऐसी व्यवस्था कीजिए कि पर डे हम बिहार दर्शन करा सके। बिहार की अर्थव्यवस्था में टूरिज्म का रोल हो, तब समझिए गया कि टूरिज्म का रास्ता बदला। हम आम लोगों को सैर कराने का काम कर रहे हैं।
0: सरकारले वित्तीय सेवामा साइबर सुरक्षा जोखिम अब डाटा चोरी वा छिटफुट उल्लङ्घनमा मात्र सीमित नरहेको बताएको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले आफ्नो डिजिटल थ्रेट रिपोर्ट 2025-26 साइबर सुरक्षा जोखिमहरू अब लेनदेनको विश्वसनीयता, ग्राहक विश्वास, तेस्रो पक्ष निर्भरता, निर्णय लिने प्रणाली, परिचालन निरन्तरता र आर्थिक गतिविधिलाई आधार दिने डिजिटल पूर्वाधारमा विश्वासमा विस्तार भएको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयका सचिव एस कृष्णन र भारतीय कम्प्युटर आपत कार्यवाही दल CIRTIN का महानिर्देशक डाक्टर संजय बहलले नयाँ दिल्लीमा आज यो रिपोर्ट जारी गरे। उडिसामा विश्व प्रसिद्ध भगवान जगन्नाथको रथयात्राको तयारी भइरहेको छ। रथयात्रा 16 जुलाईमा पुरीमा आयोजित हुनेछ। भक्तजनले अब वार्षिक रथ उत्सवको पूर्व सन्ध्यामा पुनर्जीवित देवताहरूको पहिलो सार्वजनिक दर्शन नवजौवना दर्शनको प्रतीक्षा गरिरहेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले जर्डन, बारेन र कुवेतमा रहेको अमेरिकी सैन्य ठिकानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। इरानले आफ्नो सैन्य ठिकानाहरूमा हालै अमेरिकाले गरेको आक्रमणको जवाफको रूपमा वर्णन गरेको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार जर्डनको प्रिन्स हसन विमानस्थल, बारेनको शेख इसा विमानस्थल र कुवेतको अली अल सलेम र अहमद जाबेर विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको हो। IRGC ले इन्धन भण्डारण, गोला बारूद भण्डारण, वायु सुरक्षा प्रणाली र राडर पूर्वाधारमा क्षति पुर्याएको दावी गरेको छ। भारतीय नौसेनाको नौकायन प्रशिक्षण जहाज

आईएनएस सुदर्शनी न्यूयोर्कमा आयोजित सेलफोर्ड 250 समारोहमा सफल सहभागितापछि अमेरिकाको बोस्टन पुगेको छ। जहाज हिजो बोस्टन आइपुगेको थियो र सेल बोस्टन 2026 को शुरूआतको अवसरमा गार्ड परेड अफ सेल्समा भाग लिएको थियो। मौसम विभागले आज आसाम, मेघालय, बिहार र पश्चिम बंगालको गंगेय क्षेत्रमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागका अनुसार आगामी दुईदेखि तीन दिनसम्म अरूणाचल प्रदेश, पूर्वी उत्तर प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, उडिसा, उप हिमालय, पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम विभागका अनुसार आन्ध्र प्रदेश, बिहार, झारखण्ड, ओडिसा, तेलंगाना, अण्डमान तथा निकोबार द्वीप समूह, जम्मू कश्मीर र लद्दाखमा यस महिनाको 16 तारिकसम्म चट्याङ, मेघगर्जन र तीव्र हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको छ। महिला क्रिकेटमा लन्डनको लर्ड्समा भइरहेको एकमात्र टेस्टमा इङ्ल्याण्डले दोस्रो पारी भारत विरूद्ध 6 विकेटका क्षतिमा 130 रन भन्दा अघि खेल्न शुरू गरेको छ। भारतले इङ्ल्याण्डलाई 447 रनको लक्ष्य दिएको थियो। भारतले दोस्रो इनिङ्समा 7 विकेटको क्षतिमा 341 रन बनाएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। सर्वोच्च न्यायालयले राम मन्दिरमा दानको कथित हिनामिनामा गठित विशेष जाँच दल एसआईटीलाई जाँच सम्बन्धी रिपोर्ट पेश गर्न आदेश दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास रिजर्भको घटनाबाट प्रभावित झारखण्डका कामदारहरूको विषयमा संज्ञान लिनुभयो। इरानले जर्डन, बारेन र कुवेतमा रहेको अमेरिकी सैन्य ठिकानाहरूमा मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। मौसम विभागले आज आसाम, मेघालय, बिहार र पश्चिम बंगालको गंगेय क्षेत्रमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ र महिला क्रिकेटमा लन्डनको लर्ड्समा भइरहेको एकमात्र टेस्ट इङ्ल्याण्डले दोस्रो पारी भारत विरूद्ध 6 विकेटमा क्षतिमा 130 रन भन्दा अधि खेल्न शुरू गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

0: FM 101.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम विज्ञान दर्पण।
1: कार्यक्रमको यस अङ्कमा सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार।

0: आदरणीय श्रोता, समुद्रमा बस्ने सबै प्रकारका जीव जन्तु तथा वनस्पतिलाई समुद्री जीवन भनिन्छ। अब यसमा विभिन्न प्रजातिका माछाहरू, कोरलहरू, समुद्री लेउहरू, अक्टोपस आदिहरू पर्छन्। यो जुन चाहिँ समुद्री जीवन छ, यसले पृथ्वीको जैविक विविधता र खाद्य श्रृङ्खलालाई सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। आज हामी यसै विषयमाथि समुद्री जीवन अनि सामुद्रिक पारिस्थितिक तन्त्रबारे विस्तृत रूपमा जानकारी लिनको निम्ति हामीले यहाँ स्टुडियोमा निम्ताएका छौँ जितेन सिन्सिरीज्यूलाई, र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: सम्पूर्ण श्रोतावर्गलाई मेरो अभिवादन सहित नमस्कार छ।

0: जितेन्ज्यू,
1: हजुर,
0: प्रथममा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न कि यो समुद्री पारिस्थितिकी तन्त्र भनेको चाहिँ के हो।
1: हजुर, आज यो महत्वपूर्ण विषयको निम्ति हजुरले मलाई निम्त्याउनु भएको छ यो आकाशवाणी खरसाङमा, र हजुरले जुन प्रश्न गर्नुभयो एकदमै अब यो आजको यो विषयमाथि नै यो रहेको छ। र समुद्री पारिस्थितिक तन्त्र के हो भन्नाले, आज हामी सबैको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको एउटा अत्यन्त महत्वपूर्ण विषय समुद्री पारिस्थितिक तन्त्र हो। पृथ्वीको करिब 71% भाग समुद्रले ढाकेको छ है। समुद्र केवल पानीको विशाल भण्डार मात्र होइन, यो करोडौं जीव जन्तु वनस्पति तथा सूक्ष्म जीवहरूको साझा घर हो। त्यसैले समुद्री पारिस्थितिक तन्त्र महासागरको वातावरणमा परस्पर क्रिया गर्ने जीवित जीवहरूको एउटा जटिल नेटवर्क हो। पृथ्वीको सतहको 2/3 भागलाई आवरण गर्ने यो पारिस्थितिक तन्त्र विविध प्रजातिहरूको घर हो, जुन आफ्नो परिवेशको अनुकूल विकसित भएको छ, जसले गर्दा प्रकाशको उपलब्धता, गहिराई, भूमिको निकटता र स्थलाकृति आवासहरूलाई आकार दिन्छ, अनि त्यसमा बस्ने जीवहरू प्रभावित हुन्छन्। समुद्री पारिस्थितिक तन्त्रमा प्रवाल भित्ताहरू, जसलाई अङ्ग्रेजीमा कोरल रिफ्स भनिन्छ, यसको पनि धेरै महत्व छ। त्यसैले समुद्रलाई पृथ्वीको फोक्सो पनि भनिन्छ है।
0: अहिले तपाईँले समुद्री पारिस्थितिकी तन्त्र बारे राम्रोसँगले हाम्रा श्रोताहरूलाई जानकारी गराउनु भयो, र यो समुद्री जीवनको उत्पत्ति चाहिँ कसरी भयो?

0: हजुर,
1: अब यही विषयमा यो समुद्री जीवनको उत्पत्ति पनि हामीले जान्न आवश्यक छ। पृथ्वीको निर्माण लगभग 4-5 अरब पूर्व भएको थियो भन्ने अनुमान छ। जस्तो जस्तो पृथ्वीमा ठन्डा हुँदै गयो, वायुमण्डलमा मौजुद जल संघनित भयो अनि पृथ्वीमा मुसलधार वर्षा भयो, जसद्वारा यसको विशाल बेसिन भरियो अनि समुद्रहरूको निर्माण भयो। आदिम वायुमण्डल र जलमा अकार्बनिक घटक मौजुद थियो। सुरुवाती ज्ञात अनुसार जीवहरू मध्ये केही साइनो ब्याक्टेरिया हो, जसलाई पहिला अमोनिया भनिन्थ्यो। यद्यपि आधुनिक महासागरहरूमा देखिने जीवन रूपहरूको विविधता धेरै पछि पूर्व क्याम्ब्रियन काल लगभग 400 अरबदेखि 542 मिलियन वर्ष पूर्व अवधि देखियो। यस अवधि संसारमा प्रारम्भिक समुद्री आवासहरूको लाभ उठाउन कतिपय प्रकारका जीवाणु, शैवाल, प्रोटोजुवा र आदिम मेटाजुवा विकसित भए।
0: समुद्री पारिस्थितिकी तन्त्र जुन छ है जितेन्द्रज्यू, जसलाई चाहिँ अब समुद्री इकोसिस्टम पनि भनिन्छ है, र यो इकोसिस्टम जुन चाहिँ पारिस्थितिकी तन्त्र छ समुद्रको है, यसमा चाहिँ कस्ता कस्ता प्रकारका जीवहरू चाहिँ पाइन्छन् होला त?
1: हजुर, अब यो समुद्री पारिस्थितिकी तन्त्रमा जटिल वातावरण हुन्छ जुन विविध जीवन रूपहरूद्वारा भरिएको हुन्छ, जसलाई पेलाइजिक र समुद्र तल बेन्थिक जीवहरूमा वर्गीकृत गरिन्छ। प्लवक तैरने जीव हो, जसमा सूक्ष्म जीवाणु र शैवाल जसलाई एल्गेदेखि लिएर पशु जस्तो जुप्लाङ्टन अनि ठुला जनावरहरू र लार्भासम्म सामेल छन्। अब अर्कोलाई भन्छ नेक्टन। नेक्टनमा सबैभन्दा धेरै समूह भएको माछा, सरीसृप, समुद्री स्तनधारी जस्तै डल्फिन र व्हेल, क्रस्टेसियन र मोलास्क जस्ता सक्रिय तैराक सामेल छन्। साथै यसमा कछुवा, समुद्री घोडा, गङ्गेटा र अन्य जीवहरू छन्। बेन्थोस, यो पनि तलमा बस्ने जीव हो। शैवाल, समुद्री घाँस, क्रस्टेसियन र विभिन्न प्रकारको अन्य अकशेरुकी जीव जन्तुहरू छन्। जुन अब यो पारिस्थितिक तन्त्रमा जुन प्रकारको जीव जन्तुहरू छन्, यिनीहरूलाई पनि धेरैमा वैज्ञानिकहरूले विभाजन गरेका छन् क्या।
0: समुद्री पारिस्थितिकी तन्त्र जुन चाहिँ यो समुद्रको इकोसिस्टम छ है, त्यो तन्त्रहरू चाहिँ कति प्रकारका छन्, यस बारेमा पनि केही जानकारी छ भने?
1: हजुर, यो पनि जान्न आवश्यकै छ। समुद्री पारिस्थितिक तन्त्रहरू धेरै प्रकारका छन्। यसमा महत्वपूर्ण तन्त्रहरू हुन् सतही महासागर, गहिरो समुद्र र तटीय पारिस्थितिक तन्त्रहरू सामेल छन्। तर यो यहाँसम्म मात्र सीमित छैन। उल्लेखित प्रत्येक समुद्री पारिस्थितिक तन्त्रको जलीय वातावरण, जैविक र अजैविक कारकहरूको सन्दर्भमा धेरै भिन्न हुन्छ। वैज्ञानिकहरूले समुद्री पारिस्थितिक तन्त्रहरूलाई कतिपय प्रमुख समूहहरूमा वर्गीकृत गरेका छन्। यद्यपि समुद्री पारिस्थितिक तन्त्रको परिभाषाको स्रोतको आधारमा यसमा अन्तर पाइन्छ।

0: जितेन्ज्यू, प्रायः दुई प्रकारका समुद्री पारिस्थितिक तन्त्रहरू छन् भनिन्छ नि, तिनीहरू चाहिँ के हुन्? यस बारेमा पनि केही जानकारी छ भने साझा गरिदिनुहोस्।
1: हजुर हजुर, अब हेर्नुहोस् है, यस विषयमा पनि धेरै तर्क वितर्क चलिरहेको छ। फेरि पनि समुद्री पारिस्थितिक तन्त्र कतिपय प्रकारले व्यापक रूपले स्वीकृत छ। दुई प्रकारका समुद्री पारिस्थितिकी तन्त्रहरू हुन्, प्राकृतिक पारिस्थितिक तन्त्र जुन प्रकृतिद्वारा निर्मित छ, अनि अर्को हो मानव निर्मित पारिस्थितिक तन्त्र जुन मानिसद्वारा बनाइएको हुन्छ। यसमा पनि प्राकृतिक पारिस्थितिक तन्त्रहरूलाई मुख्य दुई भागमा विभाजन गरिएको छ। एक नम्बर हो स्थलीय पारिस्थितिक तन्त्र, अनि अर्को हो जलीय पारिस्थितिक तन्त्र। अब स्थलीय पारिस्थितिक तन्त्रको कुरा गर्दाखेरि यसलाई अङ्ग्रेजीमा भनिन्छ टेरेस्ट्रियल इकोसिस्टम्स। यो जमिनमा पाइन्छ अनि अलग अलग जलवायुको आधारमा कयौँ प्रकारको हुन्छ। अब यो स्थलीय पारिस्थितिक तन्त्रलाई पनि विभिन्न क्षेत्रमा यसलाई पनि विभाजन गरिएको छ। जस्तै वन पारिस्थितिक तन्त्र फरेस्ट इकोसिस्टम, यहाँ घना जङ्गल रुखपात र विभिन्न प्रकारका जीव जन्तुहरू हुन्छन्। घाँसको मैदान ग्रासल्यान्ड इकोसिस्टम, यहाँ मुख्य रूपले घाँस झोडीहरू र चर्ने जनावरहरू पाइन्छन्। मरुभूमि पारिस्थितिक तन्त्र, यहाँ शुष्क जलवायु हुन्छ अनि धेरै कम्ती जीवहरू पाइन्छन्। टुन्ड्रा पारिस्थितिक तन्त्र, अत्यधिक ठन्डा भएका क्षेत्रहरूमा पाइन्छ जहाँ धेरै कम्ती जैव विविधता हुन्छ। दुई नम्बर जलीय पारिस्थितिक तन्त्र एक्वेटिक इकोसिस्टम्स, यो पानीमा पाइन्छ, यसलाई पनि दुईवटा मुख्य भागमा विभाजन गरिन्छ। मिठो पानीको पारिस्थितिक तन्त्र फ्रेस वाटर इकोसिस्टम, नदीहरू झिलहरू तालाबहरू र झरनाहरू यसका उदाहरणहरू हुन्। समुद्री पारिस्थितिक तन्त्र महासागर र समुद्र जुन पृथ्वीको सबैभन्दा ठुलो पारिस्थितिक तन्त्र हो। मानव निर्मित वा कृत्रिम पारिस्थितिक तन्त्र आर्टिफिसियल इकोसिस्टम्स, यो मानिसद्वारा बनाइन्छ अनि नियन्त्रित गरिन्छ। उदाहरणको निम्ति खेत बगैँचा एक्वेरियम र कृत्रिम तालाब आदि सामेल हुन्।
0: समुद्री पारिस्थितिक तन्त्रहरू पनि दुई प्रकारका हुन्छन् भन्ने कुराबारे अहिले तपाईँले राम्रोसँगले हाम्रा श्रोताहरूलाई जानकारी प्रदान गर्नुभयो। र जितेन्ज्यू, समुद्री खाद्य श्रृङ्खलाको कुरा गर्दाखेरि चाहिँ यसको स्थान चाहिँ कस्तो छ, यस बारेमा पनि केही जानकारी छ कि?
1: हजुर, यो पनि एउटा महत्त्वपूर्ण प्रश्न नै हो। अब समुद्री खाद्य श्रृङ्खलाको कुरा गर्दा विशेष त शीर्ष स्थानमा कसको कुरा छ भन्दाखेरि अर्काको स्थान छ, जसलाई कहिले कहिले किलर वेल पनि भनिन्छ। जलीय खाद्य श्रृङ्खलामा अर्का सबैभन्दा माथि छ है। यसलाई किलर वेल भनिए तापनि वास्तवमा यो डल्फिन हो। अर्काको 4 इन्च लामो तिखो दाँत हुन्छ। यो अर्काले सिल, समुद्री सिंह, सार्क, समुद्री पक्षी, माछा र यहाँसम्म कि वेल जस्ता अन्य समुद्री प्रजातिहरूलाई आफ्नो शिकार बनाउँछ। त्यसैले समुद्री खाद्य श्रृङ्खलाको कुरा गर्दाखेरि ओर्काको स्थान सबैभन्दा माथि छ भन्ने अनुमान छ।
0: यो जुन चाहिँ समुद्रको पारिस्थितिक तन्त्रबारे हामीले कुरा गरिरहेका छौँ, समुद्री जीवबारे कुरा गरिरहेका छौँ है, यो समुद्रको पारिस्थितिक तन्त्र जुन चाहिँ इकोसिस्टम छ, पृथ्वीमा जीवनको निम्ति चाहिँ कतिको महत्त्वपूर्ण छ त जितेन्ज्यू?
1: अब यो त सम्पूर्ण श्रोताहरूलाई नै थाहा भएकै कुरा हो कि पारिस्थितिक तन्त्र पृथ्वीमा जीवनको निम्ति कतिको महत्त्वपूर्ण छ भन्ने कुरो। र पनि यसबारे हजुरले प्रश्न मलाई राख्नुभयो, यसको उत्तर त बताउनै पर्यो। समुद्री तन्त्र जसमा महासागर, समुद्र र तटीय क्षेत्र सामेल छन्, यसले पृथ्वीको सतहको लगभग 71% भाग, यो मैले पहिला पनि भनिसकेको छु, यसले कभर गर्छ। यसका साथै ग्रहको पारिस्थितिक सन्तुलनलाई बनाइ राख्नुमा मौलिक भूमिका निर्वाह गर्छ। यो विशाल र विविध पारिस्थितिक तन्त्र अनेकौं प्रजातिहरूको घर हो। त्यसैले केही पर्यावरण, आर्थिक र सांस्कृतिक कार्यहरूमा सहायक छ। वैश्विक जलवायुलाई नियन्त्रित गर्नुदेखि लिएर भोजन र उद्योगको निम्ति संसाधन उपलब्ध गराउनुसम्म समुद्री तन्त्र पृथ्वीमा जीवनको निम्ति अत्यन्त आवश्यक छ। यसैले समुद्री तन्त्र कैयौं कारणले गर्दा पृथ्वीमा जीवनको निम्ति महत्वपूर्ण छ। यति मात्र होइन, महासागर र समुद्रले एउटा प्रमुख कार्बन सिङ्कको रूपमा कार्य गर्छ।

0: जसले मानवीय गतिविधिहरूद्वारा उत्सर्जित कार्बन डाइअक्साइडको प्राय एक चौथाइ भाग अवशोषित गर्छ। यस प्रकार जलवायु परिवर्तनका प्रभावहरूलाई कम्ती गराउन सहयोग गर्छ। त्यसैले समुद्री पारिस्थितिक तन्त्रहरूको रक्षा र संरक्षण गर्न पनि हामी मानव जातिको निम्ति अति नै महत्वपूर्ण छ।
1: यो जुन चाहिँ सामुद्रिक पारिस्थितिक तन्त्र छ, यसमा चाहिँ अब प्रवाल भित्ताहरू, जुन चाहिँ मुङ्गाको भित्ताहरू भन्छ नि है, यो कोरल रिफ्सको के कस्तो महत्व छ, यस बारेमा पनि जानकारी गराइदिनुहोस् न।
0: हजुर, समुद्री पारिस्थितिक तन्त्रमा प्रवाल भित्ताहरू, जसलाई अङ्ग्रेजीमा कोरल रिप्सको विशेष महत्व छ, प्रवाल भित्ताहरूलाई समुद्रको वर्षावन भनिन्छ। किनभने यहाँ हजारौं प्रजातिका माछा, कछुवा, समुद्री घोडा, गङ्गेटार र अन्य जीव जन्तुहरूले आश्रय पाउँछन्। यसले समुद्री जैविक विविधतालाई जोगाउनका साथै समुद्री आदि भेरी र तटीय कटानबाट सुरक्षा प्रदान गर्छ। यसै क्रममा अब कुरा गरौँ सैवल एल्गेको, पनि अब यसमा कुरा आउँछ है। सैवलका हजारौं प्रजातिहरू पाइन्छन्। सबै सैवल खान योग्य हुँदैनन्। सबैले अब अहिले धेरै नै प्रश्न गर्छन्, एल्गे खानुहुन्छ अरे भन्ने कुरा गर्छन् है। हाम्रा धेरै मानिसहरूले चलिआएको भाषामा सैवल भनिन्छ, अङ्ग्रेजीमा एल्गे भनिन्छ, हामी चाहिँ लेउ भन्छौँ। र यो लेउ जुन चाहिँ सैवल खान योग्य हुँदैनन्, तर केही समुद्री सैवल लेउ अत्यन्त पौष्टिक हुन्छन्। यिनीहरूमा आयोडिन, क्याल्सियम, फलाम, भिटामिन ए, बी, सी र ई लगायतका धेरै पोषक तत्त्वहरू पाइन्छन्। यही कारण जापान, कोरिया र चीन लगायत धेरै देशहरूमा समुद्री यो सैवल, जसलाई हामी लेउ भन्छौँ, यसलाई नियमित खानाको रूपमा प्रयोग गरिन्छ। यो सैवलबाट औषधि, कस्मेटिक सामग्री, कृषि मल तथा जैविक इन्धन समेत उत्पादन गरिन्छ। तर सबै सैवल खानु मिल्दैन है, यसमा केही विषालुहरू पनि छन् होइन। वातावरणीय असन्तुलनका कारण अत्यधिक सैवल लेउ बढ्दा पानीमा अक्सिजनको मात्रा घटाउँछ अरे, र माछा अन्य समुद्री जीवहरूको मृत्यु पनि गराउन सक्छ, र मानिसको स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याउन सक्छ भन्ने यो एउटा अनुमान छ। सैवल लेउ, जसलाई ठेट नेपाली भाषामा हामी के भन्नु सक्छौँ भने पानी सिउली वा झ्याउ लेउ भन्न सक्छौँ हामी।
1: धेरै राम्रो कुरा अहिले हाम्रा श्रोताहरू समक्ष राखिदिनु भयो तपाईँले र जितेन्द्रज्यू। स्वच्छ जलीय पानीको समुद्री र स्थलीय पारिस्थितिकी तन्त्रका विशेषताहरू चाहिँ के कस्ता छन्?
0: हजुर, यो पनि जान्न पर्ने नै विषय हो आजको जुन हजुरले विषय राखेर मलाई निम्त्याउनु भएको छ। समुद्री पारिस्थितिक तन्त्रका विशेषताहरू हुन् जलको प्रकार। समुद्री पारिस्थितिक तन्त्रमा जल खारा हुन्छ। जीव विविधता, यसमा विभिन्न प्रकारका समुद्री जीवहरू जस्तै माछाहरू, कोरल, सैवाल, समुद्री स्तनधारी आदि पाइन्छन्। पर्यावरणीय भूमिका, समुद्री पारिस्थितिकी तन्त्रले पृथ्वीको जलचक्र र जलवायु नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। उत्पादकता, कोरल रिफ र समुद्री सैवाल उच्च उत्पादकता भएका क्षेत्रहरू हुन्छन्। पारिस्थितिकी तन्त्र सेवाहरू, माछा पक्रिनु, पर्यटन र जैव विविधता संरक्षणमा योगदान। स्थलीय पारिस्थितिक तन्त्रका विशेषताहरू मध्ये जलको प्रकार। स्थलीय पारिस्थितिक तन्त्रमा ताजा पानीको स्रोत जस्तै नदीहरू, तालाब, झरना आदि हुन्छन्। अब जीव विविधताको कुरा गर्दाखेरि यसमा ताजा पानीका जीव जस्तै माछाहरू, कछुवाहरू, जल पक्षीहरू, किराहरू आदि पाइन्छन्। पर्यावरणीय भूमिका, स्थलीय जल स्रोत भूमिको जल सन्तुलन र जीवहरूको आवासको निम्ति आवश्यक छ। उत्पादकता, स्थलीय जल स्रोतहरूमा पौधाहरू र जीवहरूको विविधता हुन्छ, जसले पारिस्थितिक तन्त्रलाई स्थिर बनाउँछ। पारिस्थितिक तन्त्र सेवाहरू, पिउने पानीको आपूर्ति, सिँचाइ र जैव विविधता संरक्षण। अब यी हुन् यो स्थलीय पारिस्थितिक तन्त्रका विशेषताहरू।
1: यो जुन चाहिँ पारिस्थितिकी तन्त्र समुद्रको छ है, इकोसिस्टम र प्रजातिहरूलाई, जुन चाहिँ समुद्रको जति पनि वनस्पति अनि प्राणीहरू छन् है, ती प्रजातिहरूलाई जलवायु परिवर्तनले चाहिँ कतिको चाहिँ प्रभावित पार्न सक्छ त जितेन्द्रज्यू?
0: यो अब जलवायु परिवर्तनले त पारिस्थितिक तन्त्र र प्रजातिहरूलाई मात्रै होइन, हामी मानव जातिलाई पनि यसले धेरै असर पार्न सक्छ। हेर्नुहोस्, जलवायु परिवर्तनको प्रभाव जमिनसम्म मात्र सीमित छैन। समुद्री पारिस्थितिक तन्त्र र त्यसमा बस्ने विभिन्न जीवहरूको निम्ति जलवायु परिवर्तनले गम्भीर खतरा उत्पन्न गरिरहेको छ। आर्थिक दृष्टिले महत्वपूर्ण प्रजातिहरू सहित माछाहरू नयाँ आवासको खोजीमा प्रवास गरेका कारण विलुप्त हुने खतराको सामना गरिरहेका छन्। ध्रुवीय भालु र सिल जस्ता समुद्री स्तनधारी जीवहरू पिघ्लिरहेको समुद्री बरफहरूको कारण गम्भीर खतरामा छन्, जसले तीव्र गतिमा तिनीहरूको पर्यावरणलाई नष्ट गरिरहेको छ। प्रवाल र शङ्ख जस्ता अवशेरुकी जीवहरू पनि गम्भीर खतरामा छन्। यो खतरा बढिरहेको तापमान र अम्लीकरण प्रति विशेष

0: संवेदन छ जसद्वारा व्यापक स्तरमा पारिस्थितिक तन्त्रको पतन हुन सक्छ। यद्यपि केही समुद्री प्रजातिहरूले अनुकूलनको संकेत दिइरहेका छन् तर जलवायु परिवर्तनको गति अति नै तीव्र छ। वैज्ञानिक र संरक्षणवादीहरूले यी महत्वपूर्ण पारिस्थितिक तन्त्रहरूको रक्षाको निम्ति रणनीतिहरू विकसित गर्ने तत्परतासँग कार्य गरिरहेका छन्। यसका साथै अन्य प्रभावहरू पनि छन् है
1: हजुर, बताइदिनुहोस् न हाम्रा श्रोताहरूलाई।
0: हजुर, जल निकासीद्वारा भूमिको पुनर्ग्रहण, समुद्री जलमार्गहरू, खेतहरू, आवास र औद्योगिक विकासको निम्ति जसद्वारा समुद्री आवासहरू नोक्सान हुन्छन्। नदी मुहानहरूमाथि पुलहरूको निर्माण, यसद्वारा नदी मुहानहरूको ज्वारीय प्रवाहमा प्रतिबन्ध लाग्छ। निर्माण कार्यहरू र कंक्रिट जस्ता चिजहरू बनाउनका निम्ति रेत निकाल्नु र नहरहरू खन्नु यसले पनि जीवहरूको आवासलाई नष्ट गर्छ। मैला कचरा फ्याँक्नु यसले समुद्री आवासलाई प्रदूषित गर्छ अनि त्यसलाई नष्ट गर्छ। भूमि उपयोगमा वृद्धि, वनहरूको कटाई र कृषि भूमिबाट उत्पन्न भएको वस्तुहरूले पनि प्रभावित पार्छ। जस्तो समुद्र तटहरूमा जुन ठुल्ठुलो गाडी वाहनहरू गुडाउने काम गर्छ जुन चाहिँ रेतको निम्ति, तिनीहरूले पौधाहरू र समुद्री पक्षीहरूका गुणहरूलाई हानि हुन सक्छ भन्ने अनुमान छ।
1: अहिले तपाईँले हाम्रा श्रोताहरूलाई यो जुन चाहिँ जलवायु परिवर्तनले चाहिँ कति कति प्रभावित पार्न सक्छ समुद्रमा भएको ती वनस्पति अनि प्राणी प्रजातिहरूलाई भन्ने विषयबारे राम्रोसँगले जानकारी प्रदान गर्नुभयो। र यो जुन चाहिँ समुद्री पारिस्थितिकी तन्त्र जुन चाहिँ इकोसिस्टम छ त्यसलाई प्रभावित गर्ने सबैभन्दा व्यापक समस्याहरू चाहिँ अझ के हुन सक्छ जितेन्ज्यू?
0: हजुर, आज समुद्रले सबैभन्दा ठुलो चुनौती प्लास्टिक प्रदूषणबाट भोगिरहेको छ, सबैलाई नै जानकारी छ। प्रत्येक वर्ष लाखौं टन प्लास्टिक समुद्रमा पुग्छ। प्लास्टिक सजिलै नष्ट हुँदैन, यो सबैलाई ज्ञात भएकै कुरो हो। यसलाई पूर्ण रूपमा विघटन हुन सयौं वर्ष लाग्न सक्छ। यस अवधि प्लास्टिक साना साना टुक्रामा फुटेर माइक्रो प्लास्टिक बन्छ जुन माछा, कछुवा, व्हेल, डल्फिन र समुद्री चराहरूले खाना सम्झेर खान्छन्। यसले तिनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्छ। संयुक्त राष्ट्र पर्यावरण संगठन अनुसार समुद्रमा प्रवेश गर्ने आधा भन्दा आधा प्लास्टिक केवल पाँचवटा देशबाट आउँछ, जसमध्ये चार दक्षिण पूर्व एसियाबाट हो। अब हाम्रै देश भारतको पनि कुरा गर्दाखेरि भारतमा पनि प्लास्टिक र माइक्रो प्लास्टिक कचरा गंगा नदी सहित अन्य प्रमुख नदीहरूमा प्रवेश गर्छन् अनि त्यहाँबाट महासागरहरूमा आफ्नो बाटो बनाउँछ। यदि प्लास्टिक सामग्रीहरू उत्पादनमा उपयोग गरिने कतिपय रसायनहरूलाई कार्सिनोजेनिक मानिन्छ अनि यसले शरीरको अन्त स्रावी तन्त्रमा हस्तक्षेप गर्छ अरे, जसद्वारा मानिस र वन्यजीव दुवैमा विकासात्मक प्रजनन तन्त्रिका सम्बन्धी र प्रतिरक्षा सम्बन्धी विकार हुन्छ। यसको साथै प्लास्टिक ग्लोबल वार्मिङमा पनि योगदान गर्छ। यदि प्लास्टिकलाई जलाइयो भने वातावरणमा कार्बन डाइअक्साइड निर्मुक्त गर्छ जसद्वारा कार्बन उत्सर्जनमा वृद्धि हुन्छ।
1: समुद्री पारिस्थितिकी तन्त्र जुन चाहिँ इकोसिस्टम छ त्यो तन्त्रहरूलाई बचाउनको निम्ति चाहिँ अब विकल्पहरू के कस्ता रहन्छन् यस बारेमा पनि कुरा गरिदिनुहोस् न जितेन्द्रज्यू।
0: हजुर, सबै समस्याको मात्रै कुरा गरेर त भएन, विकल्प पनि यसमा हामीले जान्न आवश्यक छ। उत्पादकहरूको डिजाइनिङ गर्नु, प्लास्टिकका वस्तुहरूको पहिचान गर्नुपर्छ जसलाई गैर प्लास्टिक पुनर्चक्रण योग्य वा जैव निम्नीकृत सामग्रीद्वारा परिवर्तन गर्न सकिन्छ। यसका साथै सम्पूर्ण देशहरूलाई प्लास्टिक मूल्य श्रृङ्खलामा चक्रीय एवं सतत आर्थिक प्रथाहरूलाई अप्नाउनु पर्छ। प्लास्टिक कम्ती मूल्यको हुन्छ जसले पुनर्नवीनीकरण प्लास्टिकलाई नियोजित गर्न कम्ती आर्थिक प्रोत्साहन प्रदान गर्छ। पर्यावरणीय स्वास्थ्यसँगै मूल्य संरचनालाई सन्तुलित गर्न प्राथमिकता हुनुपर्छ। यसरी नै प्लास्टिक मुक्त कार्यस्थललाई प्रोत्साहित गर्नुपर्छ। यसको निम्ति सबै एकल उपयोग भएका वस्तुहरूलाई पुनर्चक्रण योग्य वस्तुहरू वा अधिक सतत एकल उपयोग विकल्पहरूद्वारा परिवर्तन गर्न सकिन्छ। निर्माताको जिम्मेवारीको निर्धारण, खुद्रा अथवा प्याकेजिङ क्षेत्रमा विस्तारित जिम्मेवारी लागू गर्न सकिन्छ जहाँ ती उत्पादकहरूलाई एकट्ठा गर्न र पुनर्चक्रणको निम्ति जिम्मेवार हुन्छन् जसलाई तिनीहरूले बजारमा सुरुवात गर्छन्।
1: र अन्तमा जितेन्ज्यू, यो समुद्री पारिस्थितिकी तन्त्र जुन चाहिँ छ इकोसिस्टम समुद्रको है, यस विषयमाथि अन्तमा तपाईँ के भन्न चाहनुहुन्छ?
0: आदरणीय श्रोता महानुभावहरू, हजुरहरूले कहिले सोच्नु भएको छ हामीले लिने प्रत्येक दोस्रो सास समुद्रसँग जोडिएको छ? हाम्रो जीवनलाई निरन्तरता दिने अक्सिजनको ठूलो हिस्सा हजारौं किलोमिटर टाढाको महासागरमा रहेका सूक्ष्म जीवहरूले उत्पादन गरिरहेका हुन्छन्। त्यसैले समुद्र केवल पानीको विशाल भण्डार होइन, यो पृथ्वीको धड्कन हो। यदि समुद्र स्वस्थ रह्यो भने मात्र पृथ्वी स्वस्थ रहन्छ अनि पृथ्वी स्वस्थ रह्यो भने यहाँका वनस्पति, जीव जन्तु र मानव जाति स्वस्थ रहन सक्छन् भन्ने मेरो आजको

0: यस विषयको चर्चा परिचर्चामाथि हजुरहरूलाई मेरो यही निवेदन छ, हजुरहरूले आफ्नो घरदेखि लिएर टाढाको समुद्रसम्मलाई जोगाएर राखिदिनुहोस् भन्ने मेरो विनम्र निवेदन छ।
1: आदरणीय श्रोता, समुद्रमा रहेका जीव जन्तु, वनस्पति र पानी, प्रकाश, तापमान, लवणता आदि अजैविक तत्त्वहरू बीचमा पनि परस्पर सम्बन्धबाट बनेको यो जुन चाहिँ प्राकृतिक प्रणाली छ, त्यो चाहिँ एउटा समुद्री पारिस्थितिक तन्त्र, म्यारिन इकोसिस्टम जसलाई चाहिँ भनिन्छ है। यसले चाहिँ विशेष गरेर जैविक विविधता संरक्षण, जलवायु सन्तुलन, अक्सिजन उत्पादन तथा मानवलाई खाद्य र आर्थिक स्रोत उपलब्ध गराउने गर्छ। र यस्तो एउटा धनी म्यारिन इकोसिस्टम छ, समुद्री पारिस्थितिकी तन्त्र, यसलाई चाहिँ जोगाउने तपाईँ हामी सबैको उत्तरदायित्व पनि बन्छ। र जितेन्द्रज्यू, आज यस महत्वपूर्ण विषय समुद्री जीवन अनि सामुद्रिक पारिस्थितिक तन्त्र बारे धेरै राम्रोसँगले जानकारी हाम्रा श्रोताहरूलाई प्रदान गरिदिनु भयो, यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धन्यवाद, साथै सम्पूर्ण श्रोताहरूले सुनिरहनु भएकोमा हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद छ।

समुद्री जीवन अनि सामुद्रिक पारिस्थितिक तन्त्र। आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि कुराकानी गरिरहेका थियौं विज्ञानमा धेरै चासो राख्नुहुने एकजना महानुभाव जितेन सेन्चुरीजीसित।

विश्वको प्रथम सक्रिय संचार उपग्रह टेलस्टार एक हो, जसलाई 10 जुलाई 1962 संयुक्त राज्य अमेरिकाले सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। यो उपग्रहलाई एउटा अमेरिकी कम्पनी

ले विकसित गरेको थियो। यसको निर्माण अमेरिकाको एउटा प्रयोगशालामा भएको थियो। प्रक्षेपण नासाको सहभागितामा गरेको थियो। टेलस्टार एकको प्रक्षेपणले विश्व संसारको इतिहासमा नयाँ युगको सुरुवात गरेको थियो। यसअघि महादेशहरूबीच सूचना आदान प्रदान मुख्यत समुद्र मुनिका केबलहरूमाथि निर्भर थियो। टेलस्टार एकले पहिलो पटक अन्तरिक्ष मार्फत टेलिफोन, टेलिभिजन र डाटा सिग्नल सफलतापूर्वक प्रसारण गर्न सम्भव भयो। आज विश्वभर प्रयोग भइरहेको संचार उपग्रहहरू जस्तै टेलिभिजन प्रसारण, इन्टरनेट सेवा, मोबाइल संचार, मौसमको पूर्वानुमान तथा आपतकालीन संचार प्रणाली सबै टेलस्टार एकले सुरु गरेको प्रविधिको विकसित रूप हुन्।

विश्वका पहिलो सक्रिय संचार उपग्रह बारे श्रोता अहिले तपाईँले यो विज्ञान खबर सुन्दै हुनुहुन्थ्यो। यस विज्ञान खबरको अन्त्यसाथै आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रम यतिमा नै समाप्त गर्न लागिरहेछौ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि उपस्थित हुने नै छौ। आजलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

सुनेर बसिरहनुभएका तमाम श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

आदरणीय श्रोताहरू, भानुभक्त आचार्यले भनौं हाम्रो नेपाली समाजलाई नेपाली भाषाको जन्मदाता भन्दा कुनै अत्युक्ति नहोला र भनिन्छ श्रोताहरू, भाषाले साहित्यको र संस्कृतिले जातिको परिचय दिन्छ। साहित्य भाषाको प्रयोगद्वारा सृजना गरिने कला हो। मूर्तिकारले धातु र औजारहरूको प्रयोग गरेर आकृति र रेखा आदिको माध्यमद्वारा मानिसका मनमा कलात्मक अनुभूतिको सृजना गराउँदछ। त्यसै गरी एक साहित्यकारले आफ्नो श्रेष्ठता र दक्षताको आधारमा सुन्दर सुन्दर शब्द र भाषाको प्रयोग गरी त्यसलाई छन्द र अलंकारले सिंगारेर आफ्नो अभिव्यक्तिलाई पाठक समक्ष रसिलो कथा, निबन्ध, कविता आदि प्रस्तुत दिने गर्दछन्। यसरी नेपाली भाषा साहित्यको आकाशमा हेर्यौं भने हामी अनेक महान विभूति स्वरूप साहित्यकारहरू पाउँछौ। ती विभिन्न साहित्यकारको यात्राहरू सँगै नेपाली भाषा साहित्य जगतले पनि अनेक कालहरू तय गरिसकेको हामी पाउँछौ। श्रोताहरू, कार्यक्रमको थालनीमा हामी भानुभक्तद्वारा रचित यो रामायण पाठ हजुरहरूलाई सुनाउन गइरहेका छौं।

0: आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, अहिले हामी छौँ सुनादा पच्याङमा अवस्थित शान्तिरानी उच्चतर माध्यमिक विद्यालयमा छौँ र प्रस्तोता लेखनाथ राईको साथमा म अशोक शर्मा यहाँका विद्यार्थीहरूसँग भलाकुसारी गरिरहेका छौँ। धेरै प्रतिभावान विद्यार्थीहरूसँग हामी बात गरिरहेका छौँ र यहाँ अर्का तिनजना विद्यार्थीहरू देखिरहेका छौँ र उहाँहरूसँग पनि हामी बात गर्न चाहन्छौँ। हजुरको शुभ नाम के हो? अनि हजुरको? खुसी छेत्री। हजुरको?
1: स्वीकृति गुरुङ।
0: स्वीकृति गुरुङ। र हजुरहरूले के सुनाउन चाहनुहुन्छ आज?
1: आज भक्तमाला।
0: भक्तमाला। आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, भक्तमाला उहाँहरूले सुनाउनु हुँदैछ र हजुरहरूले सुनिदिनुहोस्। होला

0: जनले सहज मिलजन ठाकुर हरि बजली असुत मनले बखत यस्तो जानी हरि चरण मन पनि तरोस निरन्तर श्रद्धाले हरि खुसी हुन पनि दान पनि गरोस।
1: धेरै राम्रो हजुरले भक्तमाला हामी र हाम्रा श्रोताहरूलाई सुनाइदिनु भयो। र हजुरकै कुन श्रेणीमा अध्ययन गर्दै हुनुहुन्छ?
0: म 10 श्रेणीमा अध्ययन गर्दैछु।
1: 10 औँ श्रेणीमा पढाइ कस्तो चल्दैछ?
0: पढाइ एकदमै राम्रो चल्दैछ।
1: मन परेको सब्जेक्ट अथवा विषय के होला?
0: मन परेको सब्जेक्ट इङ्ग्लिस।
1: इङ्ग्लिस। भविष्यमा के भने त?
0: भविष्यमा आर्मी आर्मी
1: आर्मीमा जाने?
0: जाने
1: ओहो, यहाँ धेरै विद्यार्थीहरू भाइ बहिनीहरूलाई देखिरहेका छौँ र उहाँको भनाइ पनि भविष्यमा के भन्ने भन्दाखेरि आर्मीकै उहाँले सोच राख्नु भएको छ र अर्का विद्यार्थीसँग नै हामी बात गरिरहेको छौँ। र विशेष हजुरको पढाइ कस्तो चल्दैछ?
0: राम्रै चल्दैछ।
1: राम्रो चल्दैछ। अनि स्कुलमा अध्ययन गरिरहनु भएको छ है, यो विद्यार्थी जीवन हजुरलाई कस्तो लाग्दैछ?
0: राम्रो लाग्छ।
1: राम्रो। अनि विद्यार्थी जीवनमा तपाईँलाई यस स्कुलबाट आर्जन गरेका कुराहरू के के हुन् त? के के कुरोहरू आर्जन गर्नुभएको, सिक्नुभएको त स्कुलबाट?
0: डिसिप्लिन, टाइमको कोर्स।
1: अनि अब विशेष त 2027मा तपाईँको माध्यमिक परीक्षा, त्यसको निम्ति केही तपाईँले रुटिन तयार पार्नुभएको छ? कति घन्टा पढ्नुहुन्छ बिहान बेलुका?
0: बिहान 6 बजीको 6:30 पढ्छु, 5 बजीको 26
1: हुन्छ, धेरै राम्रो कुरा गर्नुभयो है। किनभने रुटिन पहिलादेखिकै बनाउनु पर्छ है, परीक्षाको समयमा कुन पढौँ कुन पढौँ हुन्छ होइन, र पढाइलाई निरन्तरता दिनुहोस्, अध्ययन गर्नुहोस्, अभ्यास गर्नुहोस्, एउटा लगनशीलताको साथ अध्ययन गऱ्यो भने अवश्य नै तपाईँको लक्ष्यसम्म तपाईँ अवश्य नै पुग्नुहुन्छ है। र यो विद्यार्थी जीवन हजुरलाई कस्तो लाग्छ?
0: राम्रै लाग्छ।
1: अनि यस स्कुलबाट के के कुरोहरू आर्जन गर्नुभयो? यहाँ अनुशासन तपाईँले सिक्नुभयो है, अनि शिक्षक शिक्षिकाबाट तपाईँले सहयोग पाउनुभयो, यस्ता कुराहरू तपाईँले आर्जन गर्नुभयो। त तपाईँले हामीसँग बात गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। र हजुरको शुभ नाम?
2: रोहन राई।
1: रोहन राई कुन श्रेणीमा अध्ययन गर्नुहुन्छ?
2: 11 श्रेणीमा।
1: 11 श्रेणी।
2: र एउटा कविता छ जुन चाहिँ, यो चाहिँ मैले नेपालको महान है आदिकवि भनौँ, सबैले थाहा नै भएको हो, आदिकवि भानुभक्त आचार्य। र यो कविता चाहिँ उहाँ महान कविलाई समर्पण छ। र मेरो यस कविताको शीर्षक चाहिँ यस प्रकार रहेछ कि समर्पण आदिकविलाई। ढाका टोपी दौरा सुरुवाल कम्मरमा पटुकी, ढाका टोपी दौरा सुरुवाल कम्मरमा पटुकी, भानुभक्त उनको नाम सम्मान छ उनलाई मुरी मुरी, भानुभक्त उनको नाम सम्मान छ उनलाई मुरी मुरी। आदिकवि भनी प्रसिद्ध उनी नेपाली जगतमा, उनको कविता बग्ने गर्छ नेपालीहरूको रगतमा, उनको कलमले कोरेको हरेक कविता नेपाली जगतको शान, त्यसैले गर्दा बढेको छ नेपाली साहित्यको मान र सम्मान। उनी हुन् भानु तनुहा रम्घाका एक नक्षत्र, नेपाली साहित्यलाई बचाए हुनबाट यत्र। संस्कृत रामायणलाई नेपालीमा अनुवाद गरी बनाए सहज र सरल, खासी नै त थियो प्रेरणाको स्रोत जसले बनाए उनलाई अमर। उनको कविताको शब्द हरेक मौलिक र नौलो, हरेक नेपालीको आकाशरूपी हृदयमा छन् उनी तारा झै चम्किलो, भगवानको वरदान हामीलाई यही हो उनको नेपाली जगतमा जन्म भयो, बहुमूल्य साहित्यको धन उनले नेपालीलाई दिनुभयो, हामी नेपाली समाज उनको कविताहरूसँग चित्त हुनुको र धन्यवाद।
1: धेरै राम्रो कविता सिर्जना गर्नुभएछ आदिकवि भानुभक्त आचार्यमाथि समर्पित हजुरको है। र भविष्यमा के भन्ने लक्ष्य साँच्नु भएको छ त?
2: भविष्यमा त त्यही हो, अब एउटा आर्मी फौजमा जाने इच्छा छ है, राम्रो गर्ने इच्छा छ, आफ्नो परिवारलाई सुख दिने है, आफ्नो वरिपरिको मान्छे एउटा समाजमा असल युवा बनेर जिउने इच्छा छ, त्यही हो।
1: धेरै राम्रो सोच हजुरको रहेछ है, एउटा आर्मी भएर देशको सेवा गर्ने, साथसाथमा समाजलाई उदाहरणीय व्यक्ति बन्ने, र तपाईँको यो

0: मनोकामना अवश्य नै भगवानले पूर्ण गरिदिउँ र सफलताले सधैँ भरि नै तपाईँको कदम चुमोस् यही मङ्गल कामना साँच्छौँ र हजुरसँग हामी लिन्छौँ बिदा।
1: नमस्ते सबैलाई, म रोहन थापा आठ कक्षाबाट तपाईँहरूको समक्ष एउटा भानुभक्तले कसरी चाहिँ घाँसीबाट प्रेरणा पाएर कविताहरू लेख्न थाले हामी त्यो भन्न चाहन् भन्नेछु। त्यो सुरु गरौँ। भानुभक्त नेपाली साहित्यको आदि कवि हुन्। उनको जन्म 1871 29 असरमा भएको थियो। उनको जन्मस्थान नेपालको रामधा गाउँ हो। अनि एक दिन भानुभक्त त्यसै गाउँ घुमेर आउँदै थिए, अनि उनीले देखे उनी पुरै थाकिसकेको थिए। उनी नदीको किनारमा विश्राम गर्ने विचार गरे, अनि उनी गए, अनि एउटा ढुङ्गामा उनी सुते। अनि विश्राम गर्दा गर्दा उनी झपक्की निदाइ पठाएछ। अनि उनी आँखा खोल्दा एउटा घाँसीले घाँस काट्दै गर्दा देखे। अनि भानुभक्तले भने, ए घाँसी दाई, तिमी के गर्दैछौ यहाँ?
2: म यहाँ घाँस काटिरहेको छु भानु दाई।
1: यो घाँस काटेर तिमीले के गर्छौ घाँसी दाई?
2: भानु दाई, म यस घाँस लगेर गाउँमा बेचेर एउटा कुवा खनाउँछु।
1: यो कुवा किन खनाउनु चाहन्छौ तिमी घाँसी दाई?
2: म यस कुवा गाउँको पानीको दुःख हटाउनुका लागि कुवा खनाउँछु।
1: ल त अब म लाग्छु घाँसी दाई।
2: हुन्छ।
1: अनि यसरी नै भानुभक्त ले घाँसीबाट प्रेरणा पाएर कविता लेख्न थाले। अनि उनीले धेरै कविता लेखे, जस्तै रामायण आदि। अब हामी उनीहरूमा एउटा उनको पहिलो कविता भरजन्म प्रस्तुत गर्दछु हामी प्रवास राई।
2: भरजन्म घाँस तिर मन दिए धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। घाँसी धरित्र घरको तर बुद्धि कस्तो, म भानुभक्त भएर आज यस्तो। मेरा एना त इनाम सतल पाटीका नै छन्, जे धनहरू छन् घटभित्र नै छन्। यो घाँसीले आज कसरी दिएछ अर्थी, धिक्कार होस् केही नराखी मकन बस्ती।
1: हुन्छ, यसरी नै हाम्रो यो सानो छोटो वाक्य हामी समाप्त गर्दैछौँ।
0: हजुरको शुभ नाम?
1: रोहन थापा।
0: रोहन थापा र यहाँ भानुभक्त, हजुरको शुभ नाम?
1: मेरो रोहन गुरु।
0: रोहन गुरु घाँसी, हजुरको शुभ नाम?
2: मेरो नाम सुजन छेत्री।
0: अनि भर्खर भर्खर भरजन्मा घाँसी कविता वाचन गर्ने भाइको नाम चाहिँ के होला?
2: प्रभास राई।
0: प्रभास राई, धेरै राम्रो कविता वाचन गर्नुभयो। अनि हजुरको यो टोलीले राम्रो यो लघु नाटक नै भनौँ है, राम्रो प्रस्तुति गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। र धेरै राम्रो लघु नाटक भाइहरूले प्रस्तुत गरिहाले।
3: एक दिन नारद सत्य लोक पुगी गया, लोक को गरु हित भनी। जन्म ताही किया पराया चरणमा, खुशी गराया अपनी। क्या सोच छौ तिमी सोध भन्छु मु भनी। मजी भयो त्यो जसै, ब्रह्मा को करुणा बुझेर ऋषिले बिन्ती गरायो त्यसै। आदरणीय श्रोताहरू, यो श्लोक थियो बालकाण्डको पहिलो श्लोक। यसरी रामायण पाठ गर्दा कति आनन्द आउँछ। रामायणको विशेष खुबी नै यही हो, यसलाई बालक बालिका युवा वृद्धहरू जसले पनि रसिलो पाराले सजिलै पढ्न सक्छ अनि गाउन पनि सक्छ। र आदरणीय श्रोताहरू, अब हजुरहरूलाई हामी सुनाउन गइरहेका छौँ रामकृष्ण कन्या उच्चतर विद्यालयका विद्यार्थीहरूद्वारा यो विशेष प्रस्तुति।
4: अक्षश्री बालकाण्ड श्रादुल विक्रुरी छन्दमा प्रस्तुत गर्न गइरहेका छौँ।

0: नमस्कार, मैं सुनैना कटवाल सातों श्रेणी की छात्रा कविता पठन करना लागी रहेकी छु। मेरो कविता को शीर्षक छ रामायण को मीठो धुन, रचयिता गुरुमा दक्षिणायन। भानु मिरमिरे बिहानीमा उज्यालो छटा भरी कान्तिपूर्ण गरीलाई सुनौलो उषामय स्पर्शको आभासमा लीन गरायो शिक्षाको सुहासमय मिठासमा रामायणको मिठो लोकलयमा मुग्ध बनायो नेपाली भाकाको स्वर्णम आभामा जनमानिसलाई जीवनको छन्दको तालमा उत्साहको मनोरम आनन्दमा प्रेरित गरायो प्रकृतिको मिठो आलोकमा कान्तिपुरी नगरीमा नेपाली रामायणको जनगीतमा सुरिलो ध्वनिको मनोरम छटामा सबैलाई मन्त्रमुग्ध बनायो प्रकाशको उज्यालो पुञ्जमा कान्तिपुरी नगरीमा तिमीले नेपाली रामायणको मिठो धुन गुनगुनायो मिठो धुन गुनगुनायो। धन्यवाद।
1: नमस्कार, म प्रजला थापा आठौँ श्रेणी कविता पठन गर्न लागिरहेकी छु। यसका रचयिता हुनुहुन्छ गुरुमा निर्गमा बल, आदिकवि भानुभक्त। आदिकवि भानुभक्त, तपाईँ सम्झनामा छोडेर हामीलाई धेरै टाढा आज पुग्नुभयो। हामीमा नेपाली भाषाको महत्त्व बुझाइ, आलस्यतामा परेकालाई जगाएर शिक्षाको ज्योति फिजाएर यस्तो ज्ञान गुरु तपाईँले हरेक नेपालीको मनमा भराएर अमर बन्नुभएको छ। हाम्रो निम्ति

0: जोस भनेर आदिकवि भानुभक्त तपाईँ आदिकवि भानुभक्त तपाईँ सम्झना हामी गर्दछौँ तपाईँलाई भई आभारी हाम्रो शिर झुकाई अनि गर्दछौँ दृढ सङ्कल्प हर्षित भई अघि बढ्नलाई आदिकवि भानुभक्त तपाईँ नमन साथ सम्झनाको कोसली चढाउँछौँ हामी तपाईँलाई चढाउँछौँ हामी तपाईँलाई धन्यवाद।
1: यसर्थ श्रोताहरू हामीले कवि भानुभक्त आचार्यलाई कहिले भुल्न हुँदैन। आदि कवि जाति कवि जे उपाधि भानुभक्तलाई दिए तापनि हामीले उनको सम्झना गरेनौँ भने तारा बिनाको अन्धेरो आकाश जस्तो हुन जान्छ।

0: र विद्यार्थी भाइ बहिनीहरू, समय धेरै नै महत्वपूर्ण कुरो हो। समयले तपाईँलाई हामीलाई कसैलाई पनि पर्खिँदैन र समय छँदा नै हामीले अध्ययन गर्नुपर्छ, समय छँदा नै हामीले राम्रो कर्म गर्नुपर्छ र त्यसको फल हामीले अवश्य नै पाउँछौँ। र अध्ययन र अभ्यास गरे मात्र एक सफल र असल नागरिक बन्न सक्छ र आफ्नो भविष्यलाई पनि उज्जवल गर्न सक्छ भन्ने शुभ सन्देशको साथ आजको यस शिक्षा ज्योति कार्यक्रमबाट यो सञ्चालक अशोक शर्मा उज्जवल हुँदछ। नमस्कार।
1: प्रस्तुत थियो कार्यक्रम शिक्षा ज्योति।

पुनः स्वागत जनाउँदछौँ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला साँझको 5:05 अनि 13 सेकेन्ड भइरहेछ। एफएमएसए 3.5 मेगाहर्जमा आजको सन्ध्याकालीन अधिवेशनका विविध प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधुकोशिका प्रतिमा। सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि सप्रेम नमस्कार जनाउँदै कार्यक्रममा श्रोतालाई के छन् सुनाइरहेछौँ विविध कलाकारको स्वरमा भजनहरू।

श्रोताले सुन्दै हुनुहुन्छ एफएमएक्स 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्स 102 मेगा साथै न्युज अन एयर एपमा रगिलो क्रममा पुनः सुनाइरहेछौँ भजन। त्यसमा गुन्जनी आवाज रहेको छ अझै पण्डित अजय पोङ्करको।

0: श्रोताले सुन्नुभयो भजन रागिलो क्रममा, समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मगरबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनलाई आज उपराष्ट्रपति भवनमा रक्षा राज्यमन्त्री सञ्जय सेठले राष्ट्रिय क्याडेट कोर एनसीसी र सैनिक स्कूलहरूको बारेमा जानकारी दिनुभयो। राष्ट्र निर्माणमा एनसीसीको योगदानको प्रशंसा गर्नुहुँदै उपराष्ट्रपतिले एक भारत श्रेष्ठ भारत अन्तर्गत क्याडेट विनिमय कार्यक्रमलाई राष्ट्रिय एकतालाई सुदृढ पार्ने उत्कृष्ट पहलको रूपमा वर्णन गर्नुभयो। न्यूजील्याण्डका ग्रामीण समुदाय मन्त्री मार्क प्याटरसनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित संसद भवनमा लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गर्नुभयो। सामाजिक सञ्जाल एक पोस्टमा श्री बिरलाले बैठकले संसदीय आदान प्रदानलाई सुदृढ पार्ने र लामो समयदेखि चलिरहेको भारत न्युजिल्याण्ड सम्बन्धलाई गहिरो बनाउने महत्वमाथि जोड दिनुभयो। भारत र जापानले स्वतन्त्र, खुल्ला र नियममा आधारित हिन्द प्रशान्त क्षेत्रप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याए। आज जापानको टोकियोमा भएको भारत जापान रक्षा नीति संवादको आठौँ चरणमा दुई देशले क्षेत्रीय र विश्वव्यापी सुरक्षा अवस्थामाथि व्यापक छलफल गरे। दुवै पक्षले आपसी हितका मुद्दाहरूमा पनि विचार आदान प्रदान गरे। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज मोडेल टाउन विधानसभा क्षेत्रमा वृक्षारोपण कार्यक्रममा भाग लिनुभयो। हरियो दिल्ली संकल्प र एक पेड मा के नाम अभियान अन्तर्गत आयोजित यस कार्यक्रममा मोडेल टाउन क्षेत्रमा लगभग 1100 बिरुवा रोपिएका छन्। जम्मूको एक अदालतले अलगाववादी नेताहरूको महिमा मण्डन गर्ने पुस्तकहरू प्रकाशन तथा वितरण गरेको आरोपमा पक्राउ परेका तीनजना प्रकाशकलाई 10 दिनको पुलिस हिरासतमा पठाएको छ। युरोपेली संघका विदेश मन्त्रीहरूको बैठक आज ब्रसेल्समा सम्पन्न भयो। अनि मौसम विभागले त्रिपुरामा लगातार वर्षाका कारण पश्चिम त्रिपुरा, सेपाल जिल्ला, खोवाई, गोमती र दक्षिण त्रिपुरा लगायत धेरै जिल्लाहरूका लागि 16 जुलाईसम्म भारी वर्षाको चेतावनी जारी गरेको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

0: श्रोताले सुन्नुभयो रामायण पाठ आकाशवाणी खरसाङको अघिल्लो प्रस्तुति गाउँले सभा।
1: धनमाया दिदी आइपुगे, म पनि
2: समयमै आइपुग्नु भएछ नि तपाईँ।
1: हजुर हजुर, अनि यसरी हामी भेटघाट भएपछि सधैँ

0: नबी शर्मा कुराकानी गर्छौँ है। आज चाहिँ हामी आफै कुराकानी नगरेर नि मैले हाम्रो सभामा एकजना अतिथि निम्ताएको छु।
1: ए हजुर हजुर, देख्दैछु बिरे भाइ, यहाँ त कहिले काहीँ आउनुहुन्छ होइन, र पनि परिचय गराउनुहोस् न।
0: हुन्छ हुन्छ, यहाँ हाम्रो सभामा बेला बेलामा आउनुहुन्छ अनि हामीलाई विभिन्न विषयमा जानकारी गराउनुहुन्छ है। यहाँ चाहिँ हुनुहुन्छ कालेबुङ निवासी सुशील कुमार शर्मा, नमस्कार। अनि यहाँ चाहिँ अवकाश प्राप्त केपिएस बाबु हुनुहुन्छ, अनि यहाँले चाहिँ आज हामीलाई बताउनु पर्ने विषय चाहिँ के रहेको छ भन्दाखेरि
1: काम लाग्ने नै होला नि बिरे
0: भाइ। हजुर, कोदोको खेती सम्बन्धी यसो जान्ने इच्छा भइराखेको छ, त्यही भएर चाहिँ यहाँलाई निम्ताको नि।
1: विषय त एकदमै राम्रो रहेछ।
0: अनि यो कोदो सम्बन्धी हामीले नजानेको नबुझेको प्रश्न त गर्दै गर्नु पर्यो। पहिलो प्रश्न चाहिँ म नै राखौँ कि तपाईँ?
1: हुन्छ, राख्नुहोस् न बिरे भाइ।
0: अनि शर्माज्यू, यो जुन कोदोको खेती छ नि, यो कोदोको खेती सम्बन्धी सुरुमा कुराहरू भन्नु पर्दाखेरि के कुरा
2: आजको हाम्रो कृषि कार्यक्रम अन्तर्गत हजुरहरू समक्ष कोदोको खेती सम्बन्धी चर्चा परिचर्चा गर्न पाउँदा एवं समस्त कृषक वर्गसित भेटवाट गर्न पाउँदा स्वयं सौभाग्य गौरवान्वित आभार व्यक्त गर्दछु।
0: हजुर हजुर हजुर। अनि सुन्नुहोस् न शर्माज्यू, यो कोदो खेतीको त गर्नु भनेर त भन्दैछौ है, खेती गर्ने विषयमा त हामी सोध्ने नै छौँ, तर यो कोदो खेतीको मुख्य गुण चाहिँ के कस्तो हुन्छ होला?
2: दार्जिलिङ पार्वत्य क्षेत्रको खरिफ फसल प्रणालीमा धान र मकै पछि कोदो तेस्रो मुख्य फसल हो। यस फसलमा प्रतिकूल मौसम सहन गर्न सक्ने शक्ति अभूतपूर्ण गुण पर्याप्त पाइन्छ। यस बाहेक कोदोको खेती विभिन्न जलवायु अनि विभिन्न किसिमका माटोहरूमा सहजै गर्न सकिन्छ। यस अतिरिक्त कोदोमा धान र मकैहरू भन्दा अधिक खाद्य तत्त्वहरू जस्तै क्याल्सियम, लौह पदार्थ, एमिनो एसिडहरू र खेस्रो फाइबर पनि पाइन्छ। भने कार्बोहाइड्रेट र बोसो फ्याट चाहिँ तुलनात्मक कम हुन्छ। यसैले मानव स्वास्थ्यको निम्ति कोदोको सेवन अत्यन्तै लाभदायक ठहर्दछ। हामी सम्पूर्णलाई नै प्राय विदितै भएको कुरा हो, कोदोको ढेँडो रोटी इत्यादि बाहेक दार्जिलिङ पहाडमा असल मद्दत गर्ने बित्तिकै छिप्पेको ढुङ्रो, छनुवा र रक्सी चलाउने संस्कार त हाम्रो समाजमा अझै पनि प्राय यथावत रहिरहेको छ। भारत सरकारद्वारा सन 2011 खरिफ मौसमदेखि यसो राष्ट्रिय कृषि विकास योजना RKBY अन्तर्गत एक इन्सिप नामक प्रकल्प सुरु गरियो। देशपछि अन्न बालीहरूको खेती गरिने सबै राज्यहरूमा पनि यो इन्सिप नामक प्रबन्ध सुरु गरियो। देशभरि खसरा अन्न बालीहरूको खेती गरिने सबै राज्यहरूमा पनि यो इन्सिप प्रकल्प कार्यान्वयन गर्नलाई केन्द्र सरकारद्वारा आदेशना जारी गरियो।
1: हजुर हजुर। र शर्माज्यू, तपाईँले यो इन्सिप भन्नुभयो नि अहिले, यसको प्रकल्पका उद्देश्यहरू चाहिँ के कस्तो हुन्छ होला, बताइदिनुहोस् न।
2: प्रथमतः उत्पादनमा उन्नति, उत्पादनको प्रवर्तन अनि उत्पादित सामग्रीहरूको मूल्य उत्थान इत्यादिको एकीकृत व्यवस्था, साधारण नागरिकहरूको जागरूकता हेतु प्रचार प्रसार, फसल उत्पादनहरू कृषक वर्गलाई प्रोत्साहन, देशव्यापी खसरा अन्न बालीको सेवन व्यापक रूपमा बनाउनु इत्यादि।
1: यो इन्सिपको उद्देश्य चाहिँ यस्तो रहेछ नि त है शर्माज्यू?
2: हजुर हजुर, भारत सरकारले बहुत ठुलो उद्देश्य राखेको छ।
1: हजुर हजुर। अनि अर्को प्रश्न के छ भने नि, यो इन्सिप प्रकल्पका कोदो खेतीको मूल्याङ्कन उत्पादन बढाउनको निम्ति चाहिँ के कस्ता बुँदाहरू चाहिँ समावेश गर्न पर्छ होला?
2: इन्सिप प्रकल्प अर्थात् कोदो खेतीको उत्पादन एवं मूल्याङ्कन गर्न तकनिकी प्रदर्शन, बीज उत्पादन, ज्ञान एवं सामग्री, दुई नम्बरमा आवश्यक कमिसनको टेवा, कृषक वर्गलाई तकनिकी सहायता टेक्नोलोजी हेल्प, यतिमा प्रयोजनीय सामग्रीको प्रायोजन, उत्पादित फसलको प्रवर्धन र मूल्य उत्थान, प्रसार प्रसारद्वारा जागरूकताको अभियान, प्रकल्पलाई संस्थागत सहायता इत्यादि,
0: यो चाहिँ प्रकल्पको उद्देश्यहरू रहेको छ है।
2: हजुर।
0: अनि सुन्नुहोस् न शर्माज्यू, यो कोदो खेती गर्दा हुँदै बिया तयारी र रोप्ने समय चाहिँ कुन होला?
1: त्यो त मुख्य कुरो है बिरे भाइ, याद गर्नु पर्यो नि।
2: जुन महिनाको अन्ततिर मलिलो बालीमा साथ गोडबेल गर्न सकिने नापको मानिलिउँ 5-20 सेन्टिमिटरमा फुरफुराउँदो बियाड बनाई अलिक उच्च उठाइ कमसे कम 6 इन्ची यसमा मल मिसाउनु पर्दछ। यस अनुपातमा हुनु अति जरुरी छ। जस्तै गाईको मल वा पत्कर मल 150 किलोग्रामको दरले NPK 200 ग्राम र 150 ग्राम र 100 ग्राम, बोरोन बोरोसको रूपमा 75 ग्राम।
1: ए ज्यू ज्यू। अनि कोदोको खेती गर्नलाई चाहिँ बिउको शोधन चाहिँ के कस्तो प्रकारले चाहिँ गर्न सकिन्छ होला?
2: बनाइएको बियाडमा

0: छर्न अघि बिउलाई ट्राइसाइक्लाड ज्वेल नामक औषधि सेभेन वे पा छत्रनाशक 3 ग्राम बिउको दरले शोधन गर्नुपर्दछ। हजुर, छर्न अघि 8-10 घन्टा उक्त औषधि र बिउलाई राम्ररी मिसाइराख्नु पर्दछ। यसले विशेष रूपमा ब्लास्ट भन्ने कोदोको रोगलाई नियन्त्रण गर्दछ।
1: कोदोको ब्लास्ट,
0: हजुर, बिउको शोधन ट्राइकोडर्मा भिरिडी नामक छत्रक 25 किलोग्रामको बिउको दरले मिसाएर पनि स्प्रे गर्न सकिन्छ।
1: अनि तपाईँले कोदो रोप्ने समय र जुन यो कोदो खेती गर्नलाई बिउको शोधन, जुन कोदोको बिउ छ यसलाई कसरी शोधन गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउनुभयो। यो बाहेक अनि यो जुन कोदो छ, यो कोदो चाहिँ बियाडमा छर्ने विधि चाहिँ कसरी गर्नुपर्छ होला, यो पनि बताइदिनुहोस् न शर्माज्यू।
0: सोझै बिउलाई मात्र हातले बियाडमा छर्दा कहीँ धेरै या थोरै छरिने हुँदा बिरुवा एक राष्ट्रले बियाडको सबै अङ्गलाई उपयोग गर्न नसकी पातलो र बाक्लो गरी उम्रने गर्दछ, जसको नतिजा अनुसार कोही पुष्ट र कोही रोगी बिरुवा उत्पादन हुँदछ। यसको निराकरणको निम्ति बिउलाई अलिक खस्रो बालुवा जो आगोमा तताएर पहिले शोधन गरिएको हुनुपर्दछ। 1 किलोग्राम बिउ 105 ग्राम बालुवाको अनुपातमा मिसाई बियाडमा छर्नाले धेरै हदसम्म बिउ एक ट्रान्स प्रकारले छरिनेछ।
2: अर्को प्रश्न के गर्न मन लाग्यो भने नि शर्माज्यू, कोदोको बिउको दर चाहिँ के कति हाल्नुपर्छ, कति लाग्छ, त्यो पनि त ध्यान दिनु पर्यो, बताउनुहोस् न।
0: कोदोको बिउ प्रति हेक्टर 3.5-4 किलोग्रामको दरले लाग्दछ। तर यदि सोझै मूलबारीमा पक्तिबद्ध लाइन स्विङ तरिकाले छरे 7 किलोग्रामसम्म पनि प्रति एकर बिउ लाग्दछ। छरिसकेपछि पात चाँडै झ्याप्प भएको सिरिसको ससाना हाँगा थिमलेर सम्पूर्ण बियाडलाई ढाक्न पर्दछ। बिउ छरेर 1 इन्च नभएसम्म ढुकुर चरा फटेङ्ग्रा लाउने प्रबन्ध मिलाउनु पर्दछ।
1: अनि शर्माजी, अर्को कुरो नि, यो मूलबारीको तयारी चाहिँ हामीले कसरी गर्नुपर्ने होला, यो पनि बताइदिनुहोस् न।
0: जसै बिउ छरेर 35-40 दिन हुन्छ, बिरुवालाई मूल बारीमा सार्ने वा रोप्ने समय भइसकेको थाहा हुन्छ। बिरुवा सार्न अघि मूल बारीमा राम्ररी झाँतपात सफा गरी मकैको ढोडहरू पनि उखेलेर कमसे कम 2 चोटि जोत्नु पर्दछ। हजुर, यस प्रकारको अनुपातमा मल बारीमा मिसाउनु पर्दछ। जस्तै 1 नम्बरमा गाईको मल, पत्कर मल 50-60 क्विन्टल प्रति एकर
2: है,
0: एनपीके 20-15-10 किलोग्राम प्रति एकर। तर मिसाउँदा विशेष ध्यान दिनुपर्ने विषय के छ भने नाइट्रोजन 10 किलोग्राम चाहिँ अलग्गै छुट्याएर राख्न पर्दछ। रहल 10 किलोग्राम नाइट्रोजन बिरुवा रोप्न अघि मूल बारीमा राम्ररी मिसाउनु पर्दछ। रहल 10 ग्राम नाइट्रोजन बिरुवा सारेको 25-30 दिनमा फेरि स्प्रे छरिदिनु पर्दछ। बिरुवालाई 14-15 सेन्टिमिटरको दूरत्वमा रोपे बिरुवादेखि बिरुवा सारेको असर हुनेछ। कारण कोदो प्राय सुक्खा बारीमा रोपिन्छ र बिरुवादेखि बिरुवाको दूरत्व धेर हुन गए बारीबाट जमिनको पानी सधैँ सुक्ने डर हुन्छ। साथै पछि कोदोको बालासम्म फसल भुइँमा सोत्तर हुने पनि डर रहन्छ। बिरुवा सारेको 45 दिनपछि बोरुन 2 ग्राम प्रति लिटर पानीको दरले पातमा छर्नाले असल फसलको आशा गर्न सकिन्छ।
1: अनि शर्माज्यू, यो कोदोको खेती गर्दा कतिजनाले चाहिँ मूल बारीमै रोप्ने गर्छ नि, यो तरिका चाहिँ कस्तो प्रकारको हुन्छ र यो तरिका सम्बन्धी पनि बताइदिनुहोस् न।
0: यस पद्धतिमा बियाड बनाइरहने समस्या पर्दैन। उचित तरिकाले तयार पारेको मूल बारीमा 2-3 इन्च गहिरो ससाना नालाहरू तयार पारी नालादेखि नालाको दूरत्व 20-25 सेन्टिमिटर राखी बिउलाई सोझै नालाहरूमा छर्न सकिन्छ। यसपछि गोलमेल गर्न सजिलो पर्दछ। बिउ छरेको बाक्लो बिरुवालाई छाटेर निकाल्न पर्ने हुँदछ।
2: अनि अर्को प्रश्न के छ भने शर्माज्यू, कोदोको खेतीमा चाहिँ उन्नत जातहरू के कस्तो हुन्छ त्यो पनि बताइदिनुहोस् न।
0: कोदोको जात मध्येमा एक हो इन्डेप 5। यो नसलको कोदो 105-110 दिन भित्रमा पाक्दछ।
2: इन्डेप 5 भन्ने,
0: हजुर
2: हजुर।
0: यसको उचाइ 85-95 सेन्टिमिटर हुन्छ। पानीको राम्रो स्रोत भएको ठाउँमा यो नसलको कोदो लगाउन सकिन्छ। राम्रो फसलको उत्पादन 35-40 क्विन्टलको मात्रामा हुन्छ। अर्को छ एउटा पन्त मटुवा, पन्ब मटुवा 3 है, अनि PES 110, अनि अर्को छ PES 176।

0: फे अर्को छ जेएनआर, अर्को भिएल 90 है 90, अर्को भिएल 208 है, भिएल मडुवा 149, अरू बिएल मडुवा 146, बिएल मडुवा 315।
1: अनि यहाँले जुन कोदोको जातहरू भन्नुभयो यो चाहिँ उन्नत जातको होला, अनि हाम्रो पहाडी इलाकामा चाहिँ राम्रो हुन्छ होला है शर्मा जी?
0: राम्रो हुन्छ।
2: यो जति पनि तपाईँले उन्नत जात नामहरू बताउनु भयो नि, यो सबै पहाडी इलाकामै गर्ने?
0: सबै पहाडी इलाकामा, हाम्रो दार्जिलिङ पहाडी इलाकामा जति कोदोको खेती गरिन्छ यो सबै भेराइटी चाहिँ उपयुक्त हुन्छ।
1: ए भनेपछि अब हामीले कोदो रोप्ने इच्छा गर्यो भने यो जातहरूमा कुनै एक रोप्दा चाहिँ राम्रो हुने रहेछ?
0: एकदमै राम्रो हुन्छ।
1: हजुर, अनि धनमाया दिदी, आज हाम्रो सभामा यहाँ कालेबुङ कृषि कार्यालयका अवकाश प्राप्त केपीएस बाबु सुशील कुमार शर्माज्यू आउनु भएर हामीलाई कोदो खेती सम्बन्धी यहाँले हामीलाई जानकारी गराउनु हुँदैछ। यहाँसित गर्नुपर्ने कुराहरू त अझै छ
2: नि, सोध्न पर्ने प्रश्नहरू बिरे भाइ, तर यसरी बोल्दा बोल्दा यहाँको पनि घाँटी सुकेको जस्तो लाग्यो, एकछिन विश्राम गरे कसो होला बिरे भाइ?
1: हुन्छ,

0: अनि धनमाया दिदी, आज हाम्रो सभामा यहाँ कालेबुङका अवकाश प्राप्त केपीएस बाबु सुशील कुमार शर्माज्यू आउनुभयो र हामीलाई कोदो खेती सम्बन्धी जानकारी गराउनुहुँदैछ।
1: धेरै राम्रो कुराहरू बताउनु हुँदैछ नि बिरे भाइ।
0: अघि यहाँ गीत सुन्न अगाडि धेरै कुराहरूमा हामीलाई जानकारी गराउनु भयो यो कोदो खेती सम्बन्धी। अनि सुन्नुहोस् न, यो कोदो खेतीमा जैविक मलको फाइदाहरू चाहिँ के रहेको छ त?
2: फसललाई चाहिने खाद्य उपलब्ध गराउँछ, पानी ग्रहण गर्ने क्षमता बढाइदिन्छ, माटोलाई मलिलो बनाउँछ, भूमि क्षय रोक्छ।
0: निकै फाइदा पो रहेछ त हौ धनमाया।
1: हो नि बिरे भाइ। अनि यसरी नै अब कोदोको बालीमा चाहिँ जैविक मलको मात्रा जमिनमा कसरी बढाउने त त्यो पनि त जान्नु पर्यो है बिरे भाइ,
2: बताइदिनुहोस् न। जैविक पदार्थ निरन्तर प्रयोग गर्न पर्दछ।
1: हजुर।
2: साह्रै गहिरो जोत्नु हुँदैन, भूमि क्षय माटो ढाक्ने किसिमको फसल लगाएर कभर क्रप्स वर्षाकालमा जैविक मल बगेर जानदेखि रोक्न सकिन्छ।
0: हजुर हजुर। अनि शर्माज्यू, अरू खेतीलाई जस्तै है कोदोलाई पनि विभिन्न प्रकारको किराहरूले आक्रमण गर्छ नि, यो किराहरूलाई नियन्त्रण गर्नुको लागि चाहिँ हामीले के कस्तो उपायहरू अप्नाउनु पर्छ होला?
2: विशेष त धानको खेतीमा लाग्ने किराहरूको पद्धति अनुरूप नै नियन्त्रण गर्न सकिन्छ। यस व्यवस्थापनमा विशेष रूपमा किरा एवं रोग अवरोध गर्न सक्ने क्षमता भएका मलबिजनको प्रयोग जो दिन पर्दछ, प्रयोगमा जो दिन पर्दछ, बालीलाई हानि पुर्याउने कुराहरूको प्राकृतिक शत्रुहरू

0: अनि वनस्पतिबाट तयार गरेको झोलालाई प्रयोग गर्नु पर्दछ। विशेष रूपमा फसल चक्र अपनाउनु पर्दछ। यस पद्धतिमा शारीरिक जैविक पद्धति अपनाउँदा पनि किराहरूको नियन्त्रण भएर रासायनिक विषलाई अन्तरिम हतियारको रूपमा मात्र प्रयोग गर्नु पर्दछ।
1: कुरा बुझ्नु भयो होला नि धनमाया दिदी?
2: बुझे नि बिरे भाइ।
1: यहाँले भने जस्तै हामीले चाहिँ के गर्नुपर्ने भन्दाखेरि चाहिँ यो किराहरूको रोकथामको लागि चाहिँ यसको शत्रुहरू हुन्छ नि त्यसलाई चाहिँ नमार्नु पर्ने, अनि साथसाथै हामीले चाहिँ जैविक औषधिहरू व्यवहार गर्नु पर्दो रहेछ। अनि जैविक औषधिले पनि भएन भने चाहिँ रासायनिक औषधि चाहिँ अन्तिम हतियारको रूपमा प्रयोग गर्नु पर्दो रहेछ। साह्रै राम्रो कुरा
2: हो नि। अनि शर्माजी अर्को प्रश्न के गर्नु मन लाग्यो भने नि, कोदोको खेतीमा लाग्ने किरा त बताइहाल्नु भयो है, जस्तै अब यो रोगहरू पनि त लाग्ने गर्छ, रोगहरू लागिहाल्यो भने चाहिँ रोकथामको उपायहरू पनि बताइदिनुहोस्।
0: कोदोको खेतीमा देखा परेका फसललाई हानि पुर्याउने रोगहरू हुन्, एक नम्बरमा फुस्रे झोका ब्लास्ट। यो रोगको लक्षण भनेको आँखाहरूका मध्य भाग नै खरानी रङको हुन्छ र यसको नाम खरानी रोग भनेर पनि चिनिन्छ। रोगलाई रोकथामको लागि बिउ छर्नभन्दा अघि एग्रोसन जियान नामक दबाईमा 2 ग्राम प्रति किलो बिजनको दरले मिसाएर छरेमा रोगबाट फसललाई जोगाउन सकिन्छ।
1: यो बाहेक नि शर्माज्यू,
0: हजुर,
1: यो कोदो फसललाई लाग्ने अरू कुनै रोगहरू छ?
0: कोदोको बालीमा लाग्ने अर्को मुख्य रोग हो पातको चित्ती। पातहरूमा एक प्रकारको को गोलो वा अन्डा आकारको ठुलो फुस्रो टिका देखा पर्दछ। यसको रोकथाम गरेन भने यसको पातको हरियो भागलाई नै नष्ट पार्दछ र पातहरूले खाना बनाउनलाई घटाइदिन्छ, जसले गर्दा उत्पादनमा कमी आउँछ। यस रोगको रोकथाम गर्नुपर्दा मुख्य बिउ रोप्नुभन्दा अघि एग्रोसन जियन नामक दबाई 2 ग्राम प्रति किलो बिउको दरमा मिसाएर छर्नु पर्दछ। हावाबाट यस रोगको जीवाणुले आक्रमण नगरोस् भन्नुको लागि डाइथिन M45 नामक दबाई 2 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर पातहरूमा छर्कि स्प्रे गर्नुपर्दछ।
1: अनि शर्माजी, यो कोदो खेती सम्बन्धी हाम्रा जति पनि कृषक दाजुभाइहरू छ है, उहाँहरूलाई के कस्तो सुझाव दिनुहुन्छ?
0: सबभन्दा ठुलो चाहिँ यो हाम्रो पहाडी इलाकामा कोदोको खेती चाहिँ अति नै जरुरी जस्तो मलाई लाग्दछ, किनभने कोदोले हर किसिमको रोगहरूलाई पनि है, हाम्रो कतिवटा बिमारीहरूलाई पनि यसले हामीलाई रोकथाम गर्दो रहेछ। त्यही गर्दा मुख्यमा मैले यहाँ धेरै कुराहरू मुख्य खाद्य तत्त्वहरू के कति पाइन्छ भनेर पनि नोट गरेको छु।
1: बताइदिनुहोस् न हजुर।
0: अर्को एक नम्बरमा चाहिँ कार्बोहाइड्रेट 72.6 ग्राम, प्रोटिन 7.6, फाइबर 3.6, बोसो 1.3, क्याल्सियम 350 मिलिग्राम, फलाम 3.9, नियासिन 1.1, नियाथिन 0.42, राम बोलभिया 0.19। यसबाहेक थियोचिन जाति एसिड पदार्थमा यसमा पाइन्छ। यस प्रकारको लाभदायक पौष्टिक सर्वगुण सम्पन्न खेती हामीले सठिक ढङ्गमा सुनियोजित परिकल्पनाद्वारा व्यापक मात्रामा गर्न सक्षम भएमा व्यक्तिगत रूपमा पनि यथोचित आहार खाद्य तत्त्व प्राप्त गर्न सकिन्छ। यसर्थ हाम्रा समस्त कृषक बन्धु बान्धवप्रति विशेष आग्रह एवं स्वयं सक्षम बन्न सकौँ एवं ग्राम खण्ड महकुमा जिल्ला राज्य एवं देशको कृषि पद्धतिलाई पनि अप्नाएर अग्रसर गरेर विकास एवं गौरव राख्न सकौँ।
1: हो नि, अब यहाँले भने जस्तै कोदोमा विभिन्न प्रकारको खाद्य तत्त्वहरू पाइँदो रहेछ है, अनि यहाँले भने जस्तै अब हामीले पनि कोदो खेतीमा चाहिँ अरूलाई पनि प्रोत्साहन गर्न सक्यो भने चाहिँ हाम्रो स्वास्थ्य पनि राम्रो भएर जाने रहेछ हौ धनमाया दिदी। अनि आज हाम्रो सभामा यहाँ कालेबुङका अवकाश प्राप्त केपिएस बाबु सुशील कुमार शर्माज्यू आउनु भएर हामीलाई कोदो खेती सम्बन्धी विस्तृत जानकारी गराउनु भयो के,
2: धेरै राम्रो।
1: यहाँले अब खेती गर्ने तरिका है, बियाड कसरी बनाउने, कुन समयमा रोप्ने, कुन जातको लाउने, साथसाथै यसमा लाग्ने रोग र किराको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा साह्रै राम्रो जानकारी गराउनु भयो।
2: शोधन पनि र यो कसरी गर्नुपर्ने त्यो सम्बन्धी पनि बताउनु भयो बिरे भाइ।
1: हो नि, यो चाहिँ अलिकति बिर्सेछु धनमाया दिदी।
2: ए, मलाई याद थियो नि त।
1: हजुर हजुर। अनि अब यहाँसित हामीले धेरै कुराकानी गऱ्यौँ र यसरी कुराकानी गर्दा गर्दै समय निकै भएकोले यहाँलाई चाहिँ हामी बिदा दिउँ न त। हवस् त,
2: हवस् त शर्माजी।

प्रस्तुतियो गाउँले सभा सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल लगायत सिक्किम, दार्जिलिङ, कुचबिहार, जलपाइगुडी, दक्षिण दिनाजपुर, अलिपुरद्वार, कालिम्पोङ साथै विभिन्न स्थानहरूमा हल्कादेखि भारी भन्दा भारी वर्षा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्जमा आकाशवाणी खरसाङ र अब समय भएको छ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचारको जसलाई रिले गरी सुनाइरहेछौँ।

यो आकाशवाणी गान्तोक हो। हरिकुमार राई वटा प्रादेशिक समाचार सुन्नुहोस्। आदिकवि भानुभक्त आचार्यको 212 जन्म जयन्ती, भाषा हाम्रो सभ्यता, वेशभूषा हाम्रो संस्कृति भन्ने मूल नारासहित गान्तोकमा श्रद्धा र उत्साहको साथ मनाइयो। भानु उद्यानमा आयोजित पूर्वार्ध कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुरले आदिकविको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो। कतारका पूर्व अमीर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति भारत सरकारले घोषणा गरेको राष्ट्रिय शोकका कारण कार्यक्रम सादेखि पूर्ण रूपमा सम्पन्न गरियो। त्यसपछि मन्त्री अरुण कुमार उप्रेतीको नेतृत्वमा भानु उद्यानदेखि मनन केन्द्रसम्म शोभायात्रा निकालियो। मनन केन्द्रमा आयोजित मुख्य समारोहमा स्वागत मन्तव्य, रामायण पाठ, कविता वाचन तथा सांस्कृतिक प्रस्तुति सम्पन्न भयो। भाषा, साहित्य, पत्रकारिता, कला र संस्कृतिमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सेवाश्री सम्मान प्रदान गरियो भने निम दोर्जी लेप्चा र टासी भोटियालाई भाषा गौरव सम्मान तथा वरिष्ठ साहित्यकार सुकराज सुब्बा खुजुमलाई भानु पुरस्कार 2026 प्रदान गरियो। स्मारिका, लोकार्पण, पुरस्कार वितरण र प्रमुख अतिथिको सम्बोधनसँगै कार्यक्रम सम्पन्न भयो। त्यसै गरी सोरेङको जौनटारमा 212 जन्म राष्ट्रिय स्तरको भानु जयन्ती समारोह सम्पन्न गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमका भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भानु जयन्ती केवल एक महान कविको जन्म जयन्तीको सम्झना मात्र नभई यो नेपाली भाषा, साहित्य, संस्कृति र हाम्रो साझा पहिचानको उत्सव हो भन्नुभयो। अनि पाक्किम र गेजिङ जिल्लामा पनि भानु जयन्ती भव्य रूपमा मनाइयो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले टिटिएफ कोलकाता 2026मा आफ्नो सहभागिता सफलतापूर्वक सम्पन्न गर्यो। राज्यले 3 दिने यात्रा तथा पर्यटन प्रदर्शनीमा उल्लेखनीय प्रभाव पार्यो। सिक्किम मण्डपले पर्यटक, यात्रा व्यवसायी, पेशेवर र उद्योग हितधारकहरूबाट अत्यधिक राम्रा प्रतिक्रिया प्राप्त गर्यो, जसले गर्दा देशका प्रमुख पर्यटन गन्तव्यहरूमध्ये एक गन्तव्यको रूपमा सिक्किमको बढ्दो प्रतिष्ठाको पुनः पुष्टि भएको छ। कार्यक्रमको उत्कृष्ट आकर्षण भनेको सिक्किम पर्यटनलाई टिटिएफ उत्कृष्टता पुरस्कार समूह सहभागिता पुरस्कार प्राप्त हुनु थियो। यस प्रतिष्ठित पुरस्कारले राज्यका विविध पर्यटन प्रस्तावहरू र अद्वितीय अनुभवहरू प्रदर्शन गर्ने दिशामा सिक्किमको पर्यटन समुदायको प्रतिबद्धता, व्यावसायिकता र सहयोगी प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। मतदाता नामावली संशोधन प्रक्रियालाई सहज बनाउन पाकिम जिल्ला अन्तर्गतका 5 विधानसभा निर्वाचन क्षेत्रका जिल्ला निर्वाचन अधिकारी डीईओ र सहायक निर्वाचन दर्ता अधिकारीहरू एईआरओहरू नियुक्त गरिएका छन्। विशेष गहन संशोधन एसआईआर 2026 अन्तर्गत दाबी र आपत्तिहरूको अवधि हाल पाकिम जिल्लामा चलिरहेको छ। नागरिकहरूलाई निर्धारित समयभित्र आफ्ना निर्वाचन विवरणहरू प्रमाणित गर्न अनि दाबी वा आपत्तिहरू पेश गर्न प्रोत्साहित गरिएको छ। प्रत्येक योग्य मतदाता महत्त्वपूर्ण भएकाले आफ्नो नाम समावेश गरिएको छ कि छैन र आफ्ना विवरणहरू अपडेट छन् कि छैनन् भनी सुनिश्चित गर्न सबैलाई अनुरोध गरिएको छ। याङथाङ निर्वाचन क्षेत्रका क्षेत्र विधायक भीमहाङ लिम्बुले गेजिङको क्योङसा मैदानमा सिन्थेटिक टर्फको निर्माण कार्यको निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा उहाँले परियोजनाको प्रगतिको समीक्षा गर्नका साथै निर्धारित समय सीमाभित्र गुणस्तरीय काम पूरा गर्न जोड दिनुभयो। सिन्थेटिक टर्फले युवाहरूको लागि उन्नत खेल पूर्वाधार प्रदान गर्ने र यस क्षेत्रमा खेलकुद गतिविधिहरूलाई प्रवर्तन गर्नमा योगदान पुर्याउने अपेक्षा गरिएको छ, जसले गर्दा निर्वाचन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुग्नेछ। हरियो विरासत छोडिराख्नुहोस् विषय अन्तर्गत सिक्किम पर्यावरण पर्व 2026को निरन्तर पालनाको एक भागका रूपमा वन तथा वातावरण विभागको मङ्गन क्षेत्रीय डिभिजनले आज थिङछिममा एभिन्यू बिरुवारोपण अभियानसहित 13 दिनमा वातावरणीय पहलहरूको श्रृङ्खलालाई निरन्तरता दियो। यो अभियान क्षेत्रको हरियाली बढाउन, स्थानीय परिदृश्य सुधार्न र पारिस्थितिक सन्तुलनमा योगदान पुर्याउन सडक छेउ एभिन्यू बिरुवा रोप्ने कार्यमा केन्द्रित थियो। यस पहलको

मुख्य उद्देश्य जलवायु परिवर्तनलाई कम गर्न, जैविक विविधताको संरक्षण गर्न अनि भावी पुस्ताका लागि स्वस्थ वातावरण सुनिश्चित गर्न हेतु बिरुवारोपणको महत्वबारे जागरूकता प्रवर्धन गर्नु रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएमए 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब श्रोताहरूलाई कार्यक्रम सम्बन्धी जानकारी गराइरहेछौँ। अहिलेको रहल कार्यक्रम लगायत भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरू अहिले 6:50 यस केन्द्रबाट सुनाउनेछौँ। प्रादेशिक समाचार बेलुकी 7 अनि 7:15 रामायण पाठ अनि 8 युवाणी कार्यक्रम यसरी नै सुनाउनेछौँ। 8:30 आरएनयूको प्रस्तुति चर्चा चौतारी यसबाहेक पनि आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम पब्लिक स्पिक अनि रात्रि 10 छाया गीत।

भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुनेछ बिहान 6:25 6:30 कार्यक्रम अर्चनामा वार्ता सुनाउनेछौँ। ईश्वर एक मार्ग अनेक अनि 7:05 शुभ प्रभातमा खेतीपातीबारे जानकारीको साथमा आधुनिक गीत सुनाउनेछौँ पवन राई नामदुङ अनि नम्रता बलको स्वरमा। 7:15 विविध कलाकारको स्वरमा भजन सुनाउनेछौँ अनि 7:35 सङ्गीत प्रवाह अनि 8:30 रङ बिरङको संसार। सचिन गुरुङको स्वरमा लोकगीत सुनाउनेछौँ 8:40 अनि 8:45 योजनाको साथमा लिएर आउनेछौँ हिन्दी चलचित्रका गीतहरू। अनि योजनाको विषय रहेको छ राष्ट्रिय जलविज्ञान परियोजनाबारे। 9:30 सीमा क्षेत्रबाट। 10:02 हलो खरसाङ अनि 10:30 हाम्रो सरोकारमा सामाजिक सञ्जाल र अभावको सत्य हिन्दी चलचित्रको साथमा। अनि यसरी नै स्वरमाधुरी 11:05 11:30 बङ्गला सङ्गीतको कार्यक्रम। श्रोताहरूको अनुरोधमा लोक अनि आधुनिक गीतको प्रस्तुति 12:05 मेलोडी टाइम 12:30 अनि 1:02 तिब्बती कार्यक्रम। दिउँसो 2:30 लोक अनि आधुनिक गीतको प्रस्तुति 2:50 सुनाउनेछौँ लोकगीत। अपराह 3:00 हिन्दी चलचित्रका गीतहरू। 3:20 गीत सङ्गीतको प्रस्तुति रहनेछ अनि 4:00 घर संसारमा गर्भवती महिलाको हेरचाहबारे वार्तालाप अनि 4:30 शिक्षा ज्योतिमा साधारण ज्ञान इको टुरिज्मबारे वार्ता सुनाउनेछौँ किशोर तामाङबाट।

यसरी नै साँझ 5:05 फिल्म सङ्गीतको कार्यक्रम जय जवान अनि 5:30 अङ्ग्रेजीमा वार्ता, 6:10 गाउँले सभामा सुन्तलामा राख्ने मुख्य किराहरूको नियन्त्रणबारे वार्तालाप, 6:50 यस केन्द्रबाट सुनाउनेछौँ प्रादेशिक समाचार अनि बेलुकी 7:07 लोकलहरीमा गोविन्द छेत्रीको स्वरमा लोकगीत अनि 7:15 सुरसङ्गममा विक्टर प्रधानको स्वरमा सुनाउनेछौँ आधुनिक गीत, 8:00 युवानी कार्यक्रम, 8:30 आरएनयूको प्रस्तुति चर्चा चौतारी अनि यसबाहेक पनि आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ, 9:15 स्पटलाइट, 9:30 मनिटक अनि मन्थन अनि राति 10:00 छाया गीत।

0: मर्मत संशोधन विधेयक 2026 पारित गरेको थियो। राज्यपाल आर एन रविले असामाजिक गतिविधिहरू नियन्त्रण गर्ने विधेयकलाई आफ्नो स्वीकृति दिएसँगै यो कानून लागू भएको हो। यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले यो कानून राज्यमा लामो समयदेखि आवश्यक रहेको बताउँदै 34 वर्षसम्म राज्यमा कम्युनिष्ट पार्टीहरू र त्यसपछि 15 वर्षसम्म तृणमूल कंग्रेसको शासनकालमा गुण्डागर्दीलाई प्रोत्साहित गरेको उल्लेख गर्नुभयो। यसको साथमा उहाँले यस्ता कुतत्वहरूमाथि नियन्त्रण स्थापित गर्न यो कानून अति आवश्यक रहेको बताउनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका 60 रथयात्रा समितिलाई 5 लाख दिने घोषणा गर्नुभएको छ। यसको साथमा उहाँले राज्य सरकार यस वर्ष रथयात्रा उत्सवमा प्रशासनिक स्तरमा मात्र होइन सक्रिय रूपमा भाग लिने बताउनुभयो। यस्तै मुख्यमन्त्रीले श्रावण महिनामा जल तीर्थयात्री र भक्तजनहरूका लागि विशेष सेवाहरूको पनि घोषणा गर्नुभयो। मुख्यमन्त्रीले यो सहयोग चाडपर्वहरूमा सरकारको सहभागिता र राज्यको संस्कृति र धार्मिक परम्पराको संरक्षणको एक हिस्सा रहेको बताउनुभयो। पश्चिम बंगालको राज्यसभा उपचुनावका लागि भारतीय जनता पार्टीका उम्मेद्वारहरू सुष्मिता देव, सुशेन्दु शेखर राई तथा प्रकाश चेक बराइकले उम्मेद्वारी दर्ता गरेका छन्। कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारी र भाजपा प्रदेश अध्यक्ष तथा सांसद समीक भट्टाचार्य पनि उपस्थित थिए। केही दिन अघि यी तीन नेता भाजपामा प्रवेश गरेका थिए। त्यसपछि भाजपाले उनीहरूलाई पश्चिम बंगालबाट राज्यसभा उपचुनावका लागि आफ्नो उम्मेद्वार घोषणा गरेको थियो। पश्चिम बंगाल सरकारको श्रम विभागका राज्य मन्त्री भास्कर भट्टाचार्यले आज लङभ्यू चिया कमानका आन्दोलनकारी श्रमिकहरूको भोक हडताल स्थलमा पुगेर उनीहरूको समस्या, गुनासो र मागहरू प्रत्यक्ष रूपमा सुन्नुभयो। भ्रमण अवधि मन्त्री भट्टाचार्यले सरकारको हस्तक्षेप र सकारात्मक पहलबारे कुरा गर्दै भोक हडताल र आन्दोलन फिर्ता लिन अनुरोध समेत गर्नुभयो। गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन DTDPLU ओकाइटी चियाबारी युनिटको प्रतिनिधिमण्डलले आज ओकाइटी चियाबारीका मूल प्रबन्धक पंकज चौबेसँग औपचारिक भेटवार्ता गरेको छ। यस क्रममा चियाबारीभित्र रहेका आधारभूत सुविधा तथा अन्य विभिन्न समस्याका विषयमा विस्तृत छलफल भएको बताइएको छ। यस अवसरमा अध्यक्ष अर्पण राई गोर्खाले श्रमिकहरूको हक हितको संरक्षण तथा उनीहरूको समस्याको समाधानका लागि संगठन सधैँ अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पश्चिम बंगालमा दक्षिण पश्चिम मनसून पूर्ण रूपमा सक्रिय भएको छ, जसको प्रभावले राज्यका अधिकांश भागहरूमा मौसमको ढाँचा परिवर्तन भएको छ। मौसम विज्ञान केन्द्र कोलकाता आरएमसीले सोमबारसम्म राज्यका विभिन्न भागहरूमा भारी वर्षा हुने चेतावनी दिएको छ। मौसम पूर्वानुमानले जारी गरेको तथ्याङ्क अनुसार आज राज्यभरि मुख्यत बदलिरही धेरै जस्तो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। यता उत्तर बंगालको दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लामा मनसूनको प्रभाव स्पष्ट देखिएको छ। यसैबीच विगत केही दिनदेखि आएको लगातार वर्षाका कारण दार्जीलिङ पहाड़को विभिन्न स्थानहरूमा जनजीवन अस्तव्यस्त भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। आदिकवि भानुभक्त आचार्यको 212 जन्म जयन्ती श्रद्धा सम्मान र उत्साहका साथ पालन। यस अवसरमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी लगायत धेरै नेताहरूले आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना व्यक्त गर्नुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको 2 नयाँ अपराध विरोधी कानून आजदेखि लागू भएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका 60 रथयात्रा समितिलाई 5 लाख दिने घोषणा गर्नुभएको छ। पश्चिम बंगालको राज्यसभा उपचुनावका लागि भारतीय जनता पार्टीका उम्मेद्वारहरूले नामाङ्कन दर्ता गराएका छन् र मौसम विभागले उत्तर बंगालको पर्वतीय तथा तराई भूभागका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। यसका साथै अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।
1: श्रोता, समय बेला बेलुकीको 7:38 भइरहेछ र आकाशवाणी खरसाङको प्रसारणमा अब यहाँलाई सुनाइरहेछौ रामायण पाठ सौरभ सुवेदीबाट।
2: तरु छु सार समुद्र आज सहजै

पाया बल्ल यहाँ मिलो तिमिताए सारे भया खुश पनी आऊ लौ पस मुख मा जब भनिन् बोल्या हनुमान तसै भन्छन् आज

तिन्या भन्छुम इन्द्र का हजुरमा तिम्रो पराक्रम पनि बल्ल बुझ्ने भने इन्द्र का हुकुमले आया कि ताहु बनी खुस भई स्वर्ग विषे गयन्ति सुरसा कुदा हनुमान पनि जसले सागर नाम दर्यामा कनसो राजा सा

कसरी खान्छु म जान्छु यसै हातले छुन्छु म लौ भनेर खुसी भई छोएर कुदा तसै केही दूर हनुमान पुग्या पछि तहाँ एक सिङ्गीका राससी छाया पक्री उ जन्तु खैची बलले खान्ति जलैमा बसी छाया पक्री उतार्न लागि हनुमान जिउको गति बन्द भो कसले बन्द गर्यो गति भनी दिशा दसमा तसै दृष्टि गो देख्या तलतिर दृष्टि दिकन तहाँ जसै नजरमा परी एकै चोट दुई लात दिया र सहजै दुस्त्रुक ताही मरी तहाँ देखी कुदी गया र हनु

जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9733300090।

सुन्नुभयो रामायण पाठ र अघिल्लो क्रममा आकाशवाणीको नेपाली समाचार, त्यसपछि आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार रिले गरी सुनाइरहेछौँ।

आकाशवाणी हो समाचार वंदना राय बाट सुन्नुहोस्। शुरूमा यस बुलेटिन का मुख्य समाचार। रक्षा मंत्री राजनाथ सिंह र केन्द्रीय सड़क यातायात तथा राजमार्ग मंत्री नितिन गडकरीले उत्तर प्रदेश का मुख्यमंत्री योगी आदित्यनाथ संग मिलेर आज लखनऊ कानपुर एक्सप्रेसवे को उद्घाटन गर्नुभयो। असममा विदेशी न्यायाधिकरण द्वारा विदेशी घोषित गरिएका 27 जना व्यक्तिहरूले दायर गरेका याचिकाहरूको समूहको सुनवाई गर्दै सर्वोच्च अदालतले आज नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनायो। सर्वोच्च अदालतले आज उत्तर प्रदेश सरकारले

0: गठन गरेको विशेष अनुसन्धान टोली एसआईटीलाई अनुसन्धानको स्थिति रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। भियतनामको फु क्वोक टापु नजिकै डुंगा दुर्घटनामा ज्यान गुमाएका 15 भारतीय पर्यटकहरूको पार्थिव शरीरलाई आज भारत फिर्ता ल्याइँदैछ र महिला क्रिकेटमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले आज लर्ड्समा आयोजक इंग्ल्याण्ड विरूद्धको टेस्टमा ऐतिहासिक जीत हासिल गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह र केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग मिलेर आज लखनऊ कानपुर एक्सप्रेसवेको उद्घाटन गर्नुभयो। लखनऊको सैनिक स्कूलमा आयोजित समारोहमा वहाँहरूले भाग लिनुभयो, जहाँ आज 4,850 करोड़ रूपियाँका परियोजनाहरू शुरू गरिए, जसमा एक्सप्रेस वेको उद्घाटन र लखनऊ हरदोई राजमार्गको एक भागको 4 लेन निर्माणका साथै लखनऊमा फ्लाईओभरको शिलान्यास समावेश छ। यस अवसरमा बोल्दै श्री गडकरीले भन्नुभयो, उत्तर प्रदेशले आफ्नो मन्त्रालयबाट आगामी 2 वर्षमा लगभग 5,00,000 करोड़ रूपियाँको पूर्वाधार विकास कार्य पाउनेछ। केन्द्रीय मन्त्रीले लखनऊ कानपुर एक्सप्रेस वेलाई ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्नुभयो, जसले उत्तर प्रदेशमा नयाँ कनेक्टिभिटी प्रदान गर्नेछ।
1: लखनऊ में बना हुआ ये एलिवेटेड 3 लेयर फ्लाईओवर ये विश्व के आकर्षण का केंद्र बनेगा, ये विश्वास मैं आपको देना चाहता हूँ। इस रोड में जो सर्विस रोड है वो भी हम बना रहे हैं, तो इसके ऊपर मैं मास रैपिड ट्रांसपोर्ट सिस्टम ऑन इलेक्ट्रिसिटी ये तैयार करके दूंगा, जिससे एक कोने से दूसरे कोने कब पहुंचे पता नहीं चलेगा, ये भी शुरुआत इसमें करने की कोशिश करूंगा।
0: आकाशवाणी संवाददाताले रिपोर्ट गरेका छन् कि 63 किलोमिटर लामो 6 लेनको यस एक्सप्रेस वेले गर्दा लखनऊ र कानपुर बीचको यात्रा समय मात्र 35 देखि 45 मिनट हुनेछ। असममा विदेशी न्यायाधिकरणद्वारा विदेशी घोषित गरिएका 27 जना व्यक्तिहरूले दायर गरेका याचिकाहरूको समूहको सुनवाई गर्दै सर्वोच्च अदालतले आज नागरिकता निर्धारण गर्ने वा कुनै व्यक्तिलाई विदेशी घोषणा गर्ने प्रक्रिया निष्पक्ष हुनुपर्ने फैसला सुनायो। सर्वोच्च अदालतले न्यायिक सिद्धान्तहरूसँग सम्झौता गर्न नहुने बताएको छ। न्यायाधीश विक्रम नाथ र न्यायाधीश सन्दीप मेहताको इजलासले 27 मुद्दाहरूमा गुवाहाटी उच्च अदालत र विदेशी न्यायाधिकरणको आदेशलाई खारेज गर्यो। सर्वोच्च अदालतले आज उत्तर प्रदेश सरकारले गठन गरेको विशेष अनुसन्धान टोली एसआईटीलाई अनुसन्धानको स्थिति रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। अयोध्या राम मन्दिरका लागि दिइएको दान रकमको कथित हिनामिनाको सीबीआई अनुसन्धानको माग गर्ने याचिकामा अदालतले केन्द्र सरकार, उत्तर प्रदेश सरकार र श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई पनि सूचना जारी गरेको छ। भारतका मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जोय मालिया बागची रवि मोहनको नेतृत्वमा रहेको इजलासले ती याचिकाहरूको सुनवाई गरेको थियो। यसअघि 13 जूनमा उत्तर प्रदेश सरकारले मन्दिरको दान रकमको दुरूपयोगको आरोप लागेपछि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अनुरोधमा 3 सदस्यीय एसआईटी गठन गरेको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले तमिलनाडुमा अमोनिया ग्यास चुहावटबाट प्रभावित झारखण्डका कामदारहरूको मुद्दाको बारेमा संज्ञान लिनुभएको छ। झारखण्डको रामगढ़ जिल्लाका सरकारी अधिवक्ता संजीव कुमार अम्बष्टले याचिका दायर गरेपछि यसो गरिएको हो। राष्ट्रपतिको सचिवालयले रोजगार तथा श्रम सचिवहरूलाई तत्काल आवश्यक कार्यवाही गर्न र चालिएका कदमहरूको रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले सार्वजनिक क्षेत्रका ब्याङ्कहरूलाई प्रवासी भारतीयहरू एनआरआई सम्मको पहुँचलाई अझ तीव्र बनाउन र नवीन निक्षेप उत्पादनहरू प्रस्तुत गर्ने आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा ब्याङ्क तथा सार्वजनिक वित्तीय संस्थानहरूका प्रबन्ध निदेशक र मुख्य कार्यकारी अधिकारीहरूसित कुराकानीमा वहाँले यो कुरा भन्नुभयो। भियतनामको फु क्वोक टापु नजिकै डुंगा दुर्घटनामा ज्यान गुमाएका 15 भारतीय पर्यटकहरूको पार्थिव शरीरहरूलाई आज भारत फिर्ता ल्याइँदैछ। भियतनाम स्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा एक पोस्टमा भनेको छ कि हो ची मिन सिटीबाट हवाई जहाज स्थानीय समयअनुसार साँझ 6 बजे प्रस्थान गर्दै भारतीय समयअनुसार राति लगभग 9:30 बजे मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अपेक्षा गरिएको छ।

0: सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंह, सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज लखनऊ कानपुर एक्सप्रेसवेको उद्घाटन गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले सार्वजनिक क्षेत्रका ब्याङ्कहरूलाई प्रवासी भारतीय एनआरआईसम्म आफ्नो पहुँच विस्तार गर्न र नयाँ निष्पक्ष उत्पादनहरू सुरु गर्न आग्रह गर्नुभएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले आज स्पेन सरकारका प्रथम उपराष्ट्रपति तथा अर्थव्यवस्था व्यापार र व्यवसाय मन्त्री कार्लोस कुइएर्पो काबालेरोसँग भेट गरेर स्पेनको औपचारिक भ्रमण सुरु गर्नुभयो। पश्चिम एसियामा अमेरिका र इरान दुवैले होर्मुज जलडमरूमध्येमाथि आफ्नो नियन्त्रण रहेको दावी गरेको छ। अनि महिला क्रिकेटमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले आज लर्ड्समा आयोजक इङ्ल्यान्ड विरुद्ध एकमात्र टेस्टमा ऐतिहासिक जित हासिल गरेको छ। अब समाचार विस्तारमा। रक्षा मन्त्री राजनाथ सिंह, सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र उत्तर प्रदेशका

0: बताउनु भयो।
1: लखनऊमा बना हुआ ये एलिवेटेड थ्री लेयर फ्लाइओवर ये विश्व के आकर्षण का केंद्र बनेगा, ये विश्वास मैं आपको देना चाहता हूँ। इस रोड में जो सर्विस रोड है वो भी हम बना रहे हैं, तो इसके ऊपर मैं मास रैपिड ट्रांसपोर्ट सिस्टम ऑन इलेक्ट्रिसिटी ये तैयार करके दूंगा, जिससे एक कोने से दूसरे कोने कब पहुंचे पता नहीं चलेगा, ये भी शुरुआत इसमें करने की कोशिश करूंगा।
0: वित्त मन्त्री निर्मला सीतारमणले सार्वजनिक क्षेत्रका ब्याङ्कहरूलाई प्रवासी भारतीय एनआरआईसम्म आफ्नो पहुँच विस्तार गर्न र नयाँ निक्षेप उत्पादनहरू सुरु गर्न आग्रह गर्नुभएको छ। नयाँ दिल्लीमा ब्याङ्क तथा सार्वजनिक वित्तीय संस्थानका प्रबन्धक निर्देशक र प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा उहाँले कोष सङ्कलनको गति कायम राख्न एनआरआईसम्म पहुँच बढाउनु पर्ने जोड दिनुभयो। यस क्रममा ब्याङ्क तथा सार्वजनिक वित्तीय संस्थानका प्रबन्धक निर्देशक र प्रमुख कार्यकारी अधिकृतहरूले वित्त मन्त्रीलाई भारतीय रिजर्व ब्याङ्क आरबीआईको स्वाप सुविधा योजना अन्तर्गत भएको प्रगतिबारे जानकारी गराए। ब्याङ्क तथा सार्वजनिक वित्तीय संस्थानहरूको सहभागिताले विदेशी मुद्रा प्रवाह जुटाउन स्वाप सुविधाको प्रभावकारी देखाएको छ। उनीहरूको सहभागिताले देशको विदेशी मुद्रा सञ्चालितलाई समेत मजबुत बनाउनका लागि विश्वव्यापी अनिश्चितताको बीचमा देशको आर्थिक अवस्थालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। न्यूजील्याण्डका ग्रामीण समुदाय मन्त्री मार्क प्याटर्सनको नेतृत्वमा एउटा प्रतिनिधि मण्डलले आज नयाँ दिल्लीस्थित संसद भवनमा लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गर्यो। सोसियल मिडिया पोस्ट गर्दै श्री बिरलाले भन्नुभयो, यस बैठकले संसदीय आदान प्रदानलाई बलियो बनाउने र भारत र न्यूजील्याण्ड बीचको लामो समयदेखि रहेको सम्बन्धलाई प्रगाढ बनाउने महत्वमाथि जोड दिएको छ। उहाँले भन्नुभयो, संसद भवनको भ्रमणको क्रममा प्रतिनिधि मण्डललाई भारतको जीवन्त संसदीय लोकतन्त्र, समृद्ध लोकतान्त्रिक परम्परा र वास्तुकलाको भव्यतासँग परिचित गराइएको थियो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले आज स्पेन सरकारका प्रथम उपराष्ट्रपति तथा अर्थव्यवस्था व्यापार र व्यवसाय मन्त्री कार्लोस कुएर्पो काबालेरोसँग भेट गरेर स्पेनको औपचारिक भ्रमण सुरु गर्नुभयो। एउटा सोसियल मिडिया पोस्टमा श्री गोयलले व्यापार लगानी र प्रविधि सहयोग बढाई भारत स्पेन आर्थिक साझेदारीलाई बलियो बनाउने विषयमा फलदायी छलफल भएको जानकारी दिनुभयो। सम्मेलनमा नवकरणीय ऊर्जा, हरित हाइड्रोजन, उन्नत उत्पादन, डिजिटल प्रविधि, पूर्वाधार र नवप्रवर्तनका विषयमा पनि छलफल केन्द्रित भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, दुवै पक्षले भारत ईयू मुक्त व्यापार सम्झौतामाथि पनि छलफल भयो र व्यापार सम्बन्ध गहिरो बनाउने र स्पेनसँग भारतको व्यापारिक साझेदारीलाई एक मूल्यवान साझेदारको रूपमा विस्तार गर्ने तरिकाहरूबारे छलफल भयो। श्री गोयलले आजदेखि स्पेन, बेल्जियम र फिनल्याण्डको 5 दिने भ्रमण गर्नुहुँदैछ। पश्चिम मामिलाका सचिव सीबी जर्जले पोल्याण्डका विदेश मन्त्रालयका राज्य सचिव वाल्दिस्लाव वार्तेस्की र आर्थिक विकास तथा प्रविधि उपराज्य मन्त्री माइकल बारोनोस्कीसँग आज नयाँ दिल्लीमा भेटवार्ता गर्नुभयो। बैठकमा दुवै पक्षले भारत पोल्याण्ड रणनैतिक साझेदारी, राजनैतिक गतिविधि, व्यापार र लगानी, प्रविधि, रक्षा, संस्कृति, विश्वव्यापी आतंकवादको विरूद्ध लडाई र आपसी हितका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ गर्न आफ्नो साझा प्रतिबद्धतालाई दोहोर्याएका छन्। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यस वर्ष अप्रेलदेखि जुनसम्म भारतको कुल निर्यात 232 अर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। यस अवधिमा गत वर्षको सोही अवधिको तुलनामा 11.37% वृद्धि भएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले यस वर्ष जुनमा कुल निर्यात 73 अर्ब 45 करोड अमेरिकी डलर हुने अनुमान गरेको बताएको छ। यी तथ्याङ्कहरूको आधारमा गत वर्षको सोही महिनाको तुलनामा निर्यातमा 9.48% वृद्धि भएको देखिएको छ। जुनमा व्यापारिक वस्तुहरूको निर्यातमा भएको वृद्धि मुख्यतया रत्न तथा गहना, इन्जिनियरिङ सामान, जैविक तथा अजैविक रसायन, इलेक्ट्रोनिक सामान र चामलबाट भएको हो। इलेक्ट्रोनिक सामानहरूको निर्यात गत वर्षको जुनमा 4 अर्ब 14 करोड अमेरिकी डलरबाट बढेर यस वर्षको जुनमा 4 अर्ब 93 करोड अमेरिकी डलर पुगेको छ, जो लगभग 19% वृद्धि भएको हो। पश्चिम एसियामा अमेरिका र इरान दुवैले हर्मुज जलडमरूमध्येमाथि आफ्नो नियन्त्रण रहेको दावी गरेको छ। यसले क्षेत्रीय सुरक्षा र कूटनैतिक प्रयासहरूलाई लिएर नयाँ चिन्ता उत्पन्न गरेको छ। ओमान नजिकैको हर्मुज जलडमरूमध्येमा वाणिज्यिक जहाजहरूमाथि इरानले हालै गरेको भनिएका ड्रोन र मिजाइल आक्रमणपछि क्षेत्रमा तनाव बढेको छ। आक्रमण

0: पछि कुनै पनि व्यावसायिक जहाजहरू जलडमरूबाट पार भएका छैनन्। अमेरिकाले रातभरि इरानका विभिन्न सैन्य केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ। तीमध्ये वायु रक्षा प्रणाली, तटीय राडार केन्द्र, मिजाइल र ड्रोन केन्द्रहरू र साना नौसैनिक पोतहरू समावेश छन्। अमेरिकाका अनुसार यस अभियानमा पहिलोपल्ट एकतर्फी आक्रमण समुद्री ड्रोन पनि तैनात गरिएको थियो। अमेरिकाले यो कार्यवाही इरानले व्यावसायिक जहाजहरूमा गरेको आक्रमणको प्रतिक्रिया भएको बताएको छ। यसैबीच इरानले जर्डन, बहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरू साथै ओमनमा रहेका रडार प्रतिष्ठानहरूलाई लक्षित गरेको दावी गरेको छ। युरोपेली सङ्घका विदेश मन्त्रीहरूको बैठक आज ब्रसल्समा सम्पन्न भयो। बैठकमा रुसमाथि लगाइने नयाँ प्रतिबन्ध, युक्रेनमा जारी युद्ध र अन्तर्राष्ट्रिय सुरक्षासँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको छ। बैठक अघि सञ्चारकर्मीसँग कुरा गर्दै युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा कालासले रुसमाथि लगाइने प्रतिबन्धको सूचीमा लगभग 250 नयाँ प्रविष्टि थप्ने विषयमा सहमति हुने अपेक्षा रहेको बताइन्। उनले 21 प्रतिबन्ध प्याकेजमाथि पनि काम जारी रहेको जानकारी दिइन्। काजा कालासले प्रस्तावित प्रतिबन्धहरू हालै रुसले सर्वसाधारणमाथि गरेको भनिएको आक्रमणहरूको जवाब स्वरूप लगाइएको बताइन्। उनले बैठकमा रुसको नियन्त्रणमा रहेको क्षेत्रहरूमा कथित रूपमा हिरासतमा राखिएका युक्रेनी नागरिक, युद्धबन्दी तथा अपहरण गरिएका बालबालिकाको अवस्थाबारे पनि छलफल हुने जानकारी दिइन्। उनले मन्त्रीहरूले युरोपेली सङ्घको ब्ल्याक सी रणनीतिको पनि समीक्षा गर्ने बताइन्। यस अन्तर्गत बल्गेरिया र रोमेनियासँग सहकार्य गर्दै महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा तथा क्षेत्रमा बढ्दो खतरासँग सामना गर्ने उपायहरूबारे विचार गरिनेछ। बैठकको कार्यसूचीमा पश्चिम एसियाको अवस्था पनि समावेश गरिएको छ। महिला क्रिकेटमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले आज लर्ड्समा आयोजक इङ्ल्यान्ड विरुद्ध एक मात्र टेस्टमा ऐतिहासिक जित हासिल गरेको छ। लर्ड्समा भएको पहिलो महिला टेस्टमा भारतले इङ्ल्यान्डलाई 270 रनले पराजित गरेको छ। 457 रनको लक्ष्य पछ्याएको घरेलु टोली चौथो दिनको लन्च अघि दोस्रो इनिङ्समा 186 रनमा अल आउट भयो। बलिङमा भारतकी स्नेहा राणाले 4 तथा सायली 7 घरे, क्रान्ति गौड र दीप्ति शर्माले 2-2 विकेट लिइन्। भारतले हिजो दोस्रो इनिङ्समा 7 विकेटको क्षतिमा 341 रन बनाएर 457 रनको लक्ष्य दिएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। रक्षा मन्त्री राजनाथ सिंह, सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज लखनऊ कानपुर एक्सप्रेसवेको उद्घाटन गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले सार्वजनिक क्षेत्रका ब्याङ्कहरूलाई प्रवासी भारतीय NRIसम्म आफ्नो पहुँच विस्तार गर्न र नयाँ निक्षेप उत्पादनहरू सुरु गर्न आग्रह गर्नुभएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले आज स्पेन सरकारका प्रथम उपराष्ट्रपति तथा अर्थव्यवस्था, व्यापार र व्यवसाय मन्त्री कार्लोस कुएर्पो काल बालेरोसँग भेट गरेर स्पेनको औपचारिक भ्रमण सुरु गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।
1: आकाशवाणी खरसाङको अघिल्लो प्रस्तुति रहेको छ युवाणी कार्यक्रम।
2: नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र, हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ र श्रोता मित्र, आज पनि म त्यस्तै एक विषयमा तपाईँहरूसँग कुराकानी गर्नेछु। श्रोता मित्र, हजुरहरूलाई ज्ञात नै होला, आज नेपाली आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती हो र श्रोता मित्र, आज म तपाईँहरूलाई आदि कवि भानुभक्त आचार्यको जीवनी विषयमाथि नै कुराकानीहरू सुनाउने छु। हवस् त सुनौ। भानुभक्त आचार्य। भानुभक्त आचार्य नेपाली साहित्यका आदि कवि हुन्। नेपाली भाषालाई साहित्यिक उचाइमा पुर्याउने र जनसाधारणका बीच लोकप्रिय बनाउने महान व्यक्तित्वका रूपमा उहाँको नाम सधैँ सम्मानका साथ लिइन्छ। उहाँले संस्कृत भाषामा रहेको रामायणलाई सरल, सहज र मिठासपूर्ण नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यमा अमूल्य योगदान दिनुभयो। उहाँको यस कार्यले नेपाली भाषालाई राष्ट्रिय पहिचान दिलाउन ठूलो भूमिका खेलेको छ। नेपाली साहित्यको इतिहासमा उहाँको योगदान अतुलनीय भएकोले प्रत्येक वर्ष असार 29 गते भानु जयन्ती मनाइन्छ, अथवा भनौँ जुलाई 13 दिन भानु जयन्ती मनाइन्छ। बाल्यकालदेखि नै भानुभक्त

अत्यन्त प्रतिभाशाली हुनुहुन्थ्यो। उहाँले आफ्ना हजुरबुबा श्रीकृष्ण आचार्यबाट संस्कृत भाषा, व्याकरण, वेद, पुराण र धार्मिक ग्रन्थहरूको अध्ययन गर्नुभयो। यसले उहाँको साहित्यिक व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। शिक्षा त्यति बेलाको समयमा आधुनिक विद्यालयको अवस्था व्यवस्था नभएकाले भानुभक्तले गुरुकुल प्रणाली मार्फत शिक्षा प्राप्त गर्नुभयो। उहाँले संस्कृत व्याकरण, ज्योतिष, वेदान्त, काव्य शास्त्र तथा धर्मशास्त्रको गहिरो अध्ययन गर्नुभयो। संस्कृतमा राम्रो दखल भएकाले उहाँले पछि रामायण जस्तो महान ग्रन्थलाई नेपाली भाषामा रूपान्तरण गर्न सफल हुनुभयो। साहित्यिक यात्राको सुरुवात। भानुभक्तको साहित्यिक जीवन एक प्रेरणादायी घटनाबाट सुरु भएको मानिन्छ। एक दिन उहाँले एक घाँसीलाई सार्वजनिक हितका लागि इनार खन्दै गरेको देख्नुभयो। घाँसीले आफू मरेपछि पनि समाजले सम्झियोस् भन्ने उद्देश्यले इनार बनाइरहेको कुरा सुनेपछि भानुभक्त अत्यन्त प्रभावित हुनुभयो। आफू शिक्षित भएर पनि समाजका लागि केही नगरेको अनुभूति उहाँलाई भयो। त्यसपछि उहाँले साहित्य सृजना मार्फत समाजमा अमर रहने निर्णय गर्नुभयो। यस घटनाबाट प्रेरित भएर उहाँले प्रसिद्ध कविता घाँसी लेख्नुभयो। यो कविता नेपाली साहित्यको सबैभन्दा लोकप्रिय कविताहरूमध्ये एक मानिन्छ। नेपाली रामायण। भानुभक्त आचार्यको सबैभन्दा ठूलो योगदान संस्कृतका महाश्री वाल्मीकिद्वारा रचित रामायणलाई नेपाली भाषामा अनुवाद गर्नु हो। उहाँले रामायणलाई केवल अनुवाद मात्र गर्नुभएन, नेपाली जनजीवन अनुकूल सरल मधुर र सहज शैलीमा प्रस्तुत गर्नुभयो। उहाँको रामायणका प्रमुख विशेषताहरू यस प्रकार छन्। सरल र सहज नेपाली भाषा, लयात्मक तथा छन्दयुक्त शैली, धार्मिक र नैतिक शिक्षाले भरिपूर्ण, सबै वर्गका मानिसले बुझ्न सक्ने भाषा अनि मौलिक नेपाली स्वाद। भानुभक्तको रामायणले नेपाली भाषालाई घर घरमा पुर्यायो। त्यस समय अधिकांश धार्मिक ग्रन्थ संस्कृतमा भएकाले सामान्य मानिसले बुझ्न सक्दैनथे। नेपाली रामायणले यो कठिनाइलाई हटाइदियो। अन्य साहित्यिक कृतिहरू रामायण बाहेक भानुभक्तले अन्य धेरै कृतिहरू पनि लेख्नु भएको छ। तीमध्ये प्रमुख कृतिहरू यस प्रकार छन्: घाँसी, वधु शिक्षा, प्रश्नोत्तर, भक्तमाला, राम गीता, विभिन्न फुटकर कविता। यी कृतिहरूमा नैतिक शिक्षा, धार्मिक भावना, सामाजिक चेतना तथा मानव जीवनका विविध पक्षहरूको चित्रण गरिएको छ। घाँसी कविताको महत्व। घाँसी कविता नेपाली साहित्यको ऐतिहासिक कविता हो। यस कवितामा श्रमको सम्मान, समाज सेवा र असल काम गरेर अमर बन्ने सन्देश दिएको छ। घाँसीले आफ्नो नाम अमर बनाउन इनार निर्माण गरिरहेको देखेपछि भानुभक्तलाई पनि समाजका लागि केही गर्नुपर्छ भन्ने प्रेरणा मिलेको थियो। यस कविताले श्रम गर्ने प्रत्येक व्यक्तिको सम्मान गर्न सिकाउँछ। वधु शिक्षा भानुभक्तको अर्को महत्त्वपूर्ण कृति हो। यसमा परिवार, नैतिकता, सदाचार, अनुशासन तथा गृहस्थ जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ। यद्यपि यस कृतिका केही विचारहरू त्यस समयको सामाजिक परिवेश अनुसार लेखिएका भएकाले आजका दृष्टिकोणबाट सबै विचार समान रूपमा स्वीकार्य नहुन सक्छन्। त्यसैले यसलाई ऐतिहासिक र साहित्यिक सन्दर्भमा अध्ययन गरिन्छ। भाषा र शैली। भानुभक्तको भाषा अत्यन्तै सरल, मधुर, प्रभावपूर्ण र जनसाधारणले सजिलै बुझ्न सक्ने प्रकारको छ। उहाँले कठिन संस्कृत शब्दहरूको सट्टा नेपाली जनजीवनमा प्रयोग हुने शब्दहरूको प्रयोग गर्नुभयो। यही कारणले उहाँका रचनाहरू आज पनि लोकप्रिय छन्। उहाँको शैलीका प्रमुख विशेषताहरू सरलता, मिठास, छन्दबद्धता, स्पष्टता, नैतिक सन्देश साथै धार्मिक भाव हुन्छ। नेपाली साहित्यमा योगदान। भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदान अत्यन्तै ठूलो छ। जस्तै नेपाली भाषाको विकास। उहाँले नेपाली भाषालाई साहित्यिक भाषाका रूपमा प्रतिष्ठित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो। धार्मिक साहित्यको विकास। रामायण नेपाली भाषामा उपलब्ध भएपछि धार्मिक ज्ञान सामान्य जनतासम्म पुग्न सजिलो भयो र यसको साथसाथै अन्य साहित्यिकहरूले पनि अन्य धार्मिक ग्रन्थहरूलाई नेपाली

0: नेपाली भाषामा अनुवाद गर्न थाले। साहित्यिक चेतनाको विस्तार। उहाँका कृतिहरूले नेपाली समाजमा साहित्य पढ्ने र लेख्ने संस्कृतिको विकास गरे। राष्ट्रिय एकता। नेपालका विभिन्न भूभागका मानिसलाई एउटै भाषामा जोड्न उहाँका रचनाले नेपाल साथै संसारभरि छरिएका नेपाली मानिसहरूलाई एउटै भाषामा जोड्न उहाँका रचनाले महत्त्वपूर्ण योगदान पुर्याए। नैतिक शिक्षाको प्रचार। उहाँका अधिकांश कृतिहरूले सत्य, धर्म, कर्तव्य, सदाचार र मानवताको शिक्षा दिन्छन्। कारावास जीवन। भानुभक्तको जीवन सधैँ सुखद थिएन। केही प्रशासनिक तथा आर्थिक विवादका कारण उहाँ केही समय जेलमा बस्नु परेको थियो। जेल जीवनले उहाँलाई मानसिक रूपमा परिपक्व बनायो। यस अवधिमा पनि उहाँले साहित्य सृजनालाई निरन्तरता दिनुभयो। भानुभक्तको व्यक्तित्व। भानुभक्त धार्मिक, सरल, विनम्र, अध्ययनशील तथा समाजप्रति उत्तरदायी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँका मातृभाषाप्रतिको गहिरो प्रेम थियो। समाजका सामान्य मानिसले पनि ज्ञान प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले उहाँले नेपाली भाषामा लेख्नुभयो। भानु जयन्ती। हरेक वर्ष असार 29 गते अथवा भनौँ जुलाई 13 दिन नेपाल साथै विश्वभर रहेका नेपाली समुदायले भानु जयन्ती मनाउँछन्। यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम, निबन्ध प्रतियोगिता तथा भानुभक्तको योगदानबारे चर्चा गरिन्छ। विद्यालय, महाविद्यालय तथा साहित्यिक संस्थाहरूले उहाँको सम्मानमा विभिन्न कार्यक्रमहरू आयोजना गर्छन्। सम्मान र स्मरण। भानुभक्तको सम्मान स्वरूप नेपालका साथै भारतमा रहेका विभिन्न स्थानमा उहाँका शालिग निर्माण गरिएका छन्। उहाँको जन्मस्थल तनहुँको चुन्दी रम्घा महत्त्वपूर्ण साहित्यिक तथा ऐतिहासिक स्थलका रूपमा परिचित छ। नेपालका विभिन्न शैक्षिक संस्थाहरूमा उहाँका कृतिहरू अध्ययन। नेपाल साथै भारतका विभिन्न शैक्षिक संस्थाहरूमा उहाँका कृतिहरू अध्ययन गराइन्छ। भानुभक्तका आदर्श। भानुभक्तका साहित्यबाट थुप्रै आदर्शपूर्ण कुराहरू सिक्न सकिन्छ। मातृभाषाप्रति प्रेम, समाज सेवा, परिश्रमको सम्मान, नैतिक जीवन, धार्मिक सहिष्णुता, शिक्षा र ज्ञानको महत्त्व साथै मानवताको भावना। वर्तमान समयमा भानुभक्तको सान्दर्भिकता। आज विज्ञान र प्रविधिको युगमा पनि भानुभक्तको योगदान उत्तिकै महत्त्वपूर्ण छ। मातृभाषाको संरक्षण, साहित्यप्रतिको सम्मान तथा सांस्कृतिक पहिचानको विकासका लागि उहाँका कृतिहरू विश्वव्यापीकरणका कारण धेरै भाषाहरू सङ्कटमा परिरहेका बेला भानुभक्तले दिएको मातृभाषा संरक्षणको सन्देश अझ बढी सान्दर्भिक देखिन्छ। विद्यालयदेखि महाविद्यालयसम्म उहाँका कृतिहरू अध्ययन गरिनुका साथै अनुसन्धान पनि भइरहेका छन्। निष्कर्षमा भन्नुपर्दा भानुभक्त आचार्य नेपाली साहित्यका उज्जवल नक्षत्र, आदि कवि तथा नेपाली भाषाका महान सेवक हुन्। उहाँले नेपाली भाषामा रामायण अनुवाद गरी भाषा, साहित्य, धर्म र संस्कृतिको विकासमा अतुलनीय योगदान पुर्याउनुभयो। घाँसी जस्तो प्रेरणादायी कविता तथा अन्य कृतिहरू मार्फत उहाँले समाज सेवा, नैतिकता, श्रमको सम्मान र मानवताको सन्देश फैलाउनुभयो। आज पनि उहाँका रचनाहरू नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छ। उहाँले देखाएको मातृभाषाप्रतिको प्रेम, साहित्यिक समर्पण र समाजप्रतिको उत्तरदायित्व सबै पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। त्यसैले भानुभक्त आचार्य नेपाली साहित्यको इतिहासमा सदैव अमर रहनेछन्। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौँ आदिकवि भानुभक्तको जन्म जयन्तीको अवसरमा भानुभक्तको जीवनीमाथि नै केही कुराकानी।
1: आदरणीय श्रोता मित्रहरू, अब सुन्नुहोस् आदिकवि भानुभक्त आचार्यद्वारा लिखित कविताहरू, जसलाई प्रस्तुत गर्नुहुनेछ युवा साथी हिमाल खवासले र साथमा सुनाउनेछ आफ्नै स्वरचित कविताहरू।
2: सम्पूर्ण युवावाणी सुन्ने श्रोताहरूलाई मेरो हार्दिक नमस्कार। म हिमाल खवास खरसाङ महाविद्यालयबाट हजुरहरू समक्ष भानुभक्तद्वारा रचित कविता अनि मेरा संरचित कविताहरू वाचन गर्न लागिरहेको छु। मेरो पहिलो कविता रहेको छ भानुभक्तद्वारा रचित कान्तिपुरी नगरी। कान्तिपुरी नगरी, चपला अबला

0: मधु एक सुरमा गुणके सरीको फुलली शिरमा हिरण्या सखी लिकन ओरिपुरी अमरावती कान्तिपुरी नगरी चपला अबलाहरु एक सुरमा गुणकेशरीको फुलली शिरमा हिरण्या सखी लिकन ओरिपुरी अमरावती कान्तिपुरी नगरी यति छन् भनी गन्नु कहाँ धनिया खुशी छन् बहुतै मनमा दुनिया जनकी यसरी सुखकी सगरी अलकापुरी कान्तिपुरी नगरी यति छन् भनी गन्नु कहाँ धनिया खुशी छन् बहुतै मनमा दुनिया जनकी यसरी सुखकी सगरी अलकापुरी कान्तिपुरी नगरी कहीँ भोट र लन्डन कहीँ चीन सरी कहीँ काल भरी गल्ली छ दिल्ली सरी लखनऊ पटना मद्रास सरी अलकापुरी कान्तिपुरी नगरी कहीँ भोट र लन्डन चीन सरी कहीँ काल भरी गल्ली छ दिल्ली सरी लखनऊ पटना मद्रास सरी अलकापुरी कान्तिपुरी नगरी तरबार कट्टा र खुडा खुकुरी पिस्तोल र बन्दुक सम्म भिरी अति सुर र वीर भरी नगरी छत कुन सरी कान्तिपुरी नगरी तरबार कट्टा र खुडा खुकुरी पिस्तोल र बन्दुक सम्म भिरी अति सुर र वीर भरी नगरी छत कुन सरी कान्तिपुरी नगरी ऋषराग कपट छल छैन जहाँ तब धर्म कति छ यहाँ पशुका पति छन् रखबारी गरी शिवकी पुरी कान्तिपुरी नगरी ऋषराग कपट छल छैन जहाँ तब धर्म कति छ यहाँ पशुका पति छन् रखबार गरी शिवकी पुरी कान्तिपुरी नगरी र यसै गरी मेरो दोस्रो कविताको शीर्षक छ भानुभक्तद्वारा रचित घाँसी भरजन्म घाँसीतिर मन दिई धन कमायो नाम कयो रहोस् पछि भनेर कुवा खनायो भरजन्म घाँसीतिर मन दिई धन कमायो नाम कयो रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त भइकन किन यस्तो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त भइकन किन यस्तो मेरा इना न त सट्टल पाटिकै छन् जे धन चिजहरू छन् घरभित्र नै छन् मेरो इना न त सट्टल पाटिकै छन् जे धन चिजहरू छन् घरभित्रै छन् त्यस खाँसीले कसरी दिएछ अर्ती धिक्कार हो मकन बस्नु नराखी कृति त्यस खाँसीले कसरी दिएछ अर्ती धिक्कार हो मकन बस्नु नराखी कृति र अब भने तेस्रो कविता मेरो स्वरचित कविता रहेको छ र यसको शीर्षक रहेको छ सङ्घर्ष सङ्घर्ष गर्दैछु म दिन रात एक पारेर सपना बोकेर हिँडेको छु म हावासँग जुधेर थाकेको छु म तर रोकिएको छैन तर पनि यो मन भन्छ सपना अझै पुगेको छैन पसिनाले भिजेका छन् हातका रेखाहरू आशाले लेखिएका छन् जीवनका लेखाहरू तर हरेक मोडमा प्रश्न नै प्रश्न भेटिन्छ जवाब दिँदै हिँडे पनि भाग्य कहिल्यै झुल्किँदैन अरू उडे सफलताको आकाशमा म भने अल्झिए आफ्नै प्रयासमा न त दोष दिन सक्छु समयलाई न त आफैलाई पर्खिनै पर्छ त्यसैले अझै हिँडिरहेछु हिँडिरहन्छु निन्द्राविहीन रातमा सपना साकार बनाउनु छ त्यो सुनौलो शुभ प्रभातमा धन्यवाद
1: र भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवानी र अबलाई प्रस्तुता योजना मोरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते
2: आकाशवाणी खरसाङको अघिल्लो प्रस्तुति रहेको छ रेडियो रोबोट
3: यहाँ उपस्थित सबै महानुभावहरूलाई मेरो हार्दिक नमस्कार गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अनि नेपाली अकादमी दार्जिलिङ को तत्वावधानमा आज हामी नेपाली भाषा र साहित्यका आदिकवि माननीय विधायक श्रीमान नोमन राईज्यूलाई कार्यक्रममा विभागको तर्फबाट हार्दिक स्वागत जनाउँदछु यसरी नै कार्यक्रमको अन्य विशिष्ट अतिथि तथा नेपाली अकादमी दार्जिलिङका कार्यकारी सदस्य लेखक समालोचक डाक्टर गोकुल सिन्हा सरलाई पनि म कार्यक्रममा हार्दिक स्वागत जनाउँदछु हामी आज यस कार्यक्रममा हुनुहुन्छ दार्जिलिङका नगर अध्यक्ष दिपेन ठकुरीज्यू हामी आज हुनुहुन्छ दार्जिलिङका अतिरिक्त जिल्ला शासक हामी आज हुनुहुन्छ अतिरिक्त जिल्ला अधीक्षक दार्जिलिङ उहाँहरूलाई पनि म कार्यक्रममा हार्दिक स्वागत जनाउँदछु

0: साथसाथै आज हामी माझ हुनुहुन्छ नेपाली अकादमीका वरिष्ठ सदस्यगण, श्रष्टागण, नेपाली भाषा साहित्य संस्कृतिप्रति योगदान दिनुहुने हाम्रो वरिष्ठ स्थानीय साहित्यकार, लेखक, शिक्षाविद, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका हाम्रा अधिकारीवृन्द, पदाधिकारीवृन्द अनि शैक्षिक संस्थानबाट आउनुभएका विभिन्न स्कुलका शिक्षक शिक्षिका महाशय, विद्यार्थीवर्ग, हाम्रा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका अधिकारीवृन्द, कार्यकारी निर्देशक अभियन्तागण, मुख्य अभियन्तागण पनि हुनुहुन्छ अनि सूचना संस्कृति विभागका मेरा सहकर्मीवृन्द, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि भाइहरू तथा उपस्थित सबै साहित्यप्रेमी अतिथिवृन्दलाई आजको यस पुण्य कार्यक्रममा विभागको तर्फबाट हार्दिक स्वागत तथा अभिनन्दन गराउँदछु। भानुभक्त आचार्य केवल एउटा महान कवि मात्र नभएर उहाँ एक युग द्रष्टा अनि नेपाली भाषाका महान अभियन्ता हुनुहुन्थ्यो। उहाँले नेपाली भाषालाई जनसाधारणको भाषा, साहित्यको भाषा र राष्ट्रिय एकताको आधारको रूपमा स्थापित गर्न अमूल्य योगदान दिनुभयो। आज नेपाली भाषा विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली भाषी समुदायलाई जोड्ने एउटा बलियो सेतु हो। हामी भारतका गौरवशाली नागरिक हौँ अनि हाम्रो नेपाली भाषा भारतको समृद्ध भाषिक सम्पदाको एउटा अभिन्न अङ्ग हो र यसको संरक्षण अनि सम्वर्धन गर्न हामी सबैको साझा जिम्मेवारी पनि हो। र आज यस पावन अवसरमा स्थानीय शैक्षिक संस्थानका विद्यार्थी नानीहरू धेरैजना छन्, धेरै सङ्ख्यामा उपस्थित छन् र उहाँहरूलाई म भन्न चाहन्छु कि यदि हामीहरूले हाम्रो आदिकवि भानुभक्तलाई साँचो श्रद्धाञ्जली अर्पण गर्ने हो भने हामी सबैले उहाँले लेखेका लेखहरू पढ्नुपर्छ। हामीले शुद्ध नेपाली भाषाको प्रयोग गर्ने चेष्टा गर्नुपर्छ। हाम्रो लेखनमा हामीले नेपाली पुस्तक पढ्ने बानी बसाउनुपर्छ अनि हाम्रो मातृभाषा नेपाली अनि हाम्रो संस्कृतिप्रति हामीले गर्व गर्नुपर्छ। यसरी नै हाम्रो उहाँप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ अनि सम्मान पनि हुनेछ। र अन्तमा फेरि एकचोटि उपस्थित सम्माननीय प्रमुख अतिथि, विशिष्ट अतिथिगण, नेपाली भाषा साहित्यप्रेमी जनगण, श्रष्टावर्ग, शिक्षाविद, विभिन्न सांस्कृतिक संस्थाबाट पाल्नुभएका अतिथिवृन्द अनि शिक्षक शिक्षिकावृन्द, विद्यार्थीगण अनि विभिन्न सञ्चार माध्यमको भाइहरू सबै सबैलाई आज तथा यहाँ उपस्थित हुनुहुने सबै महानुभावहरूलाई म हार्दिक स्वागत तथा अभिनन्दन व्यक्त गर्दछु। धन्यवाद।
1: कार्यक्रमको अघिल्लो चरणमा हजुरलाई सायद विदितै भएको कुरा हो, 2011 भानु जयन्ती समारोह अनि अलङ्करण समारोह गत वर्ष हामीले धेरै भव्यताको साथ पालन गरेका थियौँ। तर यस वर्ष कतिपय प्रतिकूल परिस्थितिहरूले गर्दाखेरि हामीले अलङ्करण समारोहलाई पनि यहाँ प्रस्तुत गर्न हामीले आयोजन गर्न सकेनौँ। तथापि सूचना सांस्कृतिक विभागले यस्ता धेरै साहित्यिक कार्यक्रमहरू आयोजना वर्षेनी नै गरिरहेको छ अनि गत वर्ष हामीले विभिन्न उच्चतर माध्यमिक विद्यालयहरूलाई एउटा प्रतियोगिताको रूपमा रामायण पाठको आयोजना गरेका थियौँ, जसमा धेरै विद्यालयहरूले अंशग्रहण गरेका थिए। त्यस विद्यालयहरूमा गुमकन्या उच्च
2: शर्मा, हामी रामायणको श्री बालकाण्डबाट रामायण पाठ वाचन गर्न लागिरहेका छौँ। यो शार्दूल विक्रीत छन्दमा लेखिएको छ।

हामीले सङ्गीतलाई न नबजाउने हामीलाई जुन आदेश आएको छ त्यसले गर्दा आज हाम्रा प्रतियोगी हाम्रा नानीहरूले छात्राहरूले पनि यसलाई बिना सङ्गीत नै यहाँ प्रस्तुत गर्नुभयो। तथापि उहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै हजुरहरूलाई

0: यहाँ मञ्चमा आमन्त्रण गर्न चाहन्छु घुम कन्या उच्चतर माध्यमिक विद्यालयका प्रधान शिक्षिका अर्थात् अथवा शिक्षक प्रतिनिधि कोही हुनुहुन्छ भने एकजना यहाँ शिक्षिका यहाँ दया गरेर मञ्चमा आइदिने म अनुरोध राख्दछु। सांस्कृतिक विभागबाट धेरै धेरै आभार व्यक्त गर्दछौँ हजुरले हामी माझ आएर आफ्नो प्रस्तुति यहाँ प्रस्तुत गरिदिनु भयो। हामी प्रतिभागी छात्राहरूलाई पनि यो सर्टिफिकेट प्रदान गर्न लागिरहेका छौँ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका सचिव महोदयको पहलबाट
1: नमस्कार हजुरहरू सबैलाई र आज यति सम्मान दिनुभएकोमा अनि हाम्रा नानीहरूलाई फेरि प्रेरणा दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन र नेपाली अकादमी दार्जिलिङको संयुक्त आयोजनामा आयोजित आजको 212 आदिकवि भानुभक्त जयन्तीको उपलक्ष्यमा उपस्थित हुनुभएका प्रमुख अतिथि विधायक दार्जिलिङ श्रीमान नोमन राईज्यू अनि लगायत विशिष्ट अतिथिगण साथै आजको कार्यक्रममा सहभागी हुन आउनुभएका प्रेक्षागृहमा उपस्थित सम्पूर्ण विद्यार्थीवर्ग दर्शकवर्गलाई मेरो सादर नमस्कार चढाउँदछु र मलाई आजको कार्यक्रममा एउटा वार्ता प्रस्तुत गरिदिने कार्यभार सुम्पिनु भएको छ र मेरो वार्ताको शीर्षक छ मातृभाषा साक्षरता जातीय सङ्गोष्ठीको आधार र तपाईँहरू समक्षमा म यो विशेष विषयमा छोटो वार्ता राख्न गइरहेकी छु। सामान्यतया मातृभाषा आमाको काखमा बसेर सिकिने तथा आफ्नो जाति वा वर्गमा बोलिने भाषा हो भनेर शब्दकोशहरूमा अर्थ लगाइएको पाइन्छ। मातृभाषा व्यक्तिको पहिलो भाषा हो जसलाई जन्मेपछि शिशुले आफ्नो घर परिवार तथा आमा बाबाको सान्निध्यमा रहेर सिक्छन्। यस अर्थमा मातृभाषा केवल आमाबाट प्राप्त भाषा होइन, त्यो पहिलो भाषा हो जसमा हामीले आमा चिन्यौँ, आमा बोल्यौँ, आमाले संसारमा ल्याए भने भाषाले संसार चिनाए। त्यसैले भाषा आमा समान सम्माननीय हुन्छ, त्यसैले त्यो मातृभाषा हुन्छ। भाषा बोल्नु र भाषा जान्नु नितान्त फरक कुरो हो। भाषा सिकेर सबैले बोल्न सक्छन्। भाषा बोल्नलाई उमेरले शिक्षाले छेक्दैन, तर भाषा जान्नका निम्ति त्यस क्षेत्र विशेषमा साक्षर हुनु आवश्यक हुन्छ। साक्षरता नै शिक्षित समाजको आधार हो अनि शिक्षित समाज नै उन्नत राष्ट्रको मापदण्ड हो। साक्षरता भनेको सामान्य लेख्न पढ्न मात्र होइन, यो लेखेर पढेर संचार गर्ने, ज्ञान प्राप्त गर्ने, विचारहरूको सूक्ष्मता र गहनतालाई बुझेर व्यक्त गर्ने योग्यता पनि हो। भाषा कुनै पनि जातिको परिचय हो। कुनै जातिको परिचयमा राष्ट्र, धर्म, इतिहास, परम्परा, लोकवार्ता, भाषा, शिक्षा, कला, राजनीति, अर्थनीति, पिँढी, वर्ग, रङ, क्षेत्र वा स्थान आदिको सङ्गठित भूमिका रहेको हुन्छ। सामाजिक परिचय, राष्ट्रिय परिचय, ऐतिहासिक परिचय, धार्मिक परिचय, सांस्कृतिक परिचय आदि जस्तै जातिको भाषिक परिचय पनि हुन्छ। जातिको आफ्नो परिचयप्रति मोह र चाह नैसर्गिक रूपमा उसको भावनासित सम्बद्ध रहेको हुन्छ।

0: धन्य विद्यालय भन्नुहुन्थ्यो, गुम्बाल उच्चतर माध्यमिक विद्यालय र गुम्बाल उच्चतर माध्यमिक विद्यालयका रामायण प्रस्तुतिको निम्ति म यहाँ मञ्चमा आमन्त्रित गर्दछु। गुम्बाल उच्चतर माध्यमिक विद्यालयका छात्र छात्रगण, त स्वीकार्नुहोस् यो रामायण पाठ।
1: पहिलो छन्द छ साधु विकरित छन्द, दोस्रो छन्द छ मालिनी छन्द र तेस्रो छन्द छ चौबाई छन्द। धन्यवाद।

0: Aku.
1: सबैलाई एक मुष्टमा नमस्कार। यो 212 हामी जयन्तीको शुभ उपलक्ष्यमा हामीलाई गुम्बा उच्चतर माध्यमिक विद्यालयलाई हजुरहरूले जुन मौका दिनुभयो यसको निम्ति हामी हजुरहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।
2: यस गोर्खा रङ्गमञ्च भवनमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागले आयोजना गरेको 212 भानु जयन्तीको उपलक्ष्यमा उपस्थित सम्पूर्ण महानुभावलाई आज विधायकको तर्फबाट तपाईँलाई आजको दिनमा शुभकामना दिन चाहन्छु। साथी जति पनि आज स्कुलबाट हुनुभएका शिक्षक शिक्षिकाहरू प्राय विधायकको तौरमा आज यस दिनमा तर कार्यक्रम तपाईँले बनाएको खण्डमा तर त्यस कार्यक्रमलाई आज सुचारु रूपले कारण सरकारको निर्देश कतारमा भएको जुन दुर्घटना एउटा जुन व्यक्तिको आज देहान्त भएकोले गर्दाखेरि जस्तो प्रकारले आज विभागले एउटा कार्यक्रमहरू सोचेको थियो आज यस भानु जयन्तीमा त्यस्तो प्रकारले आज बनाउनु नसकेकोमा तथापि आज यस दिनलाई म एउटा विधायक भएर आज जति पनि विशिष्ट अतिथिगणहरू धेरै अनुहारहरू आज सानो उमेरदेखिको देखेको अनुहारहरू गरिहाल्न चाहेको नेपाली साहित्य होस्

एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय बेला रात्रिको 10:30 भइरहेछ। यसको साथै समाप्त हुँदछ आजको हाम्रो तेस्रो अधिवेशनका कार्यक्रमहरू। भोलि बिहानी अधिवेशनका विविध प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित हुने नै छौँ। तबसम्मको लागि सम्पूर्ण प्राविधिक मित्र लगायत म उद्घोषिका प्रतिमा पनि यहाँबाट आज्ञा चाहन्छु।